आजको शुभ रंग सुन्तला हो भने शुभ अंक एक रहेको छ। कुम्भ राशि, सूक्ष्म विश्लेषणले समस्याको जरो पत्ता लगाउनेछ। कार्यशैलीमा सुधार ल्याउँदा राम्रो नतिजा मिल्नेछ। सहकार्यबाट नयाँ सम्भावना जन्मिनेछ। अनुशासनले उपलब्धि सुनिश्चित गर्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक 8 रहेको छ। अन्तिममा मीन राशि, सन्तुलित व्यवहारले सम्बन्धमा मधुरता ल्याउनेछ। आर्थिक विषयमा स्पष्टता आउन थाल्नेछ। नयाँ अवसरलाई यही समयमा समात्न सकिनेछ। यात्राले जीवनमा ताजापन थप्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक 5 रहेको छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ र तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141000 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। र सँगसँगै आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुले घडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846683522।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460038302।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
13: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560062029।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजार
16: समेत हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560062029।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ।

0: तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो। हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9865610950।
3: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
9: Journeys into the heart of global events.
7: And voices from around the globe.
10: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
11: निर्यातको आमदानीमा धक्का, एक वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात,
12: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन,
11: र जिम्बाब्वे संघको 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: काया कैरनमा अब खबरको सिलसिला। देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी परेको छ। अरू ठाउँको तुलनामा कास्की, लमजुङ, पाल्पा, बागलुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहुँ, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले तनहुँको कोटा गाउँ र आसपासका क्षेत्र, काभ्रेको रोशीखोला र आसपासका क्षेत्र, काभ्रेकै पाँचखाल, मण्डन र सिन्धुपाल्चोक साँगाचोक र आसपासका क्षेत्र, सर्लाईको मनुषमारा र आसपासका क्षेत्र, काठमाण्डुको बागमती र विष्णुमती आसपासका क्षेत्र तथा भक्तपुरको हनुमन्ती खोला आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

0: रातभर पानी परिरहे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागढुङ्गा मोगलिन सड़क खण्ड सामान्य रहेको मोगलिन प्रहरी जनाएको छ। आज दिउँसो र बेलुकी पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ।
1: व्यवस्थापन संकाय मास्टर अफ बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयभित्र हलचल भएको छ। घटनाको नेपाल प्रहरीको साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भिन्दा भिन्दै अनुसन्धान थालेका छन् भने त्रिवीले पनि भिन्दै छानबिन समिति बनाएको छ। प्रश्नपत्र चुहावट मामलामा भएको आन्दोलनको दबावपछि शनिबार मात्रै भारतका शिक्षा मन्त्रीले राजीनामा गरेका गर्नुभएको थियो। घटना शुक्रबारको हो। अपरान्ह 12 बजेदेखि अर्गनाइजेशनल बिहेवियर विषयको परीक्षा शुरू भएको थियो। यो परीक्षा देशभरका 76 परीक्षा केन्द्रमा चलिरहेको थियो, तर परीक्षा शुरू भएको आधा घण्टामै प्रश्न एमबीएस फर्स्ट सेमेस्टर भन्ने वाट्सएप ग्रुपमा पठाइएको थियो। केही बेरमा यो ग्रुपमा उत्तर समेत देखिएको छ। त्यही आरोपमा प्रहरीले कैलालीका घोडागोडी घर भई अहिले मध्यपुर थिमी बस्ने सन्दीप सिंहलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानले सिंहले नै परीक्षा चलिरहेको बेला फोटो वाट्सएप ग्रुपमा शेयर गरेको देखिएको छ, तर फोटो खिच्ने व्यक्तिबारे थप अनुसन्धान चलिरहेको छ। प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीले विरोध गरेका थिए। त्यसपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले पत्र नै लेखेर प्रहरीको साइबर ब्यूरो गुहारेको थियो। त्यसपछि त्यसमाथि साइबर ब्यूरो र सीआईबीले भिन्दाभिन्दै अनुसन्धान थालेका छन्। विद्यार्थीले तीव्र असन्तुष्टि जनाएपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चासो देखाएर छलफल थाल्नु भएको छ।
0: सरकारले यसअघि फारम भरिसकेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदन सुकुम्बासी स्क्रीनका नाममा सम्पत्ति विवरण माग्न थालेको छ, जुन वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीत हो। सरकारले गठन गरेको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीसँग कानून विपरीत सम्पत्ति विवरण माग गरेको छ। समितिको निर्देशन अनुसार जिल्लाका समस्या समाधान समिति सीडीओको अध्यक्षतामा भएको समितिले पालिका मार्फत सार्वजनिक सूचना जारी गराएर अतिरिक्त निवेदनका लागि आह्वान गरेपछि अहिले सुकुम्बासी परिवार राष्ट्रिय परिचय पत्र र प्यान नम्बर बनाउन दौड़धूपमा लागेका छन्। मोरङका सुनौवर्षी र रतुवामाई नगरपालिकाले जिल्ला भूमि समस्या समाधान समितिको पत्र अनुसार भन्दै साउन 8 भित्र निवेदन दिन भनेको थियो। शुक्रबार गएको शुक्रबार फेरि यथाशक्य चाँडो भन्दै म्याद थप गरेको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बल भद्र बाँसकोटाले सुकुम्बासी पहिचान गर्ने उद्देश्यले भूमिहीन सुकुम्बासीसँग सम्पत्ति विवरण माग गरिएको र निवेदन कतै सार्वजनिक नहुने बताउनुभयो। पूर्व न्यायाधीश समेत रहेका बाँसकोटाले भन्नुभयो, वैयक्तिक गोपनीयताको सम्बन्धमा हामी जानकार छौं, तर सुकुम्बासी पहिचानको सिलसिलामा उनीहरूको सम्पत्ति खोज्नुपर्ने अवस्था आयो। कानूनले पनि सुकुम्बासी हुनका लागि केही योग्यता निर्धारण गरेको छ। त्यसो हुँदा हामीले उनीहरूसँग सम्पत्ति विवरण माग गरे उनीहरूले हामीलाई बुझाएको विवरण सार्वजनिक हुँदैन, उहाँले भन्नुभएको छ। सरकारले सुकुम्बासीको सम्पत्ति विवरण माग गर्ने विषयलाई वरिष्ठ अधिवक्ता डाक्टर विपिन अधिकारीले गैर कानूनी नै नमाने पनि सम्पत्ति विवरण पेश गर्न सम्बन्धित व्यक्ति बाध्यकारी भने नहुने बताउनुहुन्छ। सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार मजदूरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: सात वर्षभन्दा धेरै समय लगाएर बनाएको झण्डै 2.5 किलोमिटर लामो नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा संचालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्षले सुरुङ मार्गको संयुक्त रूपमा उद्घाटन गर्नुहुनेछ। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीहरूलाई मात्र सुरुङमा प्रवेश दिइनेछ। अरू गाड़ीहरू तत्काल चल्ने छैनन्। आयोजना कार्यालयका अनुसार सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण रूपमा संचालनमा ल्याइनेछ। आउँदा हप्ताभित्र सुरुङ मार्गमा हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन संचालन गरिनेछ। यो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी झण्डै एक महिनाभित्र सुरुङ मार्ग पूर्ण रूपमा संचालनमा ल्याउने तयारी गरिएको खबर कारोबार दैनिकले लेखेको छ।
0: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुदे सहमति कार्यान्वयनका लागि सरकार गठनको दृढ कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुदे सहमति अनुमोदन गर्ने र लगत्तै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेश मध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी छ। जस अनुसार लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकार बाहिर छ। एमाले उप महासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन मुदे सहमति पनि पछि अनुमोदन हुने गरी अरू प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। शुरू भयो मुख्यमन्त्रीका आकांक्षीहरूको दौड़धूप शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्ज लौ आयो खुशीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665-71-240।
1: पछिल्लो समय लक्ष्य अनुसार नयाँ बीमित थप्न नसक्नु, भएका बीमितले पनि नियमित रूपमा नवीकरण नगर्नु तथा आर्थिक कठिनाईका कारण कार्यक्रमको निरन्तरतामै चुनौती थपिएको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
5: स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा लाखौं नागरिक आबद्ध भएका छन्। पछिल्ला वर्षहरूमा नयाँ सदस्य थपिने क्रम चलिरहे पनि नवीकरण गर्नेको दर भने अपेक्षा अनुसार बढ़न सकेको छैन। आखिर किन स्वास्थ्य बीमा कार्यक्रम प्रति नागरिकको उत्साह घट्दै गएको हो त? स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति,
6: यो चाहिँ अगाडिको डाटादेखि नै हाम्रो 60 भन्दा बढी कटेको चाहिँ देखिन्न, होइन 60 लाख भन्दा अहिलेसम्म कटेको इभिडेन्स चाहिँ छैन। त्यही भएर यो अगाडिदेखि नै हाम्रो ट्रेन्ड के छ भन्दा मलाई चाहिँदा चाहिँ म बिमा गर्ने अनि मेरो जस्तो रोगको उपचार सपोज मलाई एपेन्डिसाइटिस अथवा कोलिथाइसिस केहीको अपरेसन गर्नु पर्यो म बिमा गराउँछु अनि पछि चाहिँ अब मेरो अपरेसन सक्यो अब म बिमा गराउँदिन। त्यसरी हाम्रो एडभर्ट सेलेक्सन भन्छौँ हामी, आफूलाई चाहिँदा मात्र बिमा गर्ने, त्यही भएर हो यस्तो देखिएको।
5: 5 वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्यसहित आर्थिक वर्ष 2071-72 स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको थियो। यस अवधिमा स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या झण्डै 1 करोड़ पुगे पनि नियमित रूपमा नवीकरण गर्नेको संख्या करिब 60 लाखको हाराहारीमा मात्र छ। स्वास्थ्य बीमाप्रति विश्वास गुमाएका तथा नवीकरण नगरेका नागरिकलाई पुनः कार्यक्रममा जोड्न बोर्डले के गरिरहेको छ त? फेरि कार्यकारी निर्देशक प्रजापति,
6: ग्रासरूट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ, त्यसैले गर्दा हो अहिलेको हाम्रो उमा चाहिँ प्रचार प्रसारमा ग्रासरूट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
5: स्वास्थ्य बीमा नवीकरण नगरेमा 1 महिनाको अवधि सकिएपछि बीमित व्यक्ति सेवाबाट वञ्चित हुने व्यवस्था छ। त्यसैले आवश्यकता परेको बेला मात्र होइन हरेक वर्ष नियमित रूपमा स्वास्थ्य बीमा नवीकरण गर्न बोर्डको आग्रह छ। कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन कानूनी नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको पनि बोर्डको भनाई छ। नवीकरण प्रक्रियालाई थप सहज बनाउन अनलाइन सेवा पनि शुरू भएको बताउनुहुन्छ कार्यकारी निर्देशक शकुन्तला प्रजापति।
6: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ। त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रिरजिस्ट्रेसनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले के पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने त्यति र फोटो अपलोड गर्न साथ नै हुने त्यस्तो खालको हुन्छ।
5: स्वास्थ्य बीमा कार्यक्रमको सफलता नयाँ सदस्य थपिनुमा मात्र सीमित हुँदैन। कार्यक्रममा आबद्ध नागरिकको विश्वास कायम राख्दै उनीहरूलाई नियमित रूपमा नवीकरण गर्न प्रेरित गर्नु अझ महत्वपूर्ण पक्ष हो। यसका लागि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, समयमै दावी भुक्तानी, आवश्यक औषधिको उपलब्धता र सहज सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक छ।
0: स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएको समस्या, चुनौती र समाधानका लागि भइरहेका प्रयास बारे स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हरेक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशीदा अरबौं रूपियाँ मुद्रा सटाई गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको मुख्य कारण बनेको छ। यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेका सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ। झण्डै 1 दशकमा अवस्था फेरिएको छ। 2081-82 सेवा निर्यात बढ़ेर 238.66 अर्ब पुगेको छ, तर सेवा आयातमा 329.60 अर्ब रूपियाँ खर्च भएको छ। अहिले नेपालको सेवा व्यापार घाटा 90.94 अर्ब रूपियाँ छ र शिक्षा सेवा आयात वैदेशिक अध्ययनको हिस्सा सबैभन्दा ठूलो छ। शिक्षा सेवा आयातले व्यापार घाटा बढ़ाइरहँदा सूचना प्रविधि सेवा निर्यातमा देखिएको वृद्धिले भने आशा जगाउने ठाउँ दिएको छ। सफ्टवेयर विकास, बिजनेस प्रोसेस आउटसोर्सिङ, डिजिटल फ्राइलान्सिङ, वेब तथा मोबाइल एप्लिकेशन डेभलपमेन्ट, ग्राफिक डिजाइन र अरू सूचना प्रविधिमा आधारित सेवा निर्यातबाट नेपालले वैदेशिक मुद्रा आर्जन गरिरहेको छ। तथापि यसबारे आधिकारिक सरकारी तथ्याङ्क उपलब्ध छैन। सूचना प्रविधि सेवा निर्यात बापतको आमदानी औपचारिक माध्यमबाट भित्राउन सके यसले नेपालको विदेशी मुद्रा संचित उल्लेख्य रूपमा बलियो बनाउने र पर्यटन जस्ता परम्परागत सेवा निर्यात प्रतिको निर्भरता कम गर्ने अपेक्षा गरिएको छ। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
1: नेपाल कृषि प्रधान देश हो, तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ। स्वदेशमा उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी उत्पादनको भर पर्न बाध्य छन्। गएको आर्थिक वर्ष 2082-83 झण्डै 4.25 खर्ब रूपियाँ बराबरका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। भन्सार विभागका अनुसार 1 वर्षमा 4.37 अर्ब रूपियाँका कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। स्वदेशमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था रहेको पूर्व कृषि सचिव डाक्टर योगेन्द्र कार्की बताउनुहुन्छ। आयातको तथ्याङ्कले कृषि उत्पादन र खाद्य आत्मनिर्भरतामाथि गम्भीर प्रश्न उठाएको छ। उहाँले भन्नुभयो, किसानले मल, बिउ, सिंचाई, बीमाको उपलब्धता नहुँदा यो अवस्था आएको उहाँको भनाइ छ। नेपालीमा रेमिट्यान्सका कारण फलफूल, तरकारी, मिठो मसिनो चामल खाने आदत बढ़ेकाले पनि आयात बढ़ेको छ। आलू, प्याज पनि ठूलो परिमाणमा आयात भइरहेको छ। अन्नदेखि तरकारीसम्म विदेशकै भर, नागरिक दैनिकमा खबर छ।
0: देशको कुल जनसंख्याको एक चौथाई हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजार प्राथमिक र दोस्रोमा लगानीका लागि हिजोसम्म 80 लाख भन्दा धेरै हितग्राही खाता डिम्याट एकाउन्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ। तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष, बजारको स्थायित्व, नियमन तथा सुपरिवेक्षण, अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतका बजार निकै पछाडि छ। एक दशकअघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो, अहिले घटेर 50% हारारी छ। यस अवधिमा उत्पादन मूलक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अरू क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ, उद्योग लगायतका क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
8: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
7: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा
2: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460970246।
3: ए सबिना, यसको हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
6: संस्थाको सहयोगमा धनगढ़ी उपमहानगरले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको हो। महानगरपालिकाका मेयर गोपाल हमाल भन्नुहुन्छ, एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवा खाजा मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बाल बालिकाहरूको स्वास्थ्यमा सुधार हुनका साथै यसले बीचमै विद्यालय छाड्ने दर घट्ने अपेक्षा समेत गरिएको खबर आजको नयाँ पत्रिकामा छ।
7: अब विदेशको खबर। युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डढेलोसँग जुधिरहेका छन्। एक हप्ता अघिदेखि शुरू भएको डढेलो अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ। डढेलोका कारण दुवै देशमा 3,30,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म 42,000 भन्दा बढ़ी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डढेलोमा एक मानिएको छ। समुद्री तटीय शहर लेपोर्जमा मात्रै 150 भन्दा बढ़ी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्पेनमा पनि डढेलोको संकट गम्भीर बनेको छ। अहिलेसम्म 77,000 हेक्टरभन्दा बढ़ी क्षेत्र डढेलोबाट प्रभावित भएको छ भने डढेलोलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो आगलागी मानिएको छ। डढेलो नियन्त्रणका लागि फ्रान्सको गिरोन क्षेत्रमा 2,500 अग्नि नियन्त्रक, 1,500 सैनिक, झण्डै 1,200 प्रहरी परिचालन गरिएको छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ़दो अत्यधिक तापक्रम, लामो खडेरी र सुक्खा वनस्पतिले युरोपमा यस्ता विनाशकारी डढेलोका घटना लगातार बढ़दै गएको चेतावनी दिएका छन्।
6: अब केही खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्ड्समा नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रदैछन्। हालै सम्पन्न लीग टूको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको थियो। नेपालले यसअघि लीग टू अन्तर्गत नेदरल्याण्ड्ससँग पनि खेलेको खेल 6 विकेटले पराजय भोग्नु पर्यो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। खेलका अर्को प्रसंगमा भारतले जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला 3-0 आफ्नो पक्षमा पार्दै क्लीन स्वीप गरेको छ। हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बावेलाई 35 रनले पराजित गर्दै श्रृंखलामा अपराजित यात्रा कायम राख्यो। हिजो टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 192 रन बनाएको थियो। भारतका लागि ओपनर वैभव सूर्यवंशीले 49 बलमा 8 चौका र 4 छक्का सहित शानदार 81 रनको अर्धशतकीय इनिङ्स खेलेका छन्।
7: काया कैरनमा अब केही खबर संक्षेपमा। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 का लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपालीको छनौट भाषा परिचय आवेदन आजदेखि खुल्ला हुने भएको छ।
6: सशस्त्र प्रहरी बलको किर्तिपुरमा रहेको विद्यालयमा भएको झण्डै 11 करोड़ रूपियाँ हिनामिना प्रकरणमा अख्तियार दुर्वयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएपछि आयोगले अनुसन्धान थालेको हो।
7: 16 देशका 10,000 भन्दा धेरै स्वयंसेवकले 3 वर्ष लगाएर तयार पारेको विश्व शान्ति मण्डला फेरि गायब पारिएको छ। बहुमूल्यको त्यो मण्डला संरक्षणका लागि 1 वर्ष अघि नै लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको थियो, तर कोषले मण्डला 8 महिना अघि नै काठमाडौँ फिर्ता गरिसकेको जवाब दिएको छ। तर सम्बन्धित निकायहरू आफूलाई यसबारे जानकारी नभएको जवाब दिइरहेका छन्। करोड़ौं मूल्यको मण्डलाको व्यवस्थापनमा राज्य शक्तिको दुरूपयोग भएको सरकारवालाहरूको आरोप रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
6: दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धिकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा जापानी अत्याधुनिक प्रविधि नेपाल भित्रिने भएको छ। नेपालको सन्दीपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले काठमाडौँमा आयोजना गरेको जापान टू नेपाल इनोभेट इन्टेग्रेट एण्ड इन्सपायर कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै 80 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
7: बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई दुनु भैंसीको संज्ञा दिने गर्छन्। त्यसैकारण माइतीले चेलीलाई विवाहमा चिउरीको रूख दाइजो दिने अनौठो परम्परा चेपाङ समुदायमा छ। अहिले चेपाङ समुदायमा त्यही महत्वपूर्ण चिउरी भित्र्याउने सिजन चलिरहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
6: नागरिकबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मशान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको खबर गोर्खापत्रमा छ।
7: नेपाल चीनको प्रमुख नाका तातोपानी पछिल्लो 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। साउन 1 मा कोदारी क्षेत्रमा आएको पहिरो भासिएपछि दुई देशबीचको सड़क सञ्जाल रोकिएको हो। सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात ठप्प भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: आइतबार वीरगंजमा रहेको नारायणी लगायत सरकारी तथा निजी अस्पतालहरूको सम्पूर्ण उपचार सेवा ठप्प पारेर डाक्टरहरू हड़तालमा उत्रिएका छन्। नारायणी अस्पतालमा शनिबार भएको डाक्टरमाथि हातपात र तोड़फोड़को विरोधमा वीरगंजका सरकारी तथा निजी अस्पतालका डाक्टरहरू सम्पूर्ण उपचार सेवा ठप्प पारेर हड़तालमा उत्रिएका हुन्।
7: सरकारले गएको आर्थिक वर्ष 2082-83 गरेको बजार अनुगमनमा कानून मेचेर काम गर्ने व्यावसायिक फर्मको संख्या 88% देखिएको छ। अनुगमन गरिएका फर्म मध्ये 11.5% मात्र कानून अनुसार काम गर्दै आएको देखिएको हो।
6: वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत झन्झट र सरकारको पछिल्लो रवैयालाई लिएर वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यवसायीमाथि सरकारले बिना कारण धरपकड र अमानवीय व्यवहार गरेको भन्दै विरोध गरिरहेका उनीहरूले आफ्ना मुख्य मागहरू पूरा गर्न सरकारलाई 15 दिने अल्टिमेटम समेत दिएका छन्।
7: काया कैरनमा अब पालो उखानको
6: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
7: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
7: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्नपत्र, अनुसन्धान चल्दै।
6: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, 1 वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
7: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलिँदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।
6: र जिम्बावे संघको 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।
7: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। नेपालमा पनि परीक्षाको प्रश्नपत्र आउट भएको प्रकरण, अनि भारतमा यही प्रकरणमा कक्रोच पार्टीको आन्दोलनपछि त्यहाँका शिक्षा मन्त्रीले राजीनामा दिनु परेको प्रसंगसँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ नेपालका शिक्षा मन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, कक्रोच आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा। त्यही बेला मन्त्रीले आफ्नो खुट्टा नजिकै कक्रोच अर्थात साङ्लो देखेर झसङ्ग झस्किँदै खुट्टा उचालेका छन्। अनि नजिकै कुचो लगाउँदै गरेका अर्का मान्छे भन्दैछन्, हे मन्त्रीज्यू, नि जाबो साङ्ला छ नि, के साह्रो डराउनु भयो भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563218 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
4: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
8: हेर्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065 590 369।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
11: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च

0: मानसिक रोग भन्ने बित्तिकै हामी फेरि बुझ्न सक्छौ कि यो मनले ल्याएको रोग हो, मनले निम्ताएको रोग। तर मन एउटा कुनै हाम्रो अङ्ग हो त? पक्कै पनि होइन। मन एउटा सूक्ष्म शरीर हो जसलाई देख्न सकिँदैन, तर हामी अनुभव गर्न सक्छौँ। र सबैभन्दा पावरफुल भनेको यो मनको खेल हो, यो मानसिक रोग भनेको नि। वास्तवमा यसले हामी शारीरिक रूपमा स्वस्थ छौँ र मानसिक रूपमा अस्वस्थ छौँ भने फेरि हाम्रो जीवन अस्त व्यस्त हुन्छ। हामी आफूसँग भएको कुनै कुराहरू पनि देख्दैनौँ। अब के हुन्छ भन्दाखेरि, मानसिक रोग हामीलाई लाग्यो, हामीलाई थाहा पाइसक्यौँ, अब हामी डाक्टरकोमा जान्छौँ। अब मनले एउटा तनाव उत्पन्न गराउँछ अनि हामी डाक्टरकोमा जान्छौँ अनि डाक्टरले दिनुहुन्छ तनाव कम गर्ने दबाई। अब हामी दबाई खाउन्जेल हामी निको हुन्छौँ, निको भएको जस्तो लाग्छ हामीलाई, हामी आनन्द रिल्याक्स फिल गरिरहेको हुन्छौँ। तर जब हामी निको भयौँ भनेर फेरि दबाई छोड्छौँ, अब के हुन्छ? अब बिस्तारै अब तनाव कम गर्ने दबाई खाएपछि, त्यो दबाई छुटिसकेपछि तनाव जस्ताको त्यस्तै, किनकि यो सबैको जड भनेको तनाव नभएर मन हो। मनले तनाव निम्त्याउँछ, मनले तनाव क्रिएट गर्छ अनि त्यसपछि अब हामी मनलाई जरैसँग निकाल्नको साटो हामी तनावकै लागि दबाई खाइरहेछौँ भने यसले हामीलाई पर्मानेन्ट होइन एउटा निको पार्दैन अनि हामी फेरि के हुन्छ, हाम्रो लाइफ अस्त व्यस्त हुन्छ, किनभने दबाई छोडिसक्यौँ, फेरि हामी डाक्टरकोमा भाग्छौँ, फेरि डाक्टरले हामीलाई तनाव कम गर्ने दबाई दिनुहुन्छ र यो खेल चलिरहन्छ। त्यसैले हामीले मानसिक रोगलाई होइन जरैसँग उखेडेर होइन उखेलेर फाल्नको लागि हामीले पहिला त हाम्रो मनलाई बुझ्नु पर्यो नि त। हाम्रो यो देखिने शरीर मात्रै हामीलाई थाहा छ, हामीले यो सूक्ष्म शरीर जुन छ नि, मन बुद्धि होइन चित्त अहंकार, यो चीजलाई त हामी फिल गर्छौँ नि त, अनि हामी सोच्छौँ यो सबै हामी नै हो। अनि यो चीजको बारेमा नबुझेपछि के हुन्छ भन्दाखेरि, हामी मानसिक तनावले नै हामीलाई रोग निम्त्याउँछ, हामी डाक्टरकोमा भाग्छौँ, पैसा खर्च हुन्छ, हाम्रो लाइफ डिस्टर्ब हुन्छ, हामी केहीमा पनि कन्सन्ट्रेसन गर्न सक्दैनौँ, सिर्फ हामीलाई सुसाइडल थट आइरहेको हुन्छ। त्यसैले पहिलो भनेको नि, मानसिक रोगलाई मजाले जरैसँग उखालेर फाल्नको लागि हामीले मनलाई बुझ्नुपर्छ र यो मनलाई बुझ्ने, आफूमा काम गर्ने, यो जति पनि एक्टिभिटीहरू छ नि, एक पैसा पनि पर्दैन। कस्तो अचम्मको कुरा क्या, एक पैसा पनि पर्दैन तर पनि हामीलाई गर्न कति गाह्रो छ। जबकि हामी यति महँगो महँगो हस्पिटल धाइरहेको हुन्छौँ, यति महँगो महँगो दबाई खाइरहेको हुन्छौँ, तर हामीलाई कसैले मनलाई बुझ्नुपर्छ, ध्यान गर्नुपर्छ भन्यो भने अह हामीलाई तुरुन्तको त्यो एउटा बुटी चाहिएको छ क्या, कसैले जडीबुटी यस्तो ल्यायोस् कि आज खायौँ भोलि निको भइहाल्यो, अनि यो हुनेवाला छैन। त्यसैले हामीले पहिलो कुरा भनेको मनको प्रकृतिलाई बुझ्नुपर्छ कि यो मन भनेको के हो। यो मन भनेको एउटा सूक्ष्म शरीर हो। यो मनको काम के हो भन्दाखेरि, यो मन चाहिँ एउटा आर्मीको हेड भयो होइन, हामीले सपोज एउटा आर्मीको हेड भयो, अब यो मनको पाँचवटा सिपाहीहरू छ, सबै काम सिपाहीहरूले गर्छ। त्यो सिपाहीहरू को हो भन्दाखेरि चाहिँ आँखा हो, कान हो, जिब्रो हो, नाक हो, यो स्पर्श हो। यो पाँच इन्द्रिय चाहिँ होइन यो मनको सिपाहीहरू हो। अब जति पनि बाहिर हाम्रो आँखाले केही देख्छ होइन, हामी कानले केही सुन्छौँ, हामी बोल्छौँ, हामी स्पर्श गर्छौँ होइन, हो यो सबै पाँचवटा इन्द्रियहरूले इन्फर्मेसन मनलाई दिन्छ। जति पनि इन्फर्मेसनहरू कलेक्ट गर्ने काम यो पाँचवटा सिपाहीहरूले गर्छ अनि आफ्नो आर्मीको हेडलाई गएर सुम्पिदिन्छ होइन, डाटाहरू कलेक्ट गरेर सुम्पिदिन्छ। अब मनले त्यसैलाई घुमाई फिराई, यो भयो भने त्यो भयो भने यो भयो भने यस्तो स्थितिमा यो भयो भने होइन, हाम्रो जति पनि डरहरू छ, हाम्रो जति पनि चिन्ताहरू छ, सबै काल्पनिक छ नि। यसो बुझौँ त हामी, हाम्रो हामीले के को लागि चिन्ता गरिरहेको छौँ भन्दाखेरि, कतै यो भयो भने, कतै त्यो भयो भने भन्ने विषयमा चिन्ता गरेका छौँ कि छैनौँ। हो, यो कुरालाई बुझ्नुपर्छ, यो मनको कामै हो जति पनि डाटाहरू कलेक्ट गर्ने यो पाँच इन्द्रियबाट, अनि त्यसपछि यो भयो भने त्यो भयो भने भनेर हामीलाई बारम्बार दिएको दिइ गर्छ। त्यसैले मन भनेको हामीलाई कन्फ्युज गराउने, एउटा विकल्प दिने काम गर्छ क्या। अब जस्तो मलाई मोबाइल किन्न मन लाग्यो भने, अब मेरो आँखाले मोबाइलहरूको होइन सर्च गर्छु, म मेरो आँखाद्वारा म सर्च गर्छु, कसैलाई म भनेर कसैले मलाई सजेसन दिन्छ भने म सुन्छु, मोबाइलको बारेमा जति पनि डाटाहरू कलेक्ट गर्छु। अब मनले के भन्छ, यो किनौँ कि त्यो किनौँ, यो गरौँ कि त्यो गरौँ, यो मोबाइल राम्रो कि त्यो मोबाइल राम्रो, हामीलाई अप्सन दिने काम मनले गरिरहेको हुन्छ। अब मन पछि हामीले के गर्नुपर्छ भन्दाखेरि, मनलाई कसरी कन्ट्रोल गर्ने त अब भन्दाखेरि, यदि हामीले मनको कार्यलाई मजाले बुझ्यौँ भने मनलाई ठाउँमा राख्नको लागि हाम्रो बुद्धि चाहिन्छ। अब मनले यो मोबाइल किनौँ कि नकिनौँ, किन भने मसँग मोबाइलको दाम 90,000 छ, मसँग 70,000 छ, र अब मोबाइल 90,000 किन्यो भने मलाई 20,000 फेरि लोन लिनुपर्छ। अब केही गरी हामी अलिकति मजाले आफ्नो लाइफमा अलिकति ज्ञानहरू लिएको मान्छे रहेछौँ भने के हुन्छ भन्दाखेरि, होइन यत्रो महँगोमा मोबाइल लिएर काम छैन, मेरो बजेट छैन, म 20,000 लोन लिएर 90,000 मोबाइल किन्न सक्दिनँ, आज मेरो कन्डिसन ठिक छैन भने म 20-30,000 मोबाइल किन्छु तर म यस्तो महँगो मोबाइल किन्दिनँ। हाम्रो बुद्धिले त्यो डिसिजन गरिरहेको हुन्छ। त्यसैले मनलाई शान्त बनाउन, मनलाई एउटा सही ठाउँमा बाटोमा लानको लागि हामीले जहिले पनि ज्ञान लिनुपर्छ। ज्ञान जति लिन्छौँ त्यति बुद्धि बढ्छ, जति बुद्धि बढ्छ एउटा राइट डिसिजन हामी लिन सक्छौँ। त्यसैले यो कुराहरूलाई नबुझिकन मानसिक रोग कहिले पनि हाम्रो जीवनबाट जाँदैन। त्यसैले हामीले यो हाम्रो सूक्ष्म शरीरलाई चिन्नै पर्छ। त्यसैले पहिला मनको प्रकृतिलाई बुझ्यौँ, त्यसपछि मनलाई ठाउँ ठिक ठाउँमा ल्याउनको लागि बुद्धि सबैभन्दा पावरफुल रहेछ, र त्यो बुद्धिलाई बढाउनुको लागि के हुन्छ भन्दाखेरि हामीले ज्ञान लिनुपर्ने रहेछ। तर यदि हामीले ज्ञान लिनौँ भने बुद्धिले कसरी काम गर्छ भन्दा, ठिक छ ठिक छ, मनसँगै मिल्छ नि फेरि बुद्धि, मनकै डिसिजनमा बुद्धि पनि सरेन्डर गरिरहेको हुन्छ यदि हामीले बुद्धिलाई पावरफुल बनाएको छैनौँ भने। त्यसैले त हामी भन्छौँ नि यसको बुद्धि त घाँस चढ्न गयो होला भन्दैन, टिनेजरहरूको बुद्धि हुँदैन नि, जे पाए त्यही, मनले जे पाए त्यही गरेका छ, बुद्धि छैन, हामी गाली गरिरहेको हुन्छौँ। त्यसैले बुद्धिलाई बढाउनुको लागि ज्ञान चाहिन्छ। अर्को हामीले नि ध्यान गर्नु एकदमै जरुरी छ। यो मनको बानी त हामीले थाहा पाइसक्यौँ होइन, र हामी जहिले पनि घरैमा हुँदैनौँ, जहिले पनि हामी आश्रममा हुँदैनौँ, जहिले पनि हामी एकदम शान्त वातावरणमा हुँदैनौँ, पक्कै पनि बिहानदेखि बेलुकासम्म हामी यस्तो कोलाहलमा बस्नुपर्ने हुन्छ, अफिसमा बस्नुपर्ने हुन्छ, हामी कलेज भन्यो स्कुल भन्यो होइन, यति धेरै कोलाहलमा हामी बसेको हुन्छौँ भने त्यो सबै विचारहरू हाम्रो होइन कहाँ गएर बसेको हुन्छ भन्दा हाम्रो सबकन्सियस माइन्डमा बसेको हुन्छ। अब घरमा आएपछि जब बेलुका हुन्छ, हामीलाई त्यो चिजहरू दिनभरिको चिजहरू होइन एकदम खेलिरहेको हुन्छ नि, अब के गर्ने, कसरी शान्त गर्ने भन्दा, जसरी थाकेर आएर हामी घरमा के हुन्छौँ, फ्रेस हुन्छौँ, मुख धुन्छौँ होइन, नुहाउँछौँ, अर्को कपडा फेर्छौँ, अनि कस्तो रिल्याक्स भएको जस्तो हुन्छ, हो त्यस्तै हाम्रो अब मनलाई शान्त बनाउनुको लागि एकछिन ध्यान गर्ने। त्यसैले त बिहान र बेलुका ध्यान गर्नु एकदमै जरुरी छ। त्यसैले मानसिक रोगलाई जरैदेखि उखेलेर फाल्ने हो भने अलिकति टाइम हामी आफूलाई फोकस गर्नै पर्छ, हामी आफूलाई दिनै पर्छ, ध्यान गर्नै पर्छ। ध्यान बिना कुनै पनि मानसिक रोग हामी हटाउन सक्दैनौँ, यो ग्यारेन्टी छ। त्यसैले मानसिक रोगले पीडित मान्छे हुनुहुन्छ भने अलिकति आफ्नो लाइफमा लाइफस्टाइल चेन्ज गर्नै पर्छ, अलिकति ज्ञान लिनै पर्छ, ध्यान गर्नै पर्छ। यो चिजहरूलाई जबसम्म हामीले बुझ्दैनौँ नि तबसम्म मानसिक रोग आएको आए गर्छ, र हामी एउटा राम्रो लाइफ कहिले पनि बाँच्दैनौँ। अर्को भनेको हामीले नि ध्यानको साथसाथै यो 5 इन्द्रिय छ नि, यो 5 सिपाही हो मनको, यो 5 सिपाहीलाई नि अलिकति लगाम कस्नुपर्छ क्या। अब आँखा त छ नि होइन, तर आँखा छ भन्ने बित्तिकै जे पनि हेर्ने, अब हाम्रो हातमा मोबाइल छ, हाम्रो आँखा छ, अब के हामी जे पनि हेर्ने, तर हामी त आज जे पनि हेरिदिइरहेको छौँ र यो सोच्छौँ कि यो इन्टरटेनमेन्ट त हो नि, के चाहिँ हुन्छ र त्यो गएर हाम्रो ब्रेनमा बसेको हुन्छ होइन। त्यसैले हामीले आज एउटा गलत चिज हाम्रो ब्रेनलाई दिँदैछौँ, स्टोर गर्दैछौँ। त्यसैले आज जे बोल्न मन लाग्यो भन्दैमा बोल्ने, सुरुमा बोल्दा कसले सुन्छ भन्दा हाम्रै सबकन्सियस माइन्डले सुनिरहेको हुन्छ, हाम्रै सबकन्सियस माइन्डमा त्यो फोहोरको थुप्रो गइरहेको हुन्छ भने जे पनि बोल्न हुँदो रहेछ त पक्कै पनि हुँदैन रहेछ। त्यसैले यो 5 सिपाहीलाई, यो 5 इन्द्रियलाई हामीले कन्ट्रोल गर्नुपर्छ, राम्रो सुन्ने, राम्रो हेर्ने, चोइस त हो नि, लाइफ भनेको चोइस हो। आज हामी मानसिक रोग पनि हटाउन खोज्ने तर दिनभरि पर्न भिडियोहरू हेरेको छ होइन, रिलहरू जे पाए त्यो रिलहरू हेरेको छ, सोसियल मिडियामा अर्काको लाइफ हेरेको हेरै गरेका छ भने कसरी हामी मानसिक रोग हराउन सक्छौँ, अझ हामी निम्त्याइरहेको हुन्छौँ। त्यसैले यो 5 आर्मीलाई, यो 5 5 सेन्सेसलाई हामीले कन्ट्रोल गर्नु एकदमै जरुरी छ। अर्को भनेको नि जीवनमा नि लक्ष्य नभएको मान्छेलाई मात्रै मानसिक रोगले ग्रस्त बनाउँछ। मानसिक रोग कस्तो मान्छेलाई हुन्छ? जोसँग प्रशस्त टाइम छ, जोसँग खाना पनि पुगिरहेको छ, जसलाई धेरै चिन्ता छैन यो खाना कसरी ल्याउने, कसरी हुन्छ नि यो डेलीको एक्टिभिटी जुन हाम्रो बेसिक निडहरूलाई कसरी पुरा गर्ने, आफ्नो बेसिक आवश्यकताहरूलाई कसरी पुरा गर्ने, त्यो चिन्ता भएको मान्छेलाई मानसिक तनाव हुँदैन। जसलाई अलिकति प्रशस्त पुगिरहेको छ, जसलाई आरामको जिन्दगी छ, त्यसलाई नै त्यो व्यक्तिलाई नै मानसिक रोग आइरहेको हुन्छ। त्यसैले जो गरिब हुनुहुन्छ नि दिनभरि मजदुरी गर्ने, उहाँहरूलाई मानसिक तनाव हुँदैन। उहाँहरूलाई के को तनाव हुन्छ भन्दा पैसा कसरी ल्याउने, पैसा कसरी जोड्ने हो, यस्तो तनाव त उहाँहरूलाई हुन सक्छ। तर त्यो मानसिक तनाव हुन्छ नि यो भयो भने त्यो भयो भने हो, यस्तो तनाव उहाँहरूलाई हुँदैन। त्यसैले आज प्रशस्त टाइम छ भने बी केयरफुल, मानसिक तनाव त्यो व्यक्तिलाई नै आउँछ जोसँग प्रशस्त टाइम छ। त्यसैले जीवनमा एउटा लक्ष्य राख्ने, एउटा लक्ष्यमा जब हामी अगाडि बढ्छौँ भने पक्कै पनि मानसिक तनाव हुँदैन, किनभने हामीसँग टाइमै हुँदैन। जब हामी खाली हुन्छौँ मनले आफ्नो काम सुरु गर्छ। त्यसैले मनले आफ्नो काम सुरु नगरोस् भन्नको लागि हामी बिजी हुनुपर्छ एउटा राम्रो काममा। तर आज हामी बिजी छौँ मोबाइलमा, होइन कसैसँग गसिपमा, त्यसमा बिजी होइन। बुक रिडिङ भयो, होइन कुनै एउटा क्रिएटिभ कामहरू, आफ्नो हबीको कामहरू हो, यस्तोमा बिजी भयौँ भने पक्कै पनि बिस्तारै बिस्तारै हाम्रो माइन्ड यति रिल्याक्स हुन्छ, हाम्रो माइन्ड यति शान्त हुन्छ। यो मनको निम्त्याको बिरामीहरू हुन्छ, होइन यो मनले निम्त्याको रोगहरू नि मनलाई बुझेर नै निको हुन्छ। अर्को हामीले आज वर्तमानमा बाँच्न सिक्ने, आज हामी कि भूतकालमा छौँ कि भविष्यमा छौँ, जुन चाहिँ भूतकाल बितिसक्यो भविष्य आएकै छैन, भविष्य भनेकै आजको एक्टिभिटी हो। त्यसैले हामीले मनको रोगहरूलाई होइन हटाउनुको लागि वर्तमानमा बाँच्ने कोसिस गर्ने। अब भूतकाल बितिसक्यो, भविष्यको लागि आज काम गर्नु छ, त्यसैले आज प्रेजेन्ट मोमेन्टमा बिहानदेखि बेलुकाको एउटा रुटिन लाइफ बनाउने, सेड्युल बनाउने, आज म के गर्छु, कसरी म मेरो दिनचर्यालाई प्रोडक्टिभ बनाउँछु हो, यसरी वर्तमान होइन जुन क्षणहरूलाई हामी सेलिब्रेट गर्दै जान्छौँ। होइन खाना खाँदा हामी खानाको इन्जोय गर्छौँ, परिवारसँग बस्दा परिवारसँगै हामी रमाइलो गर्छौँ हो, यस्तो एक्टिभिटी वर्तमानमा गर्ने कार्यहरू जति गर्छौँ त्यति हाम्रो मनको खेल खतम हुन्छ। त्यसैले यो मनलाई नबुझिकन मनको रोग हामी जडैसँग उखेलेर फाल्न सक्दैनौँ। तर आज हामी त्यो गर्न चाहँदैनौँ, किनकि यसमा टाइम लाग्छ, यसमा मेहनत छ, इन्जोयमेन्ट छैन। अनि हामी किन आज ध्यानमा बस्न सक्दैनौँ, किन बुक रिडिङ हामी गर्न सक्दैनौँ भन्दा हामी मौज देखिरहेको हुन्छौँ क्या। हरेक कार्यमा जब मौज हामी देख्छौँ नि, मजा खोज्छौँ नि, तब हाम्रो लाइफ राम्रो हुँदैन। हरेक कार्यमा मजा खोज्नु हुँदैन, हरेक कार्यमा हामीले लङ टर्म बेनिफिट खोज्नुपर्छ कि आज मलाई मजा छैन तर भोलि यही कुराले मलाई मेरो जीवनलाई एउटा स्वस्थ जीवन बनाउँछ, एउटा होइन क्रिएटिभ कुराहरूमा अगाडि बढाउँछ। त्यसैले अलिकति मेहनत त चाहिन्छै चाहिन्छ। यदि मलाई मेरो जीवन राम्रो बनाउनु छ, शान्ति चाहिएको छ, होइन एउटा पिसफुल लाइफ, एउटा क्रिएटिभ काममा अगाडि बढ्नु छ भने अलिकति समय त मैले आफूलाई दिनै पर्छ, अलिकति सेक्रिफाइस त मैले गर्नै पर्छ। बिना सेक्रिफाइस यो संसारमा केही पनि छैन। त्यसैले नो पेन नो गेन, त्यसैले अलिकति मेहनत गर्नुपर्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेरो भिडियो हेर्दैछौँ, धन्यवाद।
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 98166034372।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461564।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
5: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
6: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपालको पहिलो व्यवस्थित सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सोमबार आज औपचारिक रूपमा उद्घाटन हुने भएको छ। निर्माण शुरू भएको करिब 80 महिना पछाडि संसारमा आउन लागेको यो सुरुङ मार्गलाई नेपालको भौतिक पूर्वाधार विकासमा ठूलो अध्यायको रूपमा हेरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सारले जापानी राजदूत मायाता तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकी हिकोको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लाग्नु भएको हो। आयोजनाका उपनिर्देशक संजय पन्थीका अनुसार सुरुङ मार्ग तत्काल सबै सवारी साधनका लागि खुल्ला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय, सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनलाई मात्रै संचालन गर्न दिइने भएको छ। करिब 3 महिनासम्म परीक्षण काल संचालन गरेर सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कन पछाडि अन्य सवारी साधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने जनाइएको छ। नेपाली कांग्रेसले एमाले र नेकपा बाहेकको वैकल्पिक सत्ता समीकरण बारे छलफल अगाडि बढ़ाउने भएको छ। कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले नेकपा एमाले र नेकपा सरकार गठनप्रति पार्टीको आपत्ति नरहेको तर लोकतन्त्रका लागि बलियो प्रतिपक्ष आवश्यक रहेको बताउनुभयो। उहाँले एमाले र नेकपाले बहुमत नपुर्याउने प्रदेशहरूमा अन्य दलहरूसँग सहकार्य गरेर वैकल्पिक सरकार गठनको सम्भावनाबारे छलफल गरिने समेत बताउनु भएको छ। कांग्रेसले प्रदेशगत राजनैतिक अंकगणितका आधारमा आवश्यक निर्णय लिने जनाएको छ। गण्डकी प्रदेशको सत्ता समीकरणमा राप्रपाको भूमिका निर्णायक बनेको छ। नेकपा एमाले र नेकपा बीचमा केन्द्रमा सत्ता सहकारीको सहमति भए पनि गण्डकी प्रदेशमा दुईवटै दलको मात्रै बहुमत नपुग्ने भएकाले सरकार गठन अन्यलमा परेको हो। 59 सदस्यीय प्रदेशसभामा सरकार बनाउन 30 सांसद आवश्यक पर्दा एमालेका 22 र माओवादीका 6 सांसद गरी 28 मात्र पुग्दछन्। त्यसैले राप्रपाका 2 सांसदको समर्थन निर्णायक बनेको हो। राप्रपाले भने योजना विश्वसनीयता र उचित मन्त्रालय सहितको स्पष्ट प्रस्ताव आए पछाडि मात्रै निर्णय गर्ने संकेत दिएको छ। कांग्रेस

0: एमाले दुवैले राप्रपाको समर्थन जुटाउने प्रयास गरिरहेका छन् भने मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र दलका नेताहरूबीच छलफल जारी रहेको छ। गण्डकी प्रदेश सरकारको भविष्य अब राप्रपाको निर्णयमा निर्भर देखिएको छ। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले डाक्टर गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढ़ीकरणको पक्षमा रहेको बताउनु भएको छ। पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका पौडेलले आइतबार हिजो फेसबुक मार्फत यस्तो बताउनु भएको हो। हाल डाक्टर गोविन्द केसीले अस्पताल शीघ्र संचालनको माग राखेर शुरू गर्नुभएको सत्याग्रह अन्तत दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढ़ीकरणको पक्षमा छ महामन्त्री पौडेलले लेख्नु भएको छ। तर पुनः विभिन्न वाहना बनाएर विश्वविद्यालयको मेरूदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र संचालन क्रियामा अवरोध पुर्याउने खेल भइरहेको देखिन्छ। उहाँले विश्वविद्यालय संचालनका लागि सर्वप्रथम गेटा अस्पताललाई कम्तीमा 300 बेडको क्षमतामा संचालन गर्नु अनिवार्य रहेको बताउनुभयो। हिजो आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा गेटा अस्पताल संचालन गर्न तथा एमबीबीएस पठन पाठन शुरू गर्न बजेटमा नै स्रोत सुनिश्चित गरिएको उल्लेख उहाँले गर्नुभएको छ। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले निर्वाचित भए पछाडि 3 महिनाको अवधिमा आफू निर्वाचन क्षेत्रमा 42 जनसंवाद तथा भेटघाटको कार्यक्रम सम्पन्न गरेको जनाउनु भएको छ। सांसद न्यौपानेले 1 वर्षभित्र 144 जनसंवादका कार्यक्रम संचालन गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष संवादलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो। यस्तो कार्यक्रम मार्फत नागरिकको गुनासो सुझाव र आवश्यकतालाई नजिकबाट बुझेर समाधानका लागि पहल गरेको उहाँले बताउनु भएको छ। नेकपा माओवादी केन्द्रका महासचिव नेत्र विक्रमचन्द विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भएको सत्ता सहकार्य दीर्घकालीन नहुने टिप्पणी गर्नुभएको छ। दमोलीमा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा कार्यक्रममा उहाँले माओवादी केन्द्र अहिले स्पष्ट राजनीतिक दिशाविहीन अवस्थामा रहेको आरोप लगाउँदै वर्तमान सत्ता समीकरण धेरै समय टिक्न नसक्ने दावी गर्नुभयो। विप्लवले राष्ट्रिय स्वाधीनता उत्पादन अर्थतन्त्र र समाजवादी रूपान्तरण आफ्नो पार्टीको मुख्य एजेण्डा भएको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै आउट गरेको खुलासा भएको छ। काठमाडौँमा दुईवटा कलेज पढ़ाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहारी प्रश्नपत्र आउट गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको हो। भक्तपुर बस्ने 33 वर्षका शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिएको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र परीक्षा संचालन भएको केही मिनटमा नै व्हाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। एमबीएस पहिलो सेमेस्टरको अरू विषयमा परीक्षा बाँकी नै रहेकाले ती परीक्षामा समेत गैर कानूनी क्रियाकलापहरू हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। त्यस्तो कसुर गरेको पाइएमा कानून बमोजिम कार्यवाही हुने सीआईबीले चेतावनी पनि दिएको छ। तनहुको दुलेगौंडा र म्याग्दी गाउँपालिकालाई जोड्ने अर्कपुर दुलेगौंडा मोटरमार्गको जीर्ण सड़क मरमत गरिएको छ। लामो समयदेखि ठेकेदारको लापरवाहीका कारणले निर्माण सम्पन्न हुन नसकेको सड़क वर्षासँगै थप बिग्रिए पछाडि स्थानीय वासिन्दा र सवारी चालकले शास्ति खेल्दै आएका थिए। सड़कको दयनीय अवस्थाबारे विभिन्न संचार माध्यममा समाचार सार्वजनिक भएपछि शुक्ला गण्डकी नगरपालिकाले मरमत कार्य अगाडि बढ़ाएको हो। नगरपालिकाले विपद राहत कोषबाट 1,60,000 विनियोजन गरेर सड़कको खाल्डाखुल्टी पूर्ने भत्की को भाग सम्याउने लगायतका मरमत कार्य सम्पन्न गरेको जनाएको छ। मरमत अभियानमा शुक्ला गण्डकी नगरपालिका 3 स्थानीयवासीले समेत श्रमदान गरेका थिए। मरमत पछाडि सड़क तत्कालका लागि यातायात सञ्चालन योग्य बनेको छ भने स्थानीयले दीर्घकालीन स्तरोन्नतिको काम पनि शीघ्र अगाडि बढ़ाउन सम्बन्धित निकायसँग माग गरेका छन्। भीमादमय आमा समूह भीमाद छ तनहुको पहलमा निर्माण गरिएको भीमाद नगरपालिका सातकुन धारा स्थित चौतारा र भीमाद नौ धुन्दुर स्थित पर्यटकीय सिद्ध गुफा परिसरमा निर्माण गरिएको बहुद्देशीय कोठे भवनको आइतबार एक समारोहका बीचमा उद्घाटन गरिएको छ। दुईवटै संरचनाको भीमान नगरपालिकाका नगर प्रमुख देवीराज सुवेदीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। उद्घाटन पछाडि भवनको संरक्षण व्यवस्थापन तथा रेखदेखको जिम्मेवारी नगरपालिकाले सम्हाल्ने गरेर भीमादमय आमा समूहले नगर प्रमुख सुवेदीलाई भवनको चाबी हस्तान्तरण गर्नुभएको छ। समूहका अनुसार सर्वसाधारण यात्रु र स्थानीय वासिन्दालाई विमानस्थलको सुविधा उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष 2076-77 भीमा सात कुन्धारामा करिब 3,75,000 रूपियाँको लागतमा चौतारा निर्माण गरिएको हो। त्यस्तै गरी पर्यटकीय गन्तव्य धुन्दुर स्थित सिद्ध गुफा क्षेत्रमा आन्तरिक तथा धार्मिक पर्यटकलाई लक्षित गरेर करिब 8,00,000 रूपियाँ लागतमा बहुद्देशीय एक कोठाको भवन निर्माण गरिएको जनाइएको छ। गोर्खा नगरपालिका 14 स्थित नारीघाटमा एक महिलाको व्यवहारिसी शव फेला परेको छ। मर्स्याङ्गी नदीको किनारमा अन्दाजी 35-40 वर्षकी महिलाको शव उत्तानो अवस्थामा फेला परेको हो। स्थानीय वासिन्दाबाट प्राप्त जानकारीका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुलका संकलन कार्य पूरा गरेको छ। घटनाबारे जानकारी पाउन साथ प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। हालसम्म मृतकको नाम थर र वतन खोल्न सकेको छैन। प्रहरीले पोस्टमार्टम र पहिचानका लागि गोर्खास्थित प्रदेश अस्पताल पठाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकको पहिचान गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। शेयर कारोबारका लागि डिमेट खाता खोल्नेको संख्या 80,00,000 नागेको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिमेट खाता खुलेका छन्। यीमध्ये मेरो शेयर खातामा सक्रिय संख्या भने 51,48,894 छ। 29,00,000 डिमेट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ। एउटै व्यक्तिले दुई वा दुई भन्दा धेरै खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको। यस्तै अहिलेसम्म डिमेट भएको शेयर संख्या 18,60,29,58,782 रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 कित्ता शेयर डिमेट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ। देशको पूर्वी तथा मध्य भेगका धेरै ठाउँमा आज रातैभरि झरी परेको छ। अरू ठाउँको तुलनामा कास्की, लमजुङ, पाल्पा, बागलुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहु, सर्लाही, म्याग्दी लगायतका जिल्लामा आज पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले तनहुको कोटा गाउँ र आसपासका क्षेत्र, काभ्रेको रोशी खोला र आसपासका क्षेत्र तथा काभ्रेकै पाँचखल, मण्डन र सिन्धुपाल्चोकको साँगाचोक तथा आसपासका क्षेत्र, सर्लाहीको मनुसमारा र आसपासका क्षेत्र, काठमाण्डुको बागमती र विष्णुमती आसपासका क्षेत्र तथा भक्तपुरको हनुमन्ती खोला आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। रातभर पानी परिरहे पनि काठमाण्डु जोड्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़क खण्ड सामान्य रहेको मुगलिन प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युरोपका दुईवटा प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डढेलोसँग जुधिरहेका छन्। एक हप्ता अगाडिदेखि शुरू भएको डढेलो अत्याधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको हो। डढेलोका कारणले दुईवटै देशमा 3,30,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म 42,000 हेक्टर भन्दा बढ़ी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्ध पछाडि देखिएको सबैभन्दा ठूलो वन क्षेत्र मध्ये एक मानिएको छ। समुद्री तटीय शहर पोर्जमा मात्रै 150 भन्दा बढ़ी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्पेनमा पनि डडेलोको संकट गम्भीर बनेको छ। अहिलेसम्म 77,000 हेक्टर भन्दा बढ़ी क्षेत्र डडेलोबाट प्रभावित भएको छ भने डडेलोलाई पछिल्लो वर्षकै सबैभन्दा ठूलो आगलागी मानिएको छ। अब अन्तिममा खेल समाचार। तनहुँको बेलचौतारामा ढोरबाराही कप 2083 खुल्ला वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। महिलो ग्रुपको आयोजना तथा एएम टू पीएम रेस्टुरेन्टको सह आयोजनामा सञ्चालन हुने प्रतियोगिता साउनको 25 गतेबाट 28 गतेसम्म बेलचौतारामा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले साउनको 23 गतिसम्म नाम दर्ता गराइसक्नुपर्नेछ। प्रतियोगिताको दर्ता शुल्क ₹5,000 निर्धारण गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई 80,000 ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले 50,000 ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै गरी तृतीय स्थान हासिल गर्ने टोलीलाई 20,000 ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै सान्त्वना पुरस्कार स्वरूप 10,000 प्रदान गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
2: मोबाइल 9800935537।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टेक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9800281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
5: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
6: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9856612।
8: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रममा चाहिने जानकारी
8: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
8: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
11: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
13: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
14: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
14: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
16: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
15: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
18: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
18: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
18: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
18: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
18: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
0: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त? हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडीमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
22: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्नुपर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछ र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
8: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी
6: विद्यालयलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
7: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
6: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 065-571-240।
9: कहाँ जाने?
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
9: अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
11: एक सय 103.8 अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
2: कहाँ जाने
3: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
2: अनि बिचमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526063 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: कान्छे भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
10: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
9: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
14: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
13: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
14: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
14: साथै साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
15: थप जानकारीको लागि सम्पर्क धुलेगौंडा पोली क्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
16: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
18: आहा, घर त साह्रै चित्तौ बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
19: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
17: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामान। सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
18: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो।

0: भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142334 र 98171556606।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।
3: कहिले भरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हुँदै गाउँ घर उकाली ओह्रालो भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
4: कार्यक्रम लोक भाका
3: मात्र रेडियो ढोलबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानोलोक सांगीतिक अभिवादन शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूलाई म कार्यक्रम प्रस्तुता सृष्टि खत्रीको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभर केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनको लागि 0564142000 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रमको शुरूआतमा राख्दैछु नौ डाँडै काटेर बोलको भाका रहेको छ जसमा आवाज रहेको छ मानसिंह खड्का अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, नौदाई काठी र बोलको निकै नै रमाइलो फाका रहेको थियो, जसमा आवाज रहेको थियो मानसिंह खड्का अनि सुनिता बुढा छेत्रीको। निकै नै रमाइलो फाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हामीसँग कोही साथी हुनुहुन्छ, हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर
1: हेलो, नमस्ते।
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? ढोर फिर्दीबाट जगदीश खत्रीजी भन्नुभयो है? ढोर फिर्दीबाट जगदीशजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि के गर्दै हुनुहुन्छ जगदीशजी? स्कुल जान रेडी हुँदै हुनुहुन्छ। अनि हामीलाई सुन्नु भएको छ कि छैन आज? सुन्नु भएको छ है। ल, अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो जगदीशजीले? हजुर, आज गीत गाउने दिन हो नि त। ल, लोक भाका गाइदिनुहोस् है त। आउँदैन जगदीशजी? लोक भाका आउँदैन भन्नुभयो, तर हाम्रो कार्यक्रममा त लोक भाका नै गाउनुपर्छ। अब के गर्नुहुन्छ त? हजुर, त्यो लोक भाका होइन होला सायद। त्यो लोक भाका हो र? अरू लोक भाका गाउन जानुहुन्न? गाउनु न, छोटो भए पनि हुन्छ। यति नै हो जगदीशजी? ल, धेरै धेरै धन्यवाद, एकदम मिठो गीत गाउनुभयो। तपाईँले मन चञ्चले भन्नुभएको थियो, त्यो चाहिँ शिरमा सिरोन्दीको भाका रहेछ, त्यो पनि मिल्थ्यो मिल्न चाहिँ। अब अर्को पटक चाहिँ त्यो पनि गाउन सक्नुहुन्छ है? ल, अहिलेको लागि भने हामी छुट्छौँ, अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हस् धन्यवाद। हुन्छ, शुभ दिन, बाई बाई। हजुर, उहाँ हुनुहुन्थ्यो जगदीश खत्रीजी, हामीलाई चाहिँ ढोर फिर्दीदेखि फोन गर्नुभएको थियो, निकै नै मिठो भाका गाएर गइसक्नु भएको छ। अहिलेको लागि भने फेरि पनि हामीसँग साथी हुनुहुन्छ, हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छौँ। हेलो दर्शन, नमस्कार। हजुर
2: हेलो दर्शन, नमस्कार। नमस्कार हजुर।
0: हेलो दर्शन, नमस्कार। हजुर, खगीमायाजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
2: धन्यवाद।
0: अनि के गर्दै हुनुहुन्छ?
2: हजुर, म अब खाना सकिएर अब खाना बनाउने तयारीमा छु।
0: खाना बनाउँदै हुनुहुन्छ है? अनि हामीलाई सुन्नु भएको छ कि छैन आज?
2: हजुर सुन्दैछु।
0: सुन्दै हुनुहुन्छ है? अनि चाहिँ पानी परेको थियो कि थिएन आज त्यतातिर?
2: हजुर, परेको थियो, यसो सिन्सिन परिराखेको कहिले घरि घरि, अनि त्यस्तो कहिले बस्ने कहिले पर्ने जस्तो भइरहेको।
0: हजुर, पानी पनि परेछ, तर यता चाहिँ पानी परेन, एकदमै गर्मी चाहिँ भइरहेछ कि हामीलाई चाहिँ।
2: ए हजुर, यता त गर्मी त त्यति छैन, तर पानी पनि परिराखेको, एउटा दुइटै छिटा परिराखेको।
0: हजुर हजुर, ल हुन्छ। अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो खगी मायाजीले?
2: हजुर, म आफ्नो तरिकाले गाउँछु त म।
0: हजुर हुन्छ, सुरु गर्नु है त।
2: हस्।

Sí,

0: हजुर एकदमै मिठो भाका गाउनुभयो खगी म्याजी, धेरै धेरै धन्यवाद। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: हजुर अन्तिम सर्वप्रथमहरूको लागि
0: हस् धन्यवाद।
1: अनि मभन्दा अघि आउनु भएको लागि पछि साथीहरूको लागि कार्यक्रम सुनेपछि भने जति पनि मलाई चिन्नुहुन्छ, जति पनि मसँग आबद्ध हुनुहुन्छ मसँग लागि भन्दै कसैलाई पनि विशेष सम्झिँदो बिदा हुन्छ। नमस्ते, बाई बाई, शुभ दिन।
0: हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो खगी मायाजी, हामीलाई भिमाद पिरुङदेखि फोन गर्नुभएको थियो। एकदमै एकदमै मिठो भाका चाहिँ गुनगुनाएर चाहिँ गइसक्नु भएको छ। अब भने पालो तपाईँको नै रहेको छ, यस्तै गरी आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0564142000 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र यसरी नै आफूभित्र रहेको प्रतिभालाई चाहिँ हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। ढोर पाटनमा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ देवी घरती मगर अनि युवराज मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, ढोरपाटनमा बुल्कुने किन रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो युवराज मगर अनि देवी घरती मगरको। निम्कै नै रमाइलो भाका रहेको थियो, कार्यक्रममा स्थान दिइसकेकी छु। अब पनि पालो तपाईँको नै रहेको छ, आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0625414200 बाटो भएर हामी माझ जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। रहरले होइन मायालु बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि सुनिता बुढा छेत्रीको। र भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायको विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: बस्नै मन छैन त्यो देशमा,
1: सिरियसली भने हो मैले।
0: देशको माया लाएर मात्रै भएर न रोजगार छ, न राम्रो शिक्षा छ, न राम्रो स्वास्थ्य छ, न नियम छ, न नीति छ, न कानून छ। साथीहरू सबै विदेश गइसके, म एक्लै के गर्नु? यहाँ फ्युचर सेक्योर नै छैन। तिमी बस, बस्नु छैन यस्तो जाबो देशमा।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465-10950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
6: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
3: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 065414233
3: र 98678-87।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, सुप्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062029।
13: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू,
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
13: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0658-71479, मोबाइल 9856062065 र 9648-64145।
15: हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक भएर अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौँ सोमबारको श्रृङ्खलामा र आजको श्रृङ्खलामा रहेर चाहिँ हामीले हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिइरहेका छौँ। आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनको लागि 06564142000 मार्फत हामीमा सुना सुना भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीमा आज कोही साथी हुनुहुन्छ, हामी चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार। हजुर
16: हजुर नमस्कार, म सुशान अधिकारी भन्ने ठुलो
15: सुशान अधिकारी भन्नुभयो। सुशानजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
16: हजुरलाई धेरै धेरै स्वागत छ, हजुर पनि माया हुनुहोला के अरे।
15: के भन्नुभयो सुशानजी?
16: हजुर पनि नयाँ हुनुभएको होला के अरे भनेको, हजुर पनि अब
15: नयाँ
16: हजुरसँग फर्स्ट टाइम कुरा गर्दैछु भनेको।
15: हजुर म धेरै भइसक्यो नि, म आएको 6-7 महिनै भइसक्यो, मसँग आज फर्स्ट टाइम कुरा भयो तपाईँसँग, मेरो पनि खुसी लागिरहेछ। अनि हामीलाई सुन्नु भएको छ कि छैन? अहिले सुनिरहनु भएको छ है। ल हुन्छ, अन्तिमसम्म सुनेर साथ दिनुहोला। अनि आज चाहिँ कुन चाहिँ भाका गाउँदै हुनुहुन्छ हाम्रो सुशान्तजीले?
16: हुन्छ,
15: सुरु गरिहाल्नु है त।

0: جنت اونکو ہوا چلے سارا را لاکری کو بود ایتی نہیں آجا
1: ایک دمی میچو گاؤنو ہوتا رہی چا
0: آجا فاس ٹائم ہو آجا فانگا انتا پسیس منی کوشش گارد ہیں انتا باندائی چھتی انتا نمسکار
1: آسون چا نمسکار بائی بائی سبا دین हजुर आउनुहुन्थ्यो सुशान पौडेलजी हामीलाई चाहिँ देउरालीदेखि फोन गरेको भन्नुभएको थियो फोन गरेर आफूभित्र रहेको प्रतिभालाई हामी माझ राखेर गइसक्नु भएको छ पहिलोपटक फोन गर्नुभएको थियो मसँग चाहिँ पहिलोपटक कुरा भयो धेरै खुसी लाग्यो सुशानजी सधैँ फोन गरेर साथ दिनुहोला भन्न चाहन्छु फेरि पनि हामीसँग कोही साथी हुनुहुन्छ अन्तिम साथी हुनुहुन्छ हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छौँ हेलो दर्शन नमस्कार हजुर
2: नमस्कार
1: नमस्कार नमस्कार बुद्धि बहादुर जीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा
2: धन्यवाद
1: अनि के छ म्याग्दीतिरको खबर
2: के हुँदै पानी पर्छ कि दिउँछ अहिले उघारो उघेर दिउँछ पानी पर्ला घाम लाग्न के भन्न चाहन्छु नि बिहानभरि त पानी परिरहेको
1: हो पानी परिरहेछ है आज रातभरि पनि परेथ्यो कि क्या हो हजुर हजुर अनि के गर्नु भएको छ अनि खाना खानु भयो त अन्तिममा आउनुभयो ठिकै छ अन्तिममा आउनुभयो फोन पनि उठिहाल्यो फोन पनि लागिहाल्यो है
2: नलागिन्द मैले के नै भन्नु थियो समय नभएर होला नि भनेर
1: हजुर हजुर ल अब ढिला हामीसँग समय चाहिँ थोरै मात्र बाँकी छ अब ढिला नगरिकन सुरु गरिहाल्नु है त हुन्छ
2: चोली राना मल्लाथ सेटी मिसको बोली पर्खी बातो शेरामा भेट्न आउँदै बोली चोली राना मल्लाथ सेटी मिसको बोली पर्खी बातो शेरामा भेट्न आउँदै बोली यति नै
1: ओहो नि एकदमै मिठो गा भाका चाहिँ गाउनु भयो है सेरामा आउन चाहिँ माले भ्याउँदिन होला मलाई भेट्नको लागि चाहिँ यति आउनु कि हजुर सेराबाट नजिकै छ त दुलेगौडा यस्तो फुर्सद मिलाएर आउनु यतातिर ल हुन्छ फुर्सद भएसम्म चाहिँ म आउनेछु अनि मेरो बोली सुन्नको लागि चाहिँ सधैँ हामीलाई सुनेर साथ दिनुहोला है त
2: एकदम
1: हामी बिजी हुन्छौ भन्नुभएको
2: आफूले त खोला हुन्छ र हिउँदो वर्ग सधैँ 15 अगस्त आएर आज पनि मकै भाँच्ने चटाएर आउने के हुन्छ
1: ल हुन्छ फुर्सद मिलेसम्म चाहिँ सुनेर साथ दिनुहोला भन्दै अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
2: जति पनि म हुँदा अघि आउने र सबै पनि सकिसकेको छ भन्दै अहिले बिदा
1: हस् हुन्छ बाई बाई शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो बुद्धि बहादुरजी हामीलाई फोन गर्नु भएको थियो म्याग्देदेखि एकदमै मिठो भाका चाहिँ गाएर गइसक्नु भएको छ मलाई चाहिँ डेडिकेटेड गरेर गाउनु भएको थियो मेरो आवाज सुन्न मन लाग्छ भन्नुभएको थियो ल सधैँ सुनेर साथ दिनुहोला भन्दै अब चाहिँ हामी कार्यक्रमको अन्तिममा छौँ छुटेर जानुपर्ने बेला पनि भइसकेको छ आजको श्रृङ्खलामा हामीलाई यतिन्जेलसम्म फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीहरूलाई धन्यवाद दिन चाहन्छु र सुनेर साथ दिनु हुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै जाँदा जाँदै अन्तिममा चाहिँ मेरो त लेकैमा घर छ बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि गणेश सेन्चुरीको र यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
3: अफिसबाट अमितसरको फोन।
4: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9855202779।
5: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सुनसरीमा दुई समूहबीच मध्यरातमा झडप, प्रहरीको गोली लागेर एकको मृत्यु, जिल्ला प्रशासन कार्यालयद्वारा विभिन्न क्षेत्रमा कर्फ्यू जारी। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि सञ्चालनमा ल्याइँदै पहिलो चरणमा एम्बुलेन्स सहितका अत्यावश्यक सवारी साधन मात्र चलाउन पाइने। साउने सोमबार आज देशभरका शिवालयमा दर्शनार्थीको भीड़, पशुपतिनाथ मन्दिरका चारै ढोका आज दिनभर खुल्ला रहने। फ्रान्सको बोर्डो शहर नजिक डडेलो भयावह बन्दै राष्ट्रपति माक्रोद्वारा आपतकालीन मन्त्री परिषद बैठक आह्वान। र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामडाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको देवानगंज गाउँपालिका तीनमा गैराती दुई समूह बीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगंज तीनका 24 वर्षीय ओमप्रकाश मेहता रहेका छन्। साउने सोमबारको व्रतका लागि बोलबम यात्रामा सहभागी एक समूहलाई गैराती अर्को समूहले आक्रमण गरेपछि झडप शुरू भएको बताइएको छ। झडपले उग्र रूप लिएपछि स्थानीयका घर तथा पसलमा समेत आगजनी गरिएको थियो। घटनाको जानकारी पाए लगतै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर मेहताको मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार घटनामा 9 जना सर्वसाधारण, नेपाल प्रहरीका 8 जना र सशस्त्र प्रहरीका 5 जना गरी 22 जना घाइते भएका छन्। घाइतेहरूको विराटनगर स्थित विराट टिचिङ, नोबेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आज बिहान 7 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो। कर्फ्यू हरिनगर बजार क्षेत्रको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगंज बजारको यादव टोलदेखि नेपाल भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कूलसम्म तथा देवानगंज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मका लागि तोकिएको सीमाभित्र लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
2: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपाल स्थित जापानी राजदूत मायादा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागि हो। बिहान 10:25 सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। सड़क विभागका अनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँभित्र 65 र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ। मिनी बस, ट्रक र टिप्परले काठमाडौँतर्फ आउँदा 115 र बाहिरिँदा 80 रूपियाँ बराबरको शुल्क बुझाउनुपर्छ।

0: यस्तै बस ट्रकले काठमाण्डु आउँदा 260 र बाहिरिँदा 200 बराबरको शुल्क तिर्नुपर्ने निर्धारण गरिएको छ। पैदल यात्री दुई पाङ्रे तीन पाङ्रे सवारीले भने सुरुङमा प्रवेश पाउने छैनन्। डिजेल पेट्रोल ग्यास लगायतका प्रज्वलन शील पदार्थ बोकेका सवारी साधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई समेत प्रवेश निषेध गरिएको छ। सुरुङ मार्गको निर्माण जापानको हाजमा एन्डो कर्पोरेशनले गरेको हो।
1: काठमाडौँमा मिनी ट्रक र स्कूटर ठोकिँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। चन्द्रगिरी नगरपालिका 15-3 थाना चोकमा आज बिहान सतुङ्गलबाट कलंगीतर्फ गइरहेको बागमती प्रदेश 02038 प 9897 नम्बरको स्कूटर र सोही दिशामा चलिरहेको लुएक 4256 नम्बरको मिनी ट्रक ठोकिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका स्कूटर चालक चन्द्रगिरी नगरपालिका 12 का 40 वर्षीय दीपक नेपालको उपचारका क्रममा ललितपुरस्थित बीएनबी अस्पतालमा मृत्यु भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार स्कूटरको पछाडि सवार 56 वर्षीय सुभद्रा कुमारी नेपाल घाइते भएकी छन्। उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
0: संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्न लागेको हो। दिउँसो 2 बजे बस्ने शिक्षा समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ। यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल बैठक बिहान 11 बजे तय गरिएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा केन्द्रीय इतिहास विभाग त्रिभुवन विश्वविद्यालय किर्तिपुरका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ। समितिको बैठक बिहान 11:30 बजे बोलाइएको छ।
1: यस वर्षको साउन महिनाको दोस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड़ लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। साउन 4 गते परेको पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा थप व्यवस्थापन गरिएको छ। दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी र कर्मचारीका साथै मन्दिर पहरागण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्था परिचालन भएका छन्। लाखौं भक्तजनलाई सहज रूपमा दर्शन गराउने गरी तयार गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताउनुभयो। मन्दिरका चारै ढोका बेलुका 8 बजे आरती नभएसम्म खुला रहनेछन् भने विशेष पूजा बिहान 8:30 देखि मध्याह 12 बजेसम्म मात्रै हुनेछ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत
3: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। रूपन्देहीका अग्रज पत्रकार अर्जुन गेमालीको निधन भएको छ। तिलोत्तमाको शंकरनगरका स्थायी बासिन्दा 80 वर्षीय गेमालीको काठमाण्डुको बीएनबी अस्पतालमा उपचारका क्रममा गइराति निधन भएको हो। उहाँ केही समयदेखि मुटु र फोक्सोको रोगले बिरामी भई उपचाररत हुनुहुन्थ्यो। उहाँ नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रूपन्देही पत्रकार संघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदक लगायतका दर्जनौं सम्मान पाउनु भएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको दक्षिण पश्चिमी शहर बोर्डो नजिक फैलिएको भीषण डडेलु तथा तीव्र बन्दै गएपछि राष्ट्रपति इमान्युएल म्याक्रोले सोमबार आपतकालीन मन्त्री परिषद बैठक बोलाउनु भएको छ। डडेलु बोर्डोबाट करिब 15 किलोमिटर दूरीमा पुगेको छ भने आगामी दिनमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमानले आगो नियन्त्रणमा थप चुनौती सृजना गरेको छ। हालसम्म बोडो खाली गराउने निर्णय नभए पनि वरपरका क्षेत्रबाट 2,20,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले आगो अनियन्त्रित रूपमा विभिन्न दिशामा फैलिरहेको भन्दै अवस्था अत्यन्त प्रतिकूल रहेको बताउनु भएको छ। गृहन्त क्षेत्रमा लागेको आगोले आफ्नै हावा र चट्याङ उत्पादन गर्ने दुर्लभ पाइरोक्युमुलो निम्बस अग्निमेघ समेत बनाएको छ। यस वर्ष फ्रान्समा करिब 98,000 हेक्टर वन क्षेत्र जलेको छ, जसमा 42,000 हेक्टर दक्षिण पश्चिम क्षेत्रमा मात्रै नष्ट भएको छ। उता स्पेनमा पनि डडेलोको संकट गहिरिँदै गएको छ। भ्यालेन्सिया, म्याड्रिड र आविला आसपासका क्षेत्रमा नयाँ डडेलो फैलिएपछि करिब 90,000 मानिस विस्थापित भएका छन्। यस वर्ष स्पेनमा करिब 77,000 हेक्टर वन क्षेत्र डडेलोबाट प्रभावित भएको छ। प्रधानमन्त्री पेड्रो सान्चेजले जलवायु आपतकालीन अवस्था सम्बन्धी राष्ट्रिय सहमतिको आवश्यकता हुनुहुँदै कठिन समय अझै बाँकी रहेको बताउनु भएको छ। फ्रान्स र स्पेनमा हालसम्म कुल 3,30,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्डसमा जारी सिरिज अन्तर्गत नेपालले आज दिउँसो पाउने 3 बजे खेल्न लागेको हो। नेदरल्याण्डस भ्रमणमा रहेको नेपाल जारी सिजनका शुरूआती दुवै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा घरेलु टोलीसँग 6 विकेटले पराजित भएपछि नेपालमाथि भारी दबाव परेको छ। लीग टूको तालिकामा निराशाजनक स्थितिबाट गुज्रिरहेको नेपाली टोलीलाई विश्वकपको ग्लोबल छनौटमा सिधै पुग्न अबका खेलहरूमा ब्याटिङ पक्षमा व्यापक सुधार गर्दै जीत निकाल्नुको विकल्प छैन। लीग टूमा सहभागी 8 टोलीमध्ये शीर्ष 4मा रहने टोली सिधै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन् भने पुछारका 4 टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपालले अब जारी सिरिजका 2 र ओमानमा हुने अन्तिम सिरिजका 4 गरी कुल 6 खेल खेल्न बाँकी छ। हाल 30 खेलबाट 24 अंक जोडेर तालिकाको 5औं स्थानमा रहेको नेपाललाई शीर्ष स्थानमा पर्न बाँकी 6 खेलमा जीत निकाल्न आवश्यक छ। विश्वकप छनौट मात्र नभई नेपाललाई आफ्नो एक दिवसीय मान्यता जोगाउन समेत हम्मे परेको छ। लीग टूको शीर्ष 6 भित्र पर्न सके मात्र नेपालको ओडीआई मान्यता सुरक्षित रहनेछ।
1: अब मौसम। पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्लेमा 214.8 मिलिमिटर वर्षा मापन भएको छ। गण्डकीका अधिकांश जिल्लामा भारी वर्षा भएको छ। भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ़ेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो 3 घण्टामा तनहुँ जिल्ला स्थित कोटा गाउँ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने र बाढ़ी पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाइराख्न भनिएको छ। यस्तै बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा ठूलो पानी परेको छ। गैराती ठूलो वर्षा हुँदा बाढ़ी पूर्वानुमान महाशाखाले बागमतीका काठमाडौँ, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो। महाशाखाका अनुसार हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। बिहान 9 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सुनसरीमा 2 समूहबीच मध्यरातमा झडप प्रहरीको गोली लागेर 1को मृत्यु। जिल्ला प्रशासन कार्यालयद्वारा विभिन्न क्षेत्रमा कर्फ्यू जारी।
1: नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आजदेखि सञ्चालनमा ल्याइँदै पहिलो चरणमा एम्बुलेन्स सहितका अत्यावश्यक सवारी साधन मात्र चलाउन पाइने।
0: साउने सोमबार आज देशभरका शिवालयमा दर्शनार्थीको भीड़। पशुपतिनाथ मन्दिरका 4 ढोका आज दिनभर खुल्ला रहने।
1: फ्रान्सको बोडो शहर नजिक डडेलो भयावह बन्दै राष्ट्रपति माक्रोद्वारा आपतकालीन मन्त्री परिषद बैठक आह्वान।
0: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
6: खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो, त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
13: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
14: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
13: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
14: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
15: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ।
13: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
16: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
17: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
16: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
18: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
19: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169।
20: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
21: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
22: कहाँ?
21: गण्डकी मेडिकल हल।
23: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
21: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
23: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
20: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
24: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
25: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
24: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
25: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
24: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
25: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
26: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
26: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
27: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
28: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
21: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9800828810, 9800828811 र 9800828816।
26: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
26: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुवै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
1: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-7878।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
25: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
25: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा, दुलेगौडा।
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656996।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्र पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
22: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
29: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
25: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
22: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
25: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
30: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: नमस्कार, रेडियो ढोलबाड़ 103.8 मेगाहर्ज बाट प्रसारण हुने कार्यक्रम आदिवासी संसार को अर्को नयाँ श्रृंखलामा स्वागत छ। म कार्यक्रम प्रस्तुता प्रतिभा तमस्यो। गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदको सहकारीमा उत्पादन गरिएको यस कार्यक्रम तपाई हरेक सोमबार बिहान 9 बजे पछि र मंगलबार साँझ 5 बजे पछि सुन्न सक्नुहुनेछ। श्रोताबिन्द, यस कार्यक्रमलाई प्रायोजन गरेको छ दुरेगौड़ा क्रिस्मी कलेक्सनले। तपाईँलाई विभिन्न डिजाइनका कुर्ता, साड़ी लगायतका कपडा चाहिएमा सम्झन सक्नुहुनेछ। यस पसलका प्रोप्राइटर हुनुहुन्छ मनराज गुरुङ, उहाँ प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आज हामी गुरुङ भाषा भन्दा पनि नेपाली खस भाषामा कुराकानी गर्नेछौ, किनभने हामीसँग शुक्ला गण्डकी नगरपालिकाका आदिवासी अभियन्ताहरू अतिथिका रूपमा हुनुहुन्छ। उहाँहरूसँग यही साउन 24 गते मनाइने आदिवासी जनजाति दिवसको तयारीको बारेमा विशेष विशेष कुराकानीहरू गर्नेछौ। हामीलाई सुन्दै गर्नुहोला। हामीसँग कुराकानीका लागि स्टुडियोमा हुनुहुन्छ नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकीका अध्यक्ष कुलकुमार कुमारजी र सल्लाहकार संयोजक खिमबहादुर कुमारज्यू। स्वागत छ हजुरहरू दुवैजनालाई कार्यक्रम आदिवासी संसारमा। आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदले यही साउनको 24 गते मनाउँदै गरेको आदिवासी दिवसको बारेमा हामी उहाँहरूसँग कुराकानी गर्नेछौ। आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदका अध्यक्ष कुलकुमार कुमारज्यूसँग म कुराकानी गर्न चाहन्छु। विश्व आदिवासी जनजाति महासंघ शुक्ला गण्डकीले विश्व आदिवासी दिवस कसरी मनाउँदैछ, थोरै प्रश्न पारिदिनुहुन्छ कि?
1: हामी आदिवासी जनजातिहरूको महान पर्व, यो हाम्रो एउटा महान चाड पनि हो। विश्व आदिवासी दिवस अगस्त 9 श्रावण 24 गतिको दिन विश्वभरि नै छरिएर रहेका हामी सम्पूर्ण आदिवासीले मनाउने गर्छौं र सोही अनुरूपको कार्यक्रम हामीले यस शुक्ला गण्डकी नगरपालिकामा हामी आबद्ध नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदले पनि गर्ने समर्को गरेका छौं। र यो आदिवासी दिवस यसपालिको हामीले मनाउँदै जाँदाखेरि हामीले सप्ताहव्यापी कार्यक्रम अगाडि ल्याएका छौं। ती कार्यक्रमहरू हामीले गरिरहँदाखेरि जुन हामीलाई हाम्रो यस नेपालमा रहेको नेपाल आदिवासी महासंघ संघीय परिषदले चाहिँ हामीलाई निर्देशन दिए अनुसार प्राप्त अधिकारको रक्षा अहिलेको आवश्यकता समावेशित सहितको नेपाल निर्माणमा आदिवासीको आवश्यकता भन्ने नारा दिएर हामीले अगाडि कार्यक्रम गर्न गइरहेका छौं। सप्ताहव्यापी हामीले कार्यक्रम गरिरहँदाखेरि हामीले साउनको 18 गतेदेखेर कार्यक्रम शुरू गर्दैछौ। हाम्रो एक सप्ताह कार्यक्रमको चाहिँ सेड्युल त बल्ल बल्छ भनिरहनु पर्दाखेरि 18 गते हामीले सम्पूर्ण आदिवासीका अगुवा र चाहिँ पत्रकार मित्रजीहरूलाई लिएर पत्रकार सम्मेलन गर्नेछौ र हाम्रो कार्यक्रमहरूलाई अगाडि बढाउनेछौ। स्वयं रूप हामीले 19 गते हामीले विश्व आदिवासी दिवसको सन्दर्भ पारेर वृक्षारोपण तथा सरसफाई कार्यक्रम गर्नेछौ। 20 गतेको दिन हामीले अन्तर स्कूल माध्यमिक तहका विद्यार्थीहरूलाई यो अहिलेको सन्दर्भ पारेर वक्तृत्व कला प्रतियोगिता हामीले गर्नेछौ र 21 गते हामीले यिनै आदिवासीका अगुवा हाम्रो यहाँ हामी हाम्रो संगठनमा हुनुभएको नेपाल राष्ट्रिय महिला आदिवासी महासंघ र युवाहरूसँग बसेर आदिवासीको क्षेत्रमा भएका गरेका कामहरू अन्तर्क्रिया गर्नेछौ। 22 गते हामीले यस शुक्ला गण्डकी नगरपालिकाभित्र पूर्व जनप्रतिनिधि र हालमा बहालमा रहनुभएको आदिवासी जनजातिका जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्नेछौ र 24 गतेको आदिवासी दिवस हामीले भव्यताका साथ मनाउनको लागि शुक्ला गण्डकी नगरपालिकामा रहनुहुने सम्पूर्ण आदिवासी जनजातिका जति पनि हाम्रो इकाइमा रहनुभएका हाम्रो आदिवासी जनजातिहरू हुनुहुन्छ सम्पूर्णलाई बाजागाजा सहित झाँकी र्याली गरेर चाहिँ हामीले विश्व आदिवासी दिवस मनाउनेछौ र सो दिन हाम्रो भव्य कार्यक्रम हामीले चाहिँ सञ्चालन गर्नेछौ र हाम्रो त्यस दिनको चाहिँ कार्यक्रममा झाँकी र्याली चाहिँ यस शुक्ला गण्डकीको 2 ठाउँबाट चाहिँ हामीले सुरु गर्नेछौ। एउटा झाँकी हाम्रो गल्छिनाबाट चाहिँ सुरु हुन्छ भने एउटा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 भएको बिबी चोकबाट चाहिँ सुरु हुन्छ। त्यो हाम्रो झाँकी र्याली बाजागाजा चाहिँ हर्षोल्लासका साथ आएर नगरपालिकाको प्राङ्गणभित्र चाहिँ प्रवेश गर्दा हाम्रो आदिवासी दिवस चाहिँ त्यहाँ मनाउने हामीले यसपालिको चाहिँ हाम्रो कार्यक्रम तय भएको चाहिँ जानकारी गर्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद। आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर इकाइ समितिका अध्यक्ष कुलकुमार कुमारज्यूलाई। फेरि म हाम्रो आदिवासी जनजाति महासंघको अभियन्ता सल्लाहकार संयोजक खिम कुमार ज्यूसँग म अलिकति जोडिन चाहन्छु। विश्व आदिवासी दिवस किन मनाइन्छ होला?
2: धन्यवाद। सबैभन्दा पहिला त म यो आदिवासीको यो कार्यक्रममा कार्यक्रमको श्रोता प्रतिभागहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो आदिवासीको विषयमा केही कुरा राख्ने अवसर प्रदान गरेकोमा म रेडियो डरुवाई परिवारलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैभन्दा पहिला त हामी यो साउनको 24 गते हाम्रो 32 विश्व आदिवासी दिवस हामी भव्य रूपमा मनाउँदैछौँ र विशेष गरी विश्व आदिवासी दिवस हामी कहिलेदेखि मनाउन सुरु गर्यौं, हामी किन मनाउँछौं भन्ने कुरा थोरै मैले यहाँहरूको बीचमा म राख्न चाहन्छु। विशेष गरी विश्वभरि रहेका आदिवासी जनजाति समुदायहरू भाषा, कला, संस्कृति र परम्परागत ज्ञानमा र आफ्नो मौलिक पहिचानमा चाहिँ विश्वभरका आदिवासी जनजातिहरू धनी मानिन्छ। तैपनि आदिवासी समुदायहरू प्राकृतिक संसाधन र आफ्नो भाषा, कला, संस्कृतिमा धनी हुँदाहुँदै पनि तर आदिवासी समुदायहरूको आफ्नो चाहिँ अधिकारको बारेमा, आर्थिक अवस्थाको बारेमा, चेतनाको बारेमा आदिवासी समुदायहरू किन पछाडि छ भनेर संयुक्त राष्ट्र संघले चाहिँ 1982 सालमा आदिवासी समुदायहरूको समग्र अध्ययन गर्ने हिसाबले आदिवासी समुदायहरू कला संस्कृतिमा त धनी छ तर आदिवासी समुदायहरू अधिकारको क्षेत्रमा, आर्थिक अवस्था, चेतनाको स्तरले किन पछाडि छ भन्ने विषयमा संयुक्त राष्ट्र संघले समग्र आदिवासी जनजातिको अध्ययन गर्ने हिसाबले चाहिँ इक्वेटर भन्ने एउटा मुलुकको एउटा विज्ञ मार्टिन कोभेज भन्नेको संयोजकत्वमा समग्र आदिवासी जनजातिको अध्ययन गर्ने भन्ने एउटा कार्यदल गठन गर्यो र त्यो 1982 गठन भएको कार्यदलको पहिलो बैठक 1982 अगस्त 9 दिन जेनेभामा चाहिँ पहिलो बैठक सम्पन्न भयो र त्यो पहिलो बैठक सम्पन्न भएको सम्झनालाई लिएर त्यसलाई सम्झना स्वरूप चाहिँ त्यही दिनदेखिबाट चाहिँ अगस्त 9 दिन चाहिँ संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवस वर्षको रूपमा मनाउन सुरु गरियो। त्यसपछि विश्वभरि मात्र नभएर नेपालमा पनि आज हामी यो 32 विश्व आदिवासी दिवस हामी मनाउन लागिरहेका छौँ र विशेष गरी हामी विश्व आदिवासी दिवस हामी त्यहाँबाट मनाउन सुरु गर्यौं र हामी विश्व आदिवासी दिवस किन मनाउँछौ भने हामी नेपालमा मात्र नभएकन विश्वमा रहेका आदिवासी समुदायहरू जल, जमिन, जंगल सँग हाम्रो आदिवासी समुदायको अत्यन्तै घनिष्ठ सम्बन्ध छ र हामी परम्परागत रूपमा हाम्रो भाषा, कला, संस्कृति, परम्परा, रीतिरिवाजमा पनि हामी धनी छौं र यो हाम्रो चाहिँ पहिचानलाई, हाम्रो चाहिँ यो सम्पत्तिलाई राज्यले बुझ्न सकिरहेको छैन। त्यसैले हाम्रो आदिवासी समुदायको रहेको चाहिँ भाषा, कला, संस्कृति, परम्परा, रीतिरिवाजलाई जगेर्ना गर्नको निम्ति, संरक्षण गर्नको निम्ति हाम्रो मात्रै दायित्व होइन यो राज्यको पनि दायित्व भन्ने हिसाबले हामी साउन 24 गते तदनुसार अगस्त 9 दिन चाहिँ हामी नेपालमा मात्र होइन विश्वभरि चाहिँ हामी आदिवासी समुदायले आफ्नो अधिकारको बारेमा, आफ्नो हकको बारेमा, आफ्नो मुद्दाको बारेमा चाहिँ हामी आवाज बुलन्द गर्ने हिसाबले चाहिँ हामी विश्व आदिवासी दिवस हामी मनाउँछौँ र हामी सबै आदिवासी समुदायहरूलाई एकताबद्ध गर्ने, हाम्रो भाषा, कला, संस्कृति, परम्परालाई हामीले चाहिँ जगेर्ना गर्नको निम्ति हामी पनि लागेका छौँ, राज्य पनि लाग्नुपर्छ भनेर राज्यलाई हामीले आवाज उठाउने, राज्यलाई हामीले कुरा सुनाउने र हाम्रो समग्र आदिवासी समुदायहरूलाई पनि हाम्रो अधिकारको निम्ति हामी एकताबद्ध हुनुपर्छ, हामी संगठित हुनुपर्छ, हाम्रो अधिकारको निम्ति हामीले आवाज बुलन्द गर्नुपर्छ भन्ने उद्देश्यका साथ जुन यो कार्यक्रम हामीले गर्न लागिरहेका छौँ र यो कार्यक्रमको मूल उद्देश्य पनि त्यही नै हो। समग्र अध्यक्षज्यूले भन्नुभए जस्तै हाम्रो शुक्लगण्डकी नगरपालिकाको हकमा पनि वर्षे पछि हामीले विश्व आदिवासी दिवस हामी मनाउँदै आइरहेका छौँ र हामीले ठूलो ऱ्याली झाँकीसहित आफ्नो मौलिक पहिचानसहित बाजागाजासहित हामीले ऱ्याली झाँकी गरेर हामीले विश्व आदिवासी दिवस मनाउँदै आइरहेका छौँ र हाम्रो ऱ्याली झाँकी मात्र होइन कि हाम्रो चाहिँ ऱ्याली सुरुवात भइसकेपछि हामी जब हाम्रो चाहिँ ऱ्यालीलाई हामीले कोण सभामा हामी जब परिणत गर्छौँ त्यो कोण सभामा हामीले 3-4 कार्यक्रमहरू गर्छौँ। एउटा हाम्रो मौलिक पहिचानसहित हामी ऱ्याली झाँकी गर्छौँ जुन हाम्रो परम्परागत बाजागाजासहित हामीले जुन हाम्रो पुरानो बाजागाजा छ, जुन हाम्रो संस्कृति छ त्यसलाई संस्कृतिलाई प्रदर्शन गर्ने हिसाबले हामी ऱ्यालीमा आफ्नो पहिचानसहित झाँकीसहित हामी सहभागी हुन्छौँ। त्यसपछि जब सभामा परिणत हुन्छ, सभामा परिणत भइसकेपछि हाम्रो परम्परागत मौलिक संस्कृतिहरूलाई हामी प्रदर्शन गर्छौँ, त्यसलाई हामी संरक्षण गर्ने उद्देश्यका साथ पनि हामीले त्यहाँ संरक्षण गर्ने उद्देश्यका साथ पनि हामी त्यहाँ प्रदर्शन गर्छौँ। सँगसँगै हामीले के पनि गर्छौँ भने त्यो हाम्रो खाले चाहिँ संस्कृति नाचगान मात्रै होइन, हामीले त्यहाँ केही आदिवासी जनजातिका नेताहरू, केही चाहिँ राजनीतिक दलका नेताहरू, कोही सामाजिक नेताहरू आएर आदिवासीको अधिकारको विषयमा, हाम्रो हकको विषयमा, हामी किन आदिवासी समुदायहरू संगठित हुनुपर्छ भनेर हामी आदिवासीको बीचमा अधिकारको कुरा गर्छौँ, हाम्रो हकको कुरा गर्छौँ, हामी किन संगठित हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले त्यो विश्व आदिवासी दिवसको सन्दर्भमा हामी कुरा गर्छौँ।
0: एकदमै धेरै धेरै धन्यवाद छ हजुरलाई यो उत्तरको लागि। यसमै फेरि हजुरसँग म अर्को प्रश्न जोड्न चाहन्छु. विश्व आदिवासी दिवस कहिलेदेखि मनाउन थालियो, यसको बारेमा पनि थोरै प्रश्न पारिदिनुहुन्छ कि श्रोतावृन्दलाई.
2: अघि नै मैले हजुरलाई भनिसकेँ होइन,
0: हजुर,
2: विश्व आदिवासी दिवस चाहिँ विशेष गरी संयुक्त राष्ट्रसङ्घले 1982 सालमा समग्र आदिवासीको बारेमा अध्ययन गर्ने भनेर चाहिँ एउटा कार्यदल गठन गर्यो, जो मार्टिन कोभेजको विज्ञको चाहिँ संयोजकतामा एउटा चाहिँ कार्यदल गठन गर्यो. त्यो कार्यदलको पहिलो बैठक जेनेभामा चाहिँ 1982 सालको अगस्त 9 दिन चाहिँ पहिलो बैठक सम्पन्न भयो. त्यो कार्यदलको त्यो पहिलो बैठक सम्पन्न भएको सम्झना स्वरूप अगस्त 9 नै आधार मानेर चाहिँ त्यसपछि चाहिँ विश्व आदिवासी दिवस अगस्त 9 दिन चाहिँ त्यो पहिलो बैठक चाहिँ सम्पन्न भएको सम्झना स्वरूप चाहिँ त्यहाँबाट चाहिँ हाम्रो विश्व आदिवासी दिवस हामीले मनाउन थाल्यौँ. अहिले हामी 32 वर्षमा प्रवेश गर्दैछौँ.
0: हजुर, हुन्छ त, आफ्नो महत्वपूर्ण समय उपलब्ध गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ. अन्तमा कार्यक्रम मार्फत आदिवासी समुदाय लगायत सम्पूर्ण श्रोतावृन्दहरूलाई के भन्न चाहनुहुन्छ कि?
2: यो कार्यक्रम मार्फत चाहिँ मैले समग्र शुक्ला गण्डकी नगरपालिकाभित्र बसोबास गर्ने समग्र आदिवासी जनजाति समुदाय महानुभावहरूलाई मैले के अनुरोध गर्न चाहन्छु भने, हामी 2083 साल साउनको 24 गते विगतमा गए हामीले चाहिँ भव्य रूपमा विश्व आदिवासी दिवस हामी मनाउँदैछौँ र केही समयपछि हाम्रो सप्ताहव्यापी कार्यक्रम पनि कार्यतालिका पनि प्रस्तुत हुन्छ. त्यस कारणले चाहिँ साउनको 24 गते आफ्नो मौलिक पहिचानसहित सबै यो कार्यक्रममा सहभागी हुनको निम्ति म समग्र आदिवासी समुदायहरूलाई आफ्नो अधिकारको निम्ति आफ्नो हकको निम्ति हामी सबै संगठित हुन जरुरी छ, हामी सबै एकताबद्ध हुन जरुरी छ. त्यसैले विश्व आदिवासी दिवसको दिन चाहिँ सबै आदिवासी जनजाति समुदायहरू चाहिँ आफ्नो मौलिक पहिचानसहित कार्यक्रममा सहभागी हुनको निम्ति म सबैलाई हार्दिक अपिल गर्दछु.
0: धेरै धेरै धन्यवाद, हजुरको सल्लाह सुझावको लागि धेरै आभारी छु. फेरि यही प्रश्न आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदका अध्यक्ष आदरणीय दाई कुल कुमार कुमारलाई राख्न चाहन्छु. हजुरको तर्फबाट पनि रेडियो डोरबाई सुन्दै गर्नुभएको श्रोता वृन्दहरूलाई केही भन्न चाहनुहुन्छ?
1: फेरि पनि म के भन्न चाहन्छु भने, रेडियो ढोरबराईको साप्ताहिक कार्यक्रम गुरूङ भाषामा जुन सञ्चालन गरिरहनु भएको छ प्रतिभा गुरूङजी, उहाँले आफ्नो कार्यक्रममा विश्व आदिवासी दिवस कसरी मनाउनुहुन्छ भनेर चाहिँ आफ्नो कार्यक्रम मार्फत हामी यो शुक्ला गण्डकीका जनसमुदायलाई जानकारी गराउने हिसाबले हामीलाई डाकेर आज यो रेडियो ढोरबराईमा जुन बोल्ने मौका दिनुभयो त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु. र हामीले यो विश्व आदिवासी दिवस जुन मनाउन गइरहेका छौँ शुक्ला गण्डकी नगरपालिकामा, यस नगरपालिकामा जुन हामी हाम्रो झण्डै बसोबास भएको 48% हामी जनजातिहरू छौँ, सम्पूर्ण जनजातिका दाजुभाइ दिदीबहिनी तथा बुवा आमालाई सम्पूर्णलाई चाहिँ म के आह्वान गर्न चाहन्छु यो रेडियो ढोरबराई मार्फत भने, यो हाम्रो विश्व आदिवासी दिवस मनाउने भनेको हाम्रो महान पर्व हो. किनभने हामी आदिवासी जनजातिहरू जुन पिछडिएर धेरै कुरामा चाहिँ हामी अरूको सहारा लिएर बसेर हिँड्नु परेको छ, त्यसलाई कसरी अब चाहिँ विश्व सामु अगाडि बढ्नको लागि हाम्रो अधिकार प्राप्तको कुरा छ, त्यो अधिकार प्राप्त गर्नको लागि हामीले आफ्नो अस्तित्व देखाउन जगाउनको लागि हामीले आफ्नो यहाँ पहिचान जगाउनको लागि हाम्रो सम्पूर्ण कुराको चाहिँ आवश्यकताहरूलाई अङ्गीकृत गर्नको लागि हामीले आफ्नो हामी आदिवासी जनजातिहरू पनि केहीमा कम छैनौँ र हामी सम्पूर्णमा चाहिँ अगाडि नै बढ्न कोसिस गरिरहेका छौँ, अगाडि बढ्नेछौँ र हाम्रो पढाइ सधैँ रहनेछ भनेर चाहिँ जानकारी दिनको लागि पनि सम्पूर्ण आदिवासी जनजातिका चाहिँ आमा बुवा तथा दिदीबहिनी दाजु बहिनीहरू यो जुन हाम्रो विशेष चाड छ अगस्त 9 तदनुसार साउन 24 गतेको त्यस दिन आफ्नो मौलिक पहिचान आफ्नो संस्कृति सहित र नेपाल आदिवासी जनजातिलाई चाहिँ उच्च राख्नको लागि चाहिँ सहभागी भई हामीलाई साथ दिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु.
0: धेरै धेरै धन्यवाद, आफ्नो व्यस्त समयको बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर केही शब्दहरू केही कुराहरू रेडियो ढोरबराई मार्फत राखिदिनुभयो, त्यसको लागि धेरै नै आभारी छु. हस्त धन्यवाद. आदरणीय श्रोताबिन, आजको श्रृंखला तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह सुझाव दिन नभुल्नुहोला. अर्को हप्ता फेरि गुरूङ समुदायको वेशभूषा भाषा संस्कार र संस्कृतिको बारेमा विविध जानकारीहरू लिएर उपस्थित हुने नै छु. यति बेलासम्म हामीलाई सुन्नुभयो, हार्दिक आभार व्यक्त गर्दै बिदा हुन चाहन्छौ. नमस्कार.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
4: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
4: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
7: मोबाइल 9800585537 र 9800615899।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4।

0: दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर गोविन्द सिगदेल फोन 9856285543 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9460783002।
5: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
6: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
9: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
6: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
11: सुवर्ण अवसर
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
11: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
11: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
11: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
1: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058008 र 98460976246।
13: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165953001।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस।

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्न लागेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो 2 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 को कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षहरूलाई आमन्त्रण गरिएको छ। यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान 11 बजे सिंहदरबारमा बस्दैछ। बैठकमा समितिको आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसै गरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक 11:30 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कृतिपुरका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ। बैठकमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय इतिहास विभागका विभागीय प्रमुखलाई आमन्त्रण गरिएको छ। नेपाली कांग्रेसले एमाले र नेकपा बाहेकको वैकल्पिक सत्ता समीकरणबारे छलफल अघि बढ़ाउने भएको छ। कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीले एमाले नेकपा सरकार गठनप्रति पार्टीको आपत्ति नरहेको तर लोकतन्त्रका लागि बलियो प्रतिपक्ष आवश्यक रहेको बताउनु भएको छ। उहाँले एमाले र नेकपाले बहुमत नपुर्याउने प्रदेशहरूमा अन्य दलसँग सहकार्य गर्दै वैकल्पिक सरकार गठनको सम्भावनाबारे छलफल गरिने जानकारी दिनुभएको छ। कांग्रेसले प्रदेशगत राजनैतिक अंकगणितका आधारमा आवश्यक निर्णय लिने जनाएको छ। नेकपा एमालेका युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक विदाई हुनुपर्ने आह्वान गरेका छन्। उनीहरूले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले भोगेको पराजयमा बाह्य कारणका साथै आन्तरिक कारण पनि प्रमुख रहेको तर्क गरेका थिए। वक्ताहरूले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको जति कमजोरी छ त्यति नै कमजोरी अरू पदाधिकारीको रहेको तर्क प्रस्तुत गरेका थिए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू एवं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष वा पूर्व नेताहरू ठाकुर गैरे, माधव डुंगेल, रमेश पौडेल, नरोश रोकाया, नवीना लामा, डाक्टर सुजन कडरिया, रचना खड्का, मोती विक, उषा किरण तिमसिना, मेनका पछाई, तत्वबहादुर शाही लगायतले पार्टीमा रूपान्तरणको माग गरेका थिए। एमालेको पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदल अहिले प्रतिवेदन लेखनको क्रममा छ। गत जेठ 10 गते सम्पन्न एमालेको सचिवालयको 8 बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धिकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने भएको छ। काठमाडौँमा सन्धि पानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आयोजना गरेको जापान टू नेपाल इनोभेन्ट इन्टिग्रेट एण्ड इन्स्पायर कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै 80 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेका हुन्। कार्यक्रममा हरित प्रविधि मार्फत कृषि उत्पादन बढ़ाउने, वातावरण संरक्षण गर्ने र ऊर्जा दक्षता अभिवृद्धि गर्ने नयाँ सम्भावनाबारे जानकारी दिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले नेपाल जापान बीच प्रविधिमा आधारित सहकार्यले दिगो आर्थिक विकास, कृषि आधुनिकीकरण र वातावरण संरक्षणमा नयाँ अध्याय शुरू गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले निजी क्षेत्र बीचको सहकार्यलाई लगानी, रोजगारी र नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। जापानको ट्रिम कम्पनी लिमिटेडका अध्यक्ष उत्सव्यो इवाओले प्रयोग भइसकेका सिसालाई पुनर्संशोधन गरेर उत्पादन गरिने सुपर सोल सामग्रीबारे जानकारी दिनुभएको छ। नेपालको पहिलो व्यवस्थित सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ। निर्माण शुरू भएको करिब 80 महिनापछि सञ्चालनमा आउन लागेको यो सुरुङ मार्ग

0: नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले जापानी राजदूत मायादा तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागेका हुन्। आयोजनाका उपनिर्देशक संजय पन्थीका अनुसार सुरुङ मार्ग तत्काल सबै सवारी सदनका लागि खुला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारी सदनलाई मात्र सञ्चालन गर्न दिइनेछ। करिब तीन महिनासम्म परीक्षणकाल ट्रायल ओपनिङ पीरियड सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कनपछि अन्य सवारी सदनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै आउट गरेको खुलासा भएको छ। काठमाडौँमा दुईवटा कलेज पढाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र आउट गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको छ। भक्तपुर बस्ने 33 वर्ष शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गएको शुक्रबार एनबीएस पहिलो सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनटमै वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। एमबीएस पहिलो सेमेस्टरको अरू विषयका परीक्षा बाँकी नै रहेकाले ती परीक्षामा समेत गैर कानूनी क्रियाकलापहरू हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। त्यस्ता कसुर गरेको पाइएमा कानून बमोजिम कार्यवाही हुने सीआईबीले चेतावनी पनि दिएको छ। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि अस्ति शनिबार नै सीआईबीमा पत्रचार गरेको थियो। त्रिवि परीक्षण नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ। शनिबार नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारबारे नयाँ सहमति बनेपछि गण्डकी प्रदेशमा सत्ता सहकारी गरेका नेपाली कांग्रेस र नेकपा एमाले फरक कित्तामा आइपुगेका छन्। हिजो आइतबारसम्म एमालेका 4 जना मन्त्री कांग्रेस र एमाले गठबन्धनका हालसम्म मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा छन्। गण्डकी प्रदेशसभा 60 सदस्यीय भए पनि हाल 51 सदस्य मात्र छन्। प्रदेश सभामा 1 सदस्य रिक्त हुँदा सरकार बनाउन 30 जनाको समर्थन आवश्यक पर्दछ। 30 जनाको समर्थन जुटाउन नेपाली कांग्रेस संसदीय दलका नेता एवं वर्तमान मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र शनिबार देखिएको नयाँ समीकरण एमाले नेकपा गठबन्धन दुवैलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थन जरूरी रहेको छ। सरकार बनाउन निर्णायक राप्रपासँग प्रदेशमा 2 प्रदेशसभा सदस्य छन्। नेकपाका कृष्ण प्रसाद धिताल सभामुख भएकाले उहाँले बराबरी भएमा मात्र मत दिनु पाउनुहुनेछ। साबिक नेकपा माओवादी केन्द्रकै चुनाव चिन्हबाट निर्वाचित भए पनि प्रगतिशील लोकतान्त्रिक पार्टीका सदस्य फडिन्द्र देवकोटा नेकपाको भन्दा फरक ठाउँमा उभिँदै आउनु भएको छ। अहिले फेरिएको गठबन्धन र अप्ठ्यारो अंकगणितका कारण गण्डकीमा कसको सरकार बन्छ भन्न नसक्ने अवस्था आएको छ। मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार भन्दा विश्वासको मत दिएका राप्रपा र प्रलोपाले अहिलेसम्म समर्थन कायम राखेका छन्। तनहुँ दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले निर्वाचित भएपछि 3 महिनाको अवधिमा आफ्नो निर्वाचन क्षेत्रमा 42 वटा जनसंवाद तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभएको छ। सांसद नेउपानेले 1 वर्षभित्र 144 वटा जनसंवाद कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष संवादलाई निरन्तरता दिएको उल्लेख गर्नुभएको छ। यस्ता कार्यक्रम मार्फत नागरिकका गुनासो, सुझाव र आवश्यकतालाई नजिकबाट बुझेर समाधानका लागि पहल गरिरहेको उहाँले बताउनु भएको छ। तनहुँको दुलेगौड़ा र म्याग्दीका उपालिकाको हर्कपुर जोड्ने हरकपुर मोटरमार्गको जीर्ण सड़क मर्मत गरिएको छ। लामो समयदेखि ठेकेदारको लापरवाहीका कारण निर्माण सम्पन्न हुन नसकेको सड़क वर्षासँगै थप बिग्रिएपछि स्थानीय वासिन्दा र सवारी चालकले शास्ति खेप्दै आएका थिए। सड़कको दयनीय अवस्थाबारे विभिन्न संचार माध्यममा समाचार सार्वजनिक भएपछि शुक्लागण्डकी नगरपालिकाले मर्मत कार्य अघि बढ़ाएको हो। नगरपालिकाले विपद राहत कोषबाट रू 1,60,000 विनियोजन गरी सड़कका खाल्टा खुल्टी पूर्ने भत्किएका भाग सम्याउने लगायतका मर्मत कार्य सम्पन्न गरेको जनाएको छ। मर्मत अभियानमा शुक्लागण्डकी नगरपालिका तीनका स्थानीय वासीले समेत जनश्रमदान गरेका छन्। मर्मतपछि सड़क तत्कालका लागि यातायात संचालन योग्य बनेको छ भने स्थानीयले दीर्घकालीन स्तरोन्नतिको काम पनि शीघ्र अघि बढ़ाउन सम्बन्धित निकायसँग माग गरेका छन्। भीमादममयी आमा समूह भीमा छतनहुको पहलमा निर्माण गरिएको भीमा नगरपालिका साथ कुनाधारा स्थित चौतारा तथा भीमा नौ धनदूर स्थित पर्यटकीय सिद्ध गुफा परिसरमा निर्माण गरिएको बहुद्देश्य एक कोठे भवनको हिजो आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ। दुवै संरचनाको भीमाद नगरपालिकाका नगर प्रमुख दधिराज द्विवेदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि भवनको संरक्षण व्यवस्थापन तथा रेखदेखको जिम्मेवारी नगरपालिकाले सम्हाल्ने गरी भीमवादमय आमा समूहले नगर प्रमुख सुवेदीलाई भवनको चाबी हस्तान्तरण गरेको छ। समूहका अनुसार सर्वसाधारण यात्रु तथा स्थानीय वासिन्दालाई विश्राम स्थलको सुविधा उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष 2076-77 भीमाद साथ कुनाधारामा करिब 3,75,000 रूपियाँ लागतमा चौतारा निर्माण गरिएको हो। त्यसै गरी पर्यटकीय गन्तव्य धनदूर स्थित सिद्ध गुफा क्षेत्रमा आगन्तुक तथा धार्मिक पर्यटकलाई लक्षित गर्दै करिब 8,00,000 रूपियाँ लागतमा बहुद्देश्यीय एक कोठे भवन निर्माण गरिएको जनाइएको छ। गोर्खा नगरपालिका चौधरी स्थित रानी नारी घाटमा एक महिलाको बेवारिस्य शव फेला परेको छ। मर्स्याङ्दी नदीको किनारामा अन्दाजी 35-40 वर्षकी महिलाको शव उत्तानो अवस्थामा फेला परेको हो। स्थानीय वासिन्दाबाट प्राप्त जानकारीका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुलका संकलन कार्य पूरा गरेको छ। घटनाबारे जानकारी पाउन साथ प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। हालसम्म मृतकको नाम थर र वतन खुल्न सकेको छैन। प्रहरीले शवलाई पोस्टमार्टम र पहिचानका लागि गोर्खा स्थित प्रदेश अस्पताल पठाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकको पहिचान गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोर्खा सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभरि झरी परेको छ। काठमाडौँ सहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। अहिले घाम लागेको ठाउँमा पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डढेलोसँग जुधिरहेका छन्। एक हप्ता अघिदेखि शुरू भएको डढेलो अत्यधिक गर्मी सुक्खायाम मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ। डढेलोका कारण दुवै देशमा 3,30,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्र अहिलेसम्म 42,000 हेक्टर भन्दा बढ़ी वन क्षेत्र जलेको छ भने जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डढेलो मध्ये एक मानिएको छ। समुद्री तटीय शहर पोर्टमा मात्र 150 भन्दा बढ़ी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्पेनमा पनि डढेलोको संकट गम्भीर बनेको छ। अहिलेसम्म 77,000 हेक्टर भन्दा बढ़ी क्षेत्र डढेलोबाट प्रभावित भएको छ भने डढेलोलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो आगलागी मानिएको छ। स्पेनमा एकजनाको ज्यान गएको पुष्टि भएको छ भने फ्रान्समा यसअघि आगो निभाउने क्रममा दुई अग्नि नियन्त्रकहरूको ज्यान गएको छ। डढेलो नियन्त्रणका लागि फ्रान्सको गिरोन्द क्षेत्रमा 2,500 अग्नि नियन्त्रकहरू, 1,500 सैनिक, झण्डै 1,200 प्रहरी परिचालन गरिएको छ। अन्तिममा खेल समाचार। तनहुँको बेलसोतरामा ढोर बाराही कप 2083 खुल्ला वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। माइलो ग्रुपको आयोजनामा तथा एएमपीएम रेस्टुरेन्टको सह आयोजनामा सञ्चालन हुने प्रतियोगिता साउन 25 गतेदेखि 28 गतेसम्म बेलचोतारामा हुने भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले साउन 23 गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगिताको दर्ता शुल्क रू 5,000 निर्धारण गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले रू 80,000 ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले रू 50,000 ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। त्यसै गरी तृतीय स्थान हासिल गर्ने टोलीलाई रू 20,000 ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै सान्त्वना पुरस्कार स्वरूप रू 10,000 प्रदान गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्डमा नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जीतको लक्ष्यसहित मैदानमा उत्रनेछन्। हालै सम्पन्न लीग दुईको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको थियो। नेपालले यसअघि लीग दुई अन्तर्गत नेदरल्याण्डसँग खेलेको खेलमा 6 विकेटले पराजय बेहोरेको थियो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा रहेका छन्। हवस् त, यिनै खबरहरूसँगै बिहान 10 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
11: ल नहो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
11: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
12: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
11: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
13: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
14: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
9: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू,
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062625 र 9468064145।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9840161268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560-23420, 9801-54674 र 9460-23420।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
9: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
11: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
10: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9856231128, 9462614726।
11: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
12: कति राम्रो देखिए कि, कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो,
13: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
14: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन
15: क्रिस्मी क्लोथिंग कलेक्शन सुक्ला गंडकी चार दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9855 57731 9056 57731।
16: होइन है आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
17: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403305।
19: दिस इज रेडियो ढोरबाराही 103.8 MHz
20: 103.8 MHz प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12 PM
21: इट्स टाइम फर कलिङ टाइम
20: ओन्ली अन रेडियो ढोरबाराही।

0: गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले बेला सुन्दै हुनुहुन्छ रेडियो ठोरबारा हि 103.8 मेगाहर्ज सन्तरमनका आवाज साथ इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भन्ने प्रोग्राम कलिङ टाइम सुन्दै हुनुहुन्छ होला पके पनि सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामा हुनुहुन्छ होला भन्दै आज सोमबारको एपिसोडमा रहेर भने मजाले हामी गीत सङ्गीत सुन्छौ मजाले आधुनिक गीत सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिन्छु र साथमा श्रोता साथीलाई कुनै गीत संगीत मन परेको छ भने पनि आज हृदयमा चाहिँ पार्न सक्नुहुन्छ जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे मावसन सुन चाँदी पसल दिलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसल अहिले पहिलो भएको ठाउँबाट भीमसेन मन्दिर दिलेगौडाको भित्री गल्लीमा थप सेवा र सुविधाको साथमा चाहिँ सरेको छ भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ भन्दै यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै अहिलेको लागि ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छु अनि त्यसपछि हामी पालो साथीलाई दिन्छौ सहभागिता जनाउँदै गर्नुहोला अब असारको महिना चाहिँ सकिए पनि अब असारे गीतहरू चाहिँ रिलिज भइरहेको छ भर्खरै दुई दिन चाहिँ भएको छ असारे झरी टाइटलमा रहेको राजे थापाका आवाजमा सजिएको यो गीत राख्दैछु सिकार्नु होला है त
1: आकाश पनि कालो भइसक्यो पानी परिहाल्यो नि के गर्ने पानी

0: हजुर असारे झरी यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। रवि थापाको आवाजमा सजिएको यो गीतमा लिरिक्स अनि म्युजिक पनि उनकै रहेको थियो भने यो गीत रिलिज भएको भर्खरै दुई दिन मात्र भएको छ है। तपाईँ माझ कार्यक्रम स्थान दिए सँगसँगै अब भने पालो तपाईँको हो 0965414200 बाटो भएर आउन सक्नुहुन्छ। आफूलाई मनपर्ने गीत संगीत रोजेमा पार्नको लागि सहभागिता जनाउन सक्नुहुन्छ, जसको लागि चाहिँ हाम्रो स्टुडियोको नम्बर रहेको छ 0965414200 को टेलिफोन लाइन मार्फत हामीसँग मिठा मिठा रमाइलो कुराकानीको साथमा पनि जोडिन सक्नुहुन्छ भने साथमा मिठा मिठा गीत संगीतको साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला रहेको छ भने आज सकेसम्म हामी धेरै भन्दा धेरै गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौँ। सो अहिलेको लागि चाहिँ ढिला नगरी तपाईँ माझ राख्दैछु द फिरन्तेको चाहिँ फुल रसैमा बोलको सुमधुर गीत रहेको छ। यो गीतमा चाहिँ आवाज रहेको छ देवेन्द्र बब्लु अनि लिरिक्स पनि उनकै रहेको छ भने कता कता साथी पनि अघिबाट लाइनमा चाहिँ हुनुहुन्छ है। सो साथीलाई पनि सहभागी चाहिँ गराउँछु। हेलो नमस्ते हजुर। दर्शन हजुर दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई।
1: धन्यवाद।
0: अनि के छ नयाँ नौलो हालखबर जित बहादुरजीको आजको? चाहिएको बेलामा पानी पर्दैन, धान रोपाईको समयमा पनि पानी पाइएन है, अहिले फेरि पानी पर्न सुरु भइसक्यो, मकै स्याहार्न पाइएन। अब समयको तालमेल पनि अब जान्नु पर्ने भयो के हामीले आफैले, गाह्रो छ नि हो। अनि मकै चाहिँ स्याहार्न धेरै नै लगाउनु हुन्छ कि अथवा के छ तपाईँकोतिर?
1: धेरै त त्यस्तै हो, तिन चार हलको मेलो हो।
0: अनि अब साथीहरूले चाहिँ अब बादर लाग्यो हामी त अब दिनदिनै कुर्नु पर्छ पालो दिनुपर्छ भन्नुहुन्छ नि, तपाईँकोतिर चाहिँ के कस्तो छ जित बहादुरजी?
1: बादर लाग्छ हजुर, नजिकै छ के दैलामुनि बारी
0: हजुर, भनेपछि अब कुर्नको लागि अब रेखदेख गर्नको लागि चाहिँ सहज हुन्छ हो।
1: हजुर
0: ल ठिकै छ, यो कुरा कानी सँगसँगै अनि खानपिन चाहिँ भएको छ कि छैन तपाईँको?
1: हजुर म त बिहान हिँडेको,
0: बिहान नै हिँड्नु भएको है। अनि अब कति बेला जहाँ फर्कनुहुन्छ त घर माराबाट?
1: बच्चा होला नि 12-1 बच्चा होला,
0: 12-1 त बच्चा है। ल यो समय सँगसँगै आफ्नो दैनिकी काम कार्य सँगसँगै अब समयमा चाहिँ खानपिन पनि गर्नु होला होइन, आफ्नो स्वास्थ्य एकदमै ठुलो हो भन्छ नि। सो अनि यसरी कुराकानी गरिरहँदा आज हाम्रो जित बहादुरजीको लागि कुन चाहिँ गीत राखिदिने होला आज गीत सुन्ने दिन? तपाईँको गीत चाहिँ गाम्ले हो, हामीले गाम्ले गीत त फेरि राख्दैनौ नि, लोक भाका हो नि त तपाईँले रोज्नु भएको गीत त। आज आधुनिक भन्दा पनि यहाँले गाम्ले गीत भनेर म त हजुर गाउँले गीत रोज्ने चाहिँ बिहानको समयमा र बेलुका 3 बजे पछिको प्रोग्राममा हो, यो 10:30 बजेदेखि 12 बजेसम्म चाहिँ यहाँले आधुनिक गीत सङ्गीत रोज्नु पर्छ कि? ल आगामी दिनहरूमा चाहिँ सम्झँदै गर्नुहोस् है
1: हजुर।
0: ल अहिले चाहिँ हामी ठ्याक्कै फुल रसैमा भन्ने गीत चाहिँ सुन्दैछौ है, राख्दैछौ हामी, एकदमै नबिर्सेर सुन्नु होला हामीलाई, अन्तिमसम्म पनि सुन्दै गर्नु होला। कसलाई सुनाउन चाहनुहुन्छ सम्झना सन्देश राखिदिनुहोस्?
1: सर्वप्रथम हजुरलाई
0: धेरै धेरै धन्यवाद,
1: मिठो स्वरको धनी हुनुहुन्छ
0: फेरि पनि, थ्याङ्क यू सो मच।
1: अनि मेरो कालीले सुन्दै गरे होला, कालीलाई सुनाउन चाहन्छु, अनि अघि आउने पछि आउने
0: नमस्कार छुट्टिन्छौ। साथीहरूलाई यहीँबाट पनि जानकारी गराए प्रोग्राम कलिङ टाइममा चाहिँ हामी आधुनिक गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ। अब पछिल्लो समय त अब लोकशैलीमा आधुनिक गीतहरू पनि अलिकति लोकशैली चाहिँ मिसिएर आएको हुन्छ, अब त्यो अब हामी सृजनाकार सँगसँगै अब सबै कुरा देखेर चाहिँ हामी अब आधुनिक अलिकति लोकशैलीको गीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौ, तर लोक भाकाहरू चाहिँ रोज्न पाउनुहुन्न है। सो अहिलेको लागि भने अघिबाट एउटा गीत सुन्छौ भनेको थियौ, यो गीत पश्चात हामी साथीलाई सहभागी गराउँछौ, हामी सँगै रहनु होला है त।

हजुर पिराटी नलाउने फाकिन हाँसेको फूल र सैमा सुमधुर गीत विमाज कार्यक्रममा स्थान दिइसकेको छु भने अहिले भने हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर. नमस्ते. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई. हेलो साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो तर तपाईँको आवाज त किन होला हामीले नसुनेको. हेलो ठिकै छ साथी लाइनमा हुनुहुन्थ्यो सहभागी गराउने कोसिसमा चाहिँ थिए तर साथीको आवाज चाहिँ थोरै मात्र सुनियो है हाम्रो जहाँसम्म लाग्छ रिताजी हुनुहुन्थ्यो सुन्दै हुनुहुन्छ भने सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ है. टेलिफोन लाइन खुल्ला छ आजको अब यो 12 बजीको समयसम्म चाहिँ हामी यस्तै साथीहरूको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौँ. मिठा मिठा गीत संगीतहरू चाहिँ सुन्छौँ यहाँलाई यो समय दिवर भरपूर मनोरञ्जन गराउने कोसिसको साथमा हामी सधैँछौँ भने अन्तिमसम्म पनि सुन्दै गर्नुहोला. कार्यक्रम के कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रियाको साथमा पनि जोडिँदै गर्नुहोला. अहिले भने फेरि पनि साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर. हेलो किन होला नि साथी चाहिँ सहभागिता जनाउनु भएको छ आवाज चाहिँ सुन्न सकिएन. ठिकै छ अहिलेको लागि भने हिजो मात्र रिलिज भए सँगसँगै साथीहरूलाई चाहिँ मैले यो गीत सुनाएको थिएँ दिलमा ठाउँ छ. पछिल्लो समय चाहिँ ट्रेन्डिङ पनि बन्दै गएको छ. अब यहाँले सामाजिक सञ्जालतिर हेर्दै जानुहुन्छ भने एकदमै चर्चामा पनि छ. त्यसमा पनि अब यो टिकटकतिर चाहिँ अब कुलबाई भनेर पनि चिन्नुहुन्छ. यहाँले कतिपयलाई चाहिँ एकदमै मन पनि पर्छ होला उनको डान्स सँगसँगै उनको अब मुभीको चलचित्रको चाहिँ गीत पनि हो यो. सो एकदमै ट्रेन्डिङमा पनि छ पछिल्लो समय. अहिलेको लागि चाहिँ तपाईँमा आज राख्दैछु सोही गीत अन्जु पन्त प्रशान्त शिवाकोटी अनि रवि ओडको आवाजमा सजिएको यो गीत सँगसँगै हामी चाहिँ जानुपर्ने हुन्छ व्यावसायिक विश्राममा. अनि विश्राम लगतै 11 बजेको टाइम चेक लगतै हाम्रो पुनः भेट त हुन्छ नै. हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 59 122 98058 र 98460 69 246।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 98460-78528 र 98028-16142।
9: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
9: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार सेवाहरू
12: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
11: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
11: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
12: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
11: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
12: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
13: सधैँ झैं यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा,
14: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
15: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
16: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 065-414-233
15: र 98-678-1887।
18: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
19: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
19: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
20: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
20: प्रोपाइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950।
22: तिमीले देखो कुर्ता सरवा चुरा मिलाए,
23: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
24: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
25: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
26: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
27: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98-560-57-731, 98-066-57-731।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
28: Station 1. Studio Tanchir.
29: Aile, Vienna ko 11 bajyo.
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम भने आज प्रोग्राम कलिङ टाइममा सोमबारको एपिसोडमा रहेर चाहिँ श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: नमस्ते
0: जोडले हजुर, दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो अमृतजीलाई। हजुर हजुर, ए झरी न झरी देऊ न भन्यो
1: थ्याङ्क
0: यू सो मच।
1: अनि घरबाट ओलिनुको लागि
0: ओके, नमस्ते भाइ भाइ, शुभ दिन। उहाँ हुनुहुन्थ्यो अमृत लासनजी, हामीलाई पोखरा कास्की लोमले कहाँदेखि सम्झनु भएको थियो भने अब साउने झरी पनि चलिरहेको छ नि त है, बेलुकीको समयमा पानी हाम्रो अमृतजीलाई। हजुर हजुर, ए झरी न झरी देऊ न भन्यो।

हजुर यो मिठो गीत रहेको थियो यसरी नझरी देऊ यसरी कस्तो लाग्यो त नवीन के भट्टराईको आवाजमा सजिएको यो सुमधुर गीत रोजेमा पार्नु भएको थियो हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ अमृतुला सन्जी हुनुहुन्थ्यो पोखरा कास्की लुम्लेकादेखि अनि तपाईँको गाउँठाउँतिर चाहिँ के कस्तो भइरहेको छ साथीहरूले अघि सुनाउँदै हुनुहुन्थ्यो कि अब दैनिकी काम कार्य सँगसँगै अब यो चाहिँ अब खेती स्याहार्ने समय पनि हो होइन अब पानी पर्ने समय चाहिँ पानी परेन अहिले अब मकै स्याहार्ने बेलामा चाहिँ स्याहार्न पाइएको छैन भन्दै हुनुहुन्छ अब यस्तै नै छ अब बर्खायामको समयमा कहिले पानी कहिले घाम यस्तै नै हुन्छ सो एकदमै आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नुहोला अनि विशेष त अब मौसम सम्बन्धी जानकारीहरू पनि लिनुहोला र यो समयमा चाहिँ सकेसम्म टाढाको अनावश्यक कामको लागि चाहिँ यात्रा नगर्नुहोला।

आवश्यक छ भने पनि आफ्नो काम कार्य चाहिँ पहिला पूर्व जानकार भएर मात्र गर्नुहोला पनि भन्न चाहन्छु। र यो कुराकानी सँगसँगै रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला छ 0564142000 बाटो भएर हामीसँग जोडिँदै गर्नुहोला। अहिलेको लागि भने सपना सुमनको आवाजमा सजिएको घर कहाँ पर यो बोलको गीत तपाईँमा राख्दैछु र साथमा निकिता थापाको आवाज पनि रहेको छ, स्वीकार्नुहोला है त।

0: हजुर, मैले माया लगाउने मन गर्यो यो सुमधुर गीत अभिमास कार्यक्रम स्थान दिइसके भन्ने यस्तै मिठा मिठा गीत संगीत कुनै गीत संगीतहरू चाहिँ अब हाम्रो श्रोता साथीलाई रेडियो प्रोग्राम मार्फत सुन्न मन लागेको छ भने सहभागिता जनाउन सक्नुहुन्छ र कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो दलमा दिजुलाई।
1: हजुर, धन्यवाद।
0: किन होला आज त यो गीत सुन्नु मन लागेको?
1: हजुर,
0: किन होला यो गीत सुन्नु मन लागेको हाम्रो दिजुलाई आज?
1: अब धन्न भए नि मन हुन्छ रे।
0: ल भनेपछि यो गीत हाम्रो दलमा दिजुको लागि हामी केही छिनमा स्थान दिन्छौ, कसलाई सुनाउन चाहनुहुन्छ?
1: फर्स्टमा हजुरको लागि
0: थ्याङ्क यू सो मच,
1: अनि अमृत दाईको लागि, ओमनाथ दाईको लागि, नरेन्द्र दाईको लागि, अनि तोप दाईको लागि, अनि चन्द्र भाइको लागि, तारावास दाईको लागि, हगी माया साको लागि, अनि रोचिका चेतना, अनि सम्पूर्णको लागि भन्दै छुटिन्छु। नमस्ते
0: नमस्ते, शुभ दिन। भन्नुहुन्थ्यो दलमाया थापाजी पुलचोकदेखि हामीलाई सम्झनु भएको थियो भने धन बिनाको मन छुलो कि मन बिनाको धन। यो सुमधुर गीत अङ्क बुढा थोके सँगसँगै कसोक दर्जीको आवाजमा सजिएको यो गीतलाई तपाईँमा आज कार्यक्रममा स्थान दिँदै हामी भन्ने विश्राममा जानुपर्ने हुन्छ। तर लाइनमा साथी हुनुहुन्छ, पहिला साथीलाई पनि दिउँ सहभागी गरौं। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
2: हेलो, नमस्कार हजुर, दर्शन हजुर।
0: दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो ऋषिरामजीलाई।
2: अनि
0: मेरो बुझा भइसक्यो, तपाईँले खानुभयो त? अनि के छ तपाईँको नयाँ नौला हालखबर? सन्चै आरामै हुनुहुन्छ? म नि एकदमै आरामै कुशल छु भन्नुपर्छ। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? हजुर, आज सोमबार तपाईँलाई मनपर्ने गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिन्छौ भने कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ त नि आज?
2: ओहो,
0: उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले? यो सुमधुर गीत, सदाबहार गीत कसलाई सुनाउन चाहनुहुन्छ? साथीभाइलाई सम्झना सन्देश राख्नुहोस् अनि हामी छुटिन्छौँ है। धेरै धेरै धन्यवाद।
2: सृष्टिका बहिनी, तारराजी, कन्यामराजी, हाम्रो एकराज बाबु, अनि सम्पूर्ण भन्दै
0: हजुर दर्शन नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो ऋषिराम शाहजी, उहाँको रोचाइको गीतलाई हामीले केही छिनमा कार्यक्रममा स्थान दिन्छौँ भने अहिलेको लागि सुमधुर गीत सँगसँगै हामी जान्छौँ विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै। मन बिनाको धन ठुलो कि धन बिनाको मन, स्वीकार्नु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: के हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनसादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087162
8: मम्मी भोक लाग्यो खाजा खाम न
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
8: हस् मम्मी
10: मैले सुने छोरी ल जाम हिँड
9: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
11: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
9: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई स्टिक वा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
11: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
12: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
13: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
13: त्यसो भए कहाँ जाने त कान्छा
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
13: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
14: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98561145 र 98562445
15: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
17: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
17: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
18: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
17: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
18: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
17: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
18: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
19: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98066 13195 र 98467 15368।
0: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
20: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज सोमबारको एपिसोडमा रहेर भने श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेको छु र सुनेर बस्नुहुने श्रोता साथीलाई पनि कुनै गीत संगीतहरू सुन्नु मन लागेको छ, रेडियो प्रोग्राममा मार्फत अब सुन्नु मन लागेको छ भने 0965 4142 00 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ भने विश्राम अगाडि चाहिँ हामीसँग जोडिनु भएको थियो आफू कसरी देखिनुहुन्थ्यो ऋषिराम शाहजी र उहाँको रुचाइमा रहेको उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले यो सुमधुर गीत अहिलेको लागि तपाईँमा आज कार्यक्रममा स्थान दिँदैछु। जहाँ चाहिँ आवाज रहेको छ प्रवीण बेडवाल अनि रचना रिमालको आवाजमा सजिएको यो सुमधुर गीत सिकार्नुहोला है त।

हजुर उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले यो सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु जहाँ चाहिँ संगीत रहेको थियो नारायण रायमाझीको भने परवीन बेडवाल अनि रचना रिमालको आवाजमा सजिएको यो सुमधुर गीत यहाँले चाहिँ जगदीश समाल अनि सपना श्रीको आवाजमा चाहिँ पुरानो गीतमा पनि सुन्न सक्नुहुन्छ मिलेसम्म हामी पुरानो आवाजहरू पनि यहाँलाई चाहिँ सुनाउँछौ भने आज चाहिँ हामी प्रोग्राम कलिङ टाइममा रहेर श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई नै कार्यक्रममा स्थान दिइरहेका छौँ भने टेलिफोन लाइन मार्फत हामीसँग जोडिँदै गर्नुहोला अहिलेको लागि भने रिमेक भर्जनमा रहेको हे बरे आमाले सोधिन् कि टाइटलमा रहेको यो मार्मिक गीत अभिमास कार्यक्रममा स्थान दिँदैछु आशिष अभ्रियालको आवाजमा सजिएको यो गीत सँगसँगै हामी चाहिँ जान्छौँ छोटो व्यावसायिक विश्राममा विश्राम लगतै हाम्रो पुनर्भेट हुन्छ नै हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो धोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9850602065 र 9648064145।
3: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
6: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गीला विकास बैंकको पछाडी। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850606136 र 9151166136।
9: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
4: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
11: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
12: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
11: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
12: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
13: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
14: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
13: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
14: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
13: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ति, फोन 0635 93 369।
15: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856 83 507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल लिङ थायम र आज सोमबारको एपिसोडमा रहेर चाहिँ हामी श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौं, जहाँ साथमा चाहिँ यहाँले साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। र प्रोग्राम कल लिङ टाइम यहाँले ठिक यसै समय बिहानको 10:30 बाह्र बजेको समयसम्म 1.5 घण्टाको समय अधिभर चाहिँ सुनेर साथ दिन सक्नुहुन्छ। र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरू रेडियो ट्युन अन गरेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ भने 0965-4142-00 बाटो भएर पनि आउँदै गर्नुहोला। अहिलेको लागि भने तपाईँ माझ राख्दैछु सिन्धुमल्लक आवाजमा सजिएको धरानको बजारैमा थाइचालमा रहेको यो गीत सुन्छौं, अनि त्यसपछि हामी चाहिँ अब अन्त जस्तो पनि छौं, अनि त्यसपछि भने हामी छुटिनु पर्ने पनि हुन्छ। हामी सँगै रहनुहोला है त।

हजुर, माया धरानी बोलको यो सुमधुर गीत सँगसँगै अब भने कार्यक्रमको अन्ततर्फ आइसकेका छौं र यहाँहरू माझबाट छुटेर जानुपर्ने बेला पनि भइसकेको छ भने आज सोमबारको एपिसोडमा रहेर आफूलाई मन परेको गीत संगीत रोजेमा पार्नको लागि कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। लामिसोरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी, त्यस्तै रिता आचार्यजी हुनुहुन्थ्यो काउँठाटादेखि, कास्केदेखि हामीलाई सम्झनु भएको थियो अमृतुलाचनजीले भने, पुलचोकदेखि हुनुहुन्थ्यो दलमाया थापा दिजू, अनि त्यस्तै गरी आफू कसरीदेखि हुनुहुन्थ्यो ऋषिराम शाहजी र सम्पूर्ण सहभागी साथी सँगसँगै तीनजुलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै जाँदा जाँदै सरकारी अड्डा बोलको सुमधुर गीत रहेको छ तपाईँ माझ राख्दैछु। पदम राई अनि रचना रिमालका आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता अनुमल्ल पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141435622।
6: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
11: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Katsi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: This is Radio Dhor Barahi, 103.8 MHz.
12: Station 1. Studio Talchit.
13: Aile, Madhyanako 12 bajyo. टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीमा भएको झडप र गोलीकाण्डको घटना छानबिनको लागि समिति गठन, अनुसन्धान गर्न एक हप्ताको म्याद कर्फ्यू जारी।
0: नागडुङ्गा सिस्नेरी सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा, उद्घाटन अघि स्थानीयको विरोध प्रदर्शन।
1: घर पहिरोले पुरिँदा म्याग्दीको बेनीमा एक वृद्धको मृत्यु, काठमाडौँमा मिनी ट्रक र स्कूटर ठोकिँदा एकजनाको ज्यान। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।

0: परिषद बैठक आह्वान
1: र विश्वकप लिग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
3: ओ, नमस्कार
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाई यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
3: जीवन
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर तीनको कप्तानगंजमा गैराती भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा आज बिहान बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको छ सुनसरी घटनाबारे आजै साँझ पाँच बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ बिहान भएको छलफलमा गृहमन्त्री गुरूङ सहित नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेल पनि सहभागी हुनुहुन्थ्यो सुनसरीको देवानगंज गाउँपालिका तीनमा गैराती दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ केही गोली लागेर गम्भीर घाइते छन् मृत्यु हुनेमा देवानगंज तीनका 24 वर्षीय ओमप्रकाश मेहता रहेका छन् बोलबम यात्रामा सहभागी एक समूहलाई गैराती अर्को समूहले आक्रमण गरेपछि झडप शुरू भएको थियो झडपले उग्र रूप लिएपछि स्थानीयका घर तथा पसलमा समेत आगजनी गरिएको छ घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर मेहताको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार घटनामा नौजना सर्वसाधारण नेपाल प्रहरीका आठजना र सशस्त्र प्रहरीका पाँचजना गरी 22 घाइते भएका छन् घाइतेहरूको विराटनगर स्थित विराट टिचिङ नोबेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ आज बिहान 7 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो
1: नागढुङ्गा सिस्नेरी सुरुङमार्ग सञ्चालनमा आएको छ आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेपालका लागि जापानी राजदूत मायादा तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहिसहितका उपस्थितिमा सुरुङमार्ग उद्घाटन भएको हो त्यसपछि मन्त्री लम्साल जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुभएको थियो उद्घाटन अघि स्थानीयले विरोध प्रदर्शन गरेका थिए नागढुङ्गा सुरुङमार्ग पीड़ित संघर्ष समितिको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीहरूले सुरुङमार्गसँगै निर्माण हुनुपर्ने आकाशीय पुल यथाशीघ्र निर्माण गर्न सड़क पेटी फराकिलो बनाउन आयोजनाबाट प्रभावितलाई रोजगारी सुनिश्चित गर्न जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको व्यवस्था गर्न र फ्लाइओभरको नाम किसिपिडी फ्लाइओभर राख्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण भएपछि केही दिन भित्रै सवारी साधन सञ्चालन हुनेछ परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै पनि शुल्क तिर्नुपर्ने छैन कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ मिनी बस ट्रक र टिप्परले काठमाडौँतर्फ आउँदा 115 रूपियाँ र बाहिरिँदा 80 रूपियाँ शुल्क बुझाउनुपर्नेछ यस्तै बस ट्रकले काठमाडौँ आउँदा 260 र बाहिरिँदा 200 रूपियाँ शुल्क तिर्नुपर्नेछ पैदल यात्री दुई पाङ्रे तथा तीन पाङ्रे सवारी साधनले सुरुङ मार्गमा प्रवेश पाउने छैनन् सुरुङ मार्ग 7 वर्ष अघि 2076 कार्तिक 4 गते शिलान्यास गरिएको थियो
0: पहिरोमा परि म्याग्दीको बेनीमा एक वृद्धको मृत्यु भएको छ म्याग्दीको बेनी नगरपालिका तीन भम्किली चिनाक खेतका 70 वर्षीय लालवीर छन्त्याल सुतिरहेको अवस्थामा घर पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमेल सिन्हाले जानकारी दिनुभयो। यसै गरी धवलागिरी गाउँपालिका 7 धारापानीको हाडी भेरमा पहिरोमा पुरिएकी 63 वर्षीय धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय

0: दरबाङबाट गएको प्रहरी टोली र स्थानीयवासी मिलेर थापालाई उद्धार गरेका हुन्। गैरातीको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सड़क अवरूद्ध बनेका छन्। पहिरोमा परि विभिन्न ठाउँमा पशु चौपाया र भौतिक संरचनामा समेत क्षति पुगेको छ। पहिरोका कारण कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सड़क अवरूद्ध बनेको छ। सड़क योजना पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरूले अवरूद्ध सड़क खुलाउन प्रयास गरिरहेका छन्।
1: काठमाडौँमा मिनी ट्रक र स्कूटर ठोकिँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। चन्द्रगिरी नगरपालिका 15-3 थाना चोकमा आज बिहान सतुङ्गलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश 02-03-8-98-97 नम्बरको स्कूटर र सोही दिशामा चलिरहेको लु 1-42-56 नम्बरको मिनी ट्रक ठोकिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका स्कूटर चालक चन्द्रगिरी नगरपालिका 12 40 वर्षीय दीपक नेपालको उपचारको क्रममा ललितपुर स्थित एनबी अस्पतालमा मृत्यु भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार स्कूटरको पछाडि सवार 56 वर्षीय सुभद्रा कुमारी नेपाल घाइते भएकी छन्। उनको कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। यस वर्षको साउन महिनाको दोस्रो सोमबार आज बिहानीदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड़ लागिरहेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभएको छ। साउने झरीको प्रवाह नगरी बिहानै भक्तजन मन्दिरमा दर्शनका लागि पुगेका थिए। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित र व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध समेत मिलाइएको छ। साउन 4 गते परेको पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा थप व्यवस्थापन गरिएको छ। दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी र कर्मचारीका साथै मन्दिर पहरागण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्था परिचालन भएका छन्। लाखौं भक्तजनलाई सहज रूपमा दर्शन गराउने गरी तयारी गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताउनु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको दक्षिणी पश्चिमी शहर बोर्डो नजिक फैलिएको भीषण रणेलो थप तीव्र बन्दै गएपछि राष्ट्रपति इमान्युएल म्याक्रोले सोमबार आपतकालीन मन्त्री परिषद बैठक बोलाउनु भएको छ। डडेलो बोर्डोबाट करिब 15 किलोमिटर दूरीमा पुगेको छ भने आगामी दिनमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमानले आगो नियन्त्रणमा लिन थप चुनौती सृजना गरेको छ। हालसम्म बोर्डो शहर खाली गराउने निर्णय नभए पनि वरपरका क्षेत्रबाट 2,20,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले आगो नियन्त्रित रूपमा अनियन्त्रित रूपमा विभिन्न दिशामा फैलिरहेको भन्दै अवस्था अत्यन्त प्रतिकूल रहेको बताउनु भएको छ। गिरोन क्षेत्रमा लागेको आगोले आफ्नै हावा र चट्याङ उत्पादन गर्ने दुर्लभ पाइरोक्युमोनेक्स अग्नि मेघ समेत बनाएको छ। यस वर्ष फ्रान्समा करिब 98,000 हेक्टर वन क्षेत्र जलेको छ, जसमा 42,000 हेक्टर दक्षिण पश्चिम क्षेत्रमा मात्र नष्ट भएको छ। उता स्पेनमा पनि डडेलोको संकट गहिरिँदै गएको छ। भालेन्सिया, म्याड्रिड र आविला आसपासका क्षेत्रमा नयाँ डडेलो फैलिएपछि करिब 90,000 मानिस विस्थापित भएका छन्। यस वर्ष स्पेनमा करिब 77,000 हेक्टर वन क्षेत्र डडेलोबाट प्रभावित भएको छ। प्रधानमन्त्री पेड्रो सान्चेजले जलवायु आपतकालीन अवस्था सम्बन्धी राष्ट्रिय सहमतिको आवश्यकता औल्याउँदै कठिन समय अझै बाँकी रहेको बताएका छन्। फ्रान्स र स्पेनमा हालसम्म कुल 3,30,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
1: र र अब खेल समाचार आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्डसमा जारी सिरिज अन्तर्गत नेपालले आज दिउँसो पौने तीन बजे खेल्न लागेको हो। नेदरल्याण्डस भ्रमणमा रहेको नेपाल जारी सिरिजका शुरूआती दुवै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा घरेलु टोलीसँग 6 विकेटले पराजित भएपछि नेपालमाथि भारी दबाव परेको छ। लीग टूको तालिकामा निराशजनक स्थितिबाट गुज्रिरहेको नेपाली टोलीलाई विश्वकपको ग्लोबल छनौटमा सिधै पुग्न अबका खेलहरू ब्याटिङ पक्षमा व्यापक सुधार गर्दै जित निकाल्नुको विकल्प छैन। लीग टूमा सहभागी 8 टोली मध्ये शीर्ष चारमा रहने टोली सिधै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन् भने पुछारका 4 टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपालले अब जारी सिजनका 2 र ओमानमा हुने अन्तिम सिरिजका 4 गरी कुल 6 खेल खेल्न बाँकी छ। हाल 30 खेलबाट 24 अङ्क जोडेर तालिकाको 5 स्थानमा रहेको नेपाललाई शीर्ष चारमा पर्न बाँकी 6 खेलमा जित्न आवश्यक छ। विश्वकप छनौट मात्र नभई नेपाललाई आफ्नो एक दिवसीय मान्यता जोगाउन समेत हम्मेहम्मे परेको छ। लीग टूको शीर्ष 6 भित्र पर्न सके मात्रै नेपालको ओडीआई मान्यता सुरक्षित रहनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरीमा भएको झडप र गोलीकाण्डको घटना छानबिनको लागि समिति गठन, अनुसन्धान गर्न एक हप्ताको म्याद कर्फ्यू जारी।
0: नागडुङ्गा सिस्नेरी सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा, उद्घाटन अघि स्थानीयको विरोध प्रदर्शन।
1: घर पहिरोले पुरिँदा म्याग्दीको बेनीमा एक वृद्धको मृत्यु, काठमाडौँमा मिनी ट्रक र स्कूटर ठोकिँदा एकजनाको ज्यान गयो।
0: फ्रान्सको बोर्डो शहर नजिक डडेलो भयावह बन्दै राष्ट्रपति म्याक्रोद्वारा आपतकालीन मन्त्री परिषद बैठक आह्वान।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार
3: बुलेटिन रेडियो
4: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169142।
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602065 र 9048064145।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
3: बिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
10: मोबाइल 98058535537 र 98066159।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
14: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560 78302 र 98460 78302।
16: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
17: यो हो बोनस चाउचाउ।

0: गरिने बोनस काउचौ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचौको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
2: ए सम्झि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झि।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98-560-23-420 98-041-54-674 र 98-460-23-420
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81 115।
12: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: गरीबलाई नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने गएर वाल गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शक नमस्ते नमस्कार स्वागत छ प्रोग्राम फिल्मी संसारमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु यहाँहरूले मलाई ठिक एक बजीदेखि दुई बजेसम्म टाइम चेकसम्म यहाँहरूले सुन्न सक्नुहुनेछ भने श्रोता साथी हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा र तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.radio.com.nb लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ र श्रोता साथी यसै गरी हामी आउने गर्दछौ फरक बार फरक श्रृंखलाको साथमा भने फरक बार फरक अनि नयाँ नयाँ श्रृंखलाको साथमा आउँदै गर्दा आज मन्डेको एपिसोडमा रहेर सोमबारको श्रृंखलामा रहेर यहाँहरूमा निकै नै रमाइलो श्रृंखलाको साथमा म जोड़िएको छु भने श्रोता साथी आजको श्रृंखला रहेको छ हिट आइटम मुभी सङ मोस्ट भ्यूज सङहरूलाई चाहिँ आज हामी कार्यक्रममा स्थान दिइनेछौ भने प्रोग्रामको पहिलो सांगीतिक सिरिज रूमीहरूको लागि आज निकै नै रमाइलो अनि निकै नै चर्चित सङलाई राख्नतर्फतिर लागिरहेको छु। त्यसै गरी गीतको टाइटल रहेको छ थमेल बजार। यहाँहरू आई थिंक सबैजना श्रोता श्रृंखलाको साथमा भने फरक बार फरक अनि नयाँ नयाँ श्रृंखलाको साथमा आउँदै गर्दा आज मन्डेको एपिसोडमा रहेर सोमबारको श्रृंखलामा रहेर यहाँहरूमा निकै नै रमाइलो श्रृंखलाको साथमा म जोड़िएको छु भने

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। थमेल बजार टाइटलमा रहेको निकै नै रमाइलो सङ रहेको थियो। लुटु मुभीबाट रहेको चाहिँ सङ रहेको थियो भने जसमा आवाज रहेको थियो कालीप्रसाद बास्कोटा, मीना निरौला अनि भानुभक्त ढकालको भने निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने श्रोता साथी, अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को हिट सङलाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ उत्रेको चोली। यो पनि लुट मुभीबाट नै रहेको छ जसमा आवाज रहेको छ इन्द्र जोशी अनि निश्चल बस्नेतको भने स्वीकार्नु होला यो निकै नै सुमधुर सङलाई, रमाइलो सङलाई है त।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो अनि हिट सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र गीतको टाइटल रहेको थियो उत्रेको चोली र बगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीले प्रोग्राममा यो निकै नै रमाइलो सङलाई स्वीकार्नु भयो होला भने श्रोता साथी आजको एपिसोडमा रहेर हामीहरू मन्डेको एपिसोडमा रहेर यहाँहरूलाई हिट अनि मोस्ट भ्युज सङहरूलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ, आइटम मूवी सङहरूलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौ भने श्रोता साथी अहिलेको लागि भने प्रोग्राममा म फेरि पनि एउटा अर्को निकै नै रमाइलो सङलाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै पुरानो सङ पनि रहेको छ र गीतको टाइटल रहेको छ म त मर्छु कि क्या हो ठुली, निकै नै रमाइलो सङ पनि रहेको छ र मुभीको टाइटल पनि रहेको छ ठुली नै, जसमा आवाज रहेको छ इन्द्र जोशी अनि राजेश पायल राईको भने स्वीकार होला यो निकै नै सुमधुर सङलाई।

हजुर श्रोत साथीहरू, निकै नै रमाइलो आइटम सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। ठुली मुभीबाट रहेको निकै नै सुमधुर सङ रहेको थियो, म त मर्छु कि क्या हो टाइटलमा रहेको निकै नै सुमधुर सङलाई पनि स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने म प्रोग्राममा फेरि पनि एउटा अर्को रमाइलो सङलाई राख्नतर्फतिर लागिरहेको छु भने श्रोता साथी गीतको टाइटल रहेको छ बेचिदिन्थे यो जवानी मतिमाला मुभीबाट रहेको छ, निकै नै सुमधुर सङ रहेको छ जसमा आवाज रहेको छ बविना किराती अनि विक्रम राईको भने यो निकै नै सुमधुर सङलाई राख्दै जाँदैछु प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ भने त्यति बेलासम्म हामीलाई सुन्दै गर्नुहोला रेडियो ठोरबाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: सधैँ झैं यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
3: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँसीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ
4: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
4: र 9678168 87
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोथ पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363
10: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
13: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, ल डन।
18: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
11: This is Radio Dhorbarahi 103.8 MHz.
19: हजुर श्रोता साथीहरू, केही क्षणको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पुनः स्वागत गर्दछु भने म कार्यक्रम प्रसदा श्रिया गुरुङ रहेको नै छु। अब भने यहाँहरूसँग ठिक दुई बजेसम्म सँग जोडिरहनेछु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com डट एनपी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी, हामी आउने गर्दछ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा। र त्यसै गरी फरक श्रृंखलाको साथमा आउँदै गर्दा यहाँहरूमा हामी आज निकै नै रमाइलो श्रृंखलाको साथमा जोडेका छौं। मन्डेको एपिसोडमा रहेर आज चाहिँ हामी हिट आइटम मूवी संघलाई कार्यक्रम स्थान दिइरहेको छु, साथसाथै धेरै नै भ्यूज प्राप्त गरिएको निकै नै सुमधुर रमाइलो आइटम संघहरूलाई कार्यक्रम स्थान दिइरहेको छु भन्ने आशा रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई यसै गर्ने अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षाको साथ अहिलेको लागि भने प्रोग्राममा म फेरि पनि एउटा अर्को मुभी सङ आइटम सङ राख्नतर्फ अतिर लागिरहेको छु। निकै नै रमाइलो सङ पनि रहेको छ र गीतको टाइटल रहेको छ बेली चमेली। निस्किनुहोला यो निकै नै सुमधुर सङलाई।

हजुर श्रोता साथी निकै नै रमाइलो सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। बेरी चमेली टाइटलमा सजिएको निकै नै सुमधुर रमाइलो सङ्ग रहेको थियो भने यहाँहरूमाझ पनि कार्यक्रम स्थान दिइसकेको छु। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने चाहिँ प्रोग्राममा म फेरि पनि एउटा अर्को सुमधुर सङ्गलाई नै राख्नतर्फतिर लागिरहेको छु भने श्रोता साथी गीतको टाइटल रहेको छ आम जस्ट किडिङ, लुटेरा सङ्गबाट लुटेरा मुभीबाट रहेको निकै नै रमाइलो सङ्ग रहेको छ जसमा आवाज रहेको छ मिलन आमात्य र राजेश पायल राईको भने स्वीकार्नु होला निकै नै रमाइलो सङ्गलाई है त।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सबैजना श्रोता साथीहरूले स्वीकारिराख्नु भएको छ होला भने श्रोता साथीहरूको लागि पनि प्रोग्राममा चन्द्रकुमारी टाइटलमा सजिएको निकै नै सुमधुर सङ्गलाई राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, चन्द्र कुमारी टाइटलमा सजिएको सुमधुर संघलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पके पनि सम्पूर्ण श्रोत साथीहरूले सुनिराख्नु भएको छ होला रही। त्यसै गरी अहिलेको लागि भने फाटेको जुत्ता मुहीबाट रहेको निकै नै सुमधुर संघलाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ चोली, जसमा आवाज रहेको छ मीना निरौला र शंकर थापाको, भने स्वीकार्नु होला यो निकै नै सुमधुर संघलाई।

हजुर श्रोता साथी, निकै नै रमाइलो चोली टाइटलमा सजिएको सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने चाहिँ श्रोता साथी प्रोग्राममा अर्को सुमधुर सङलाई राख्नतर्फतिर लागिरहेको छु र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने मन मेरो चञ्चले टाइटलमा सजिएको सुमधुर सङ राखिरहेको छु र त्यसै गरी तिमीसँग मुभीबाट रहेको निकै नै सुमधुर सङ रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पके पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ। कार्यक्रमको निश्चित समय पनि सकिने बेला भइसकेको छ भने साथसाथै कार्यक्रममा फेरि पनि आउँछ अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। कोहिनुर मुभीबाट रहेको सलाम लिजे कबुल कीजिए सुमधुर सङ्गलाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: लर्नो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Wat in Department Bhavan Sangai, Mobile 98-562-3493 ra 98-562-3873.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: फाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
5: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
4: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
5: हो त है सामान लिन टाढा किन जानु पर्यो र हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
3: ग्राहकको चाहना नै हाम्रो तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौंडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
3: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
8: कहाँ जाने
9: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
8: मयाम चिसापानी अनि बीचमा नझर्ने
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
8: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663
10: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
11: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
10: अनि बन्छ त दाई
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौंडा बस्तीसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 98560-62029
15: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई
15: 103.8 अन्तर्मनको आवाज।
17: स्टुडियो टाइम अहिले दिउँसोको 2 बज्यो।
18: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
22: नमस्कार, रेडियो टोपाराकी 103.5 मेगाहर्जको दिउँसो 2 बजेको टोपाराकी हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। आङदेवीले सोमबार बिहान शीतल निवासमा राष्ट्रपति पौडेलसँग करिब 1 घण्टा वार्ता गर्नुभएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङदेवीको सचिवालयले जनाएको छ। यससँगै आङदेवीले देशका विभिन्न स्थानमा गएको बाढ़ी पहिरोको प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापना बारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको थियो। वार्ताको क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता अवलाउँदै कानून निर्माणमा संसदको प्रभावकारिता बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको थियो। यसै बाढ़ी पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबीच समान भएर सहयोग आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल बीच भेटवार्ता भएको छ। आज बिहान नेपाल निवास पुगेर प्रचण्डले भेट गर्नुभएको हो। आजको भेटमा नेपाली अध्यक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिदेखि आगामी रणनीतिबारे छलफल भएको एक नेताले बताउनु भएको छ। एमालेसँग भएको 3 बुधे सहमतिप्रति असन्तुष्ट नेपालले हिजो आफू निकट केही नेताहरूसँग संवाद गर्नुभएको थियो। शनिबार एमालेसँग प्रदेश सरकार संचालन बारे 3 बुधे सहमति गर्नुभयो। कमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल बीच भेटवार्ता भएको छ। आज बिहान नेपाल निवास पुगेर प्रचण्डले भेट गर्नुभएको हो। आजको भेटमा नेपाली अध्यक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली

चीनी राष्ट्रपति सी जिनपिंग ले अघि सारेको सी जिनपिंग विचारधारा वर्तमान विश्व राजनीतिको एक सफल र वैकल्पिक मोडल भएको सरकारवालाहरूले बताएका छन्। चिनिया विशेषता सहितको समाजवाद र नयाँ युगका लागि सीले अवलम्बन गरेको नीतिले विश्वकै शासन पद्धतिमा नयाँ आयाम थपेको उनीहरूको निष्कर्ष रहेको छ। काठमाण्डुमा आयोजित सी जिनपिङको पार्टी निर्माण सम्बन्धी विचारधारा विषय कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले नेपाली कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको चर्चा गर्दै नेता खतिवडाले चीनबाट मुख्यतया एकता दीर्घकालीन दृष्टिकोण र योजनाबद्ध कार्यशैली सिक्नु पर्नेमा जोड़ दिनुभएको हो। नेपालमा कार्यकर्ताको सुरक्षा वैचारिक स्पष्टता र भू राजनीतिक चेतनाको अभाव रहेको उहाँको टिप्पणी रहेको छ। नेपालमा पार्टीलाई स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको र जनसम्बन्ध कमजोर हुँदै गएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको हो। नेपालको बहुदलीय लोकतान्त्रिक प्रणाली र चीनको विशिष्ट प्रणाली फरक भए पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा गम्भीर अनुसन्धान र बहसको आवश्यकता रहेको उहाँले बताउनु भएको हो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आदिला प्रधानमन्त्री भूटान अर्थमन्त्री र गवर्नरबाट युवाले वित्तीय क्षेत्रमा आमूल सुधारको अपेक्षा गरेको बताउनु भएको छ। संगीन घडीमा नेपाली जनता र मुख्यत युवाहरूले यति अपेक्षा गर्नु कि मार्थ अन्यथा नहुने उहाँको भनाइरहेको छ। उहाँले लघुवित्त मिठो ब्याज सहकारी सुकुम्बासी मुक्त कमैया र मुक्त हिलिया लगायतका समस्या एउटै गरीबी बेरोजगारी र सामाजिक विभेदका फरक फरक रूप भएको उल्लेख गर्नुभएको छ। नेपालको बहुसंख्यक जनसंख्या यिनै समस्याबाट प्रभावित रहेको उहाँले बताउनु भएको हो। पछिल्लो सेन्जी विद्रोह र सरकार परिवर्तनको कारक बाहिरी रूपक्षमा पढ़े लेखेका शहरी युवा देखिए पनि भित्री सारतोमा ग्रामीण क्षेत्रबाट विस्थापित भएर शहर पसेका र शहरमा रोजगारी नपाएर विदेश भासिन बाध्य युवाहरूको आक्रोश नै प्रमुख रहेको बुझ्न कुनै गाह्रो नभएको उहाँको भनाइरहेको छ। परम्परागत कृषि प्रधान अर्थतन्त्र धराशायी बनेको र औद्योगिक तथा सेवा प्रधान अर्थतन्त्रले जरा काटिसक्नेको संक्रमणकालीन चरणमा ऐतिहासिक सेतुको काम गर्ने वित्त तथा बैंकिङ क्षेत्रको समयानुकूल संरचनात्मक सुधार निर्णायक महत्व हुने उहाँको बुझाइरहेको छ। मध्य प्रदेश सरकारले अध्यादेश मार्फत ल्याउन लागेको मध्य प्रदेश आम संचार विधेयक 2082 तत्कालका लागि अघि नबढ़ाउने भएको छ। स्वायत्त संचार संस्था गाफ्ने मध्य सरकारको तयारी परामर्श विनय अघि बढ़्यो विधेयक शीर्षकमा समाचार प्रकाशित गरेपछि संचारकर्मी तथा विभिन्न संचार सम्बन्ध संघ संस्थाले उक्त प्रस्तावित विधेयकको विरोध गरेका थिए। यस विषयमा नेपाल पत्रकार महासंघ मध्य प्रदेश समितिले मध्य प्रदेश सरकारका गृह संचार तथा कानूनी फकिरा महत्वलाई ज्ञापन पत्र बुझाउँदै निर्णय तत्काल रोक्न माग गरेको थियो। ज्ञापन पत्र बुझ्ने क्रममा मन्त्री महतोले केही तत्वले सरकारलाई गलत ढंगले ब्रिफिङ गरेको बताएका छन्। उनले सरकारले ल्याउन लागेको उक्त विधेयक तत्काल अघि बढ़न नबढ़ाउने र प्रक्रियालाई रोकिएको जानकारी दिएका छन्। नेपालको सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाण्डुलाई थादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाण्डु प्रवेश तथा बाहिरिने यात्रुलाई सहज सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स सुरक्षा निकायका गाड़ी तथा अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुल्ला गरिने सड़क विभागले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ।

0: विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण वा परिणामत्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानकर्षण भएको जनाएको छ। सूचना अनुसार सरकारले 2076 साल असार 2 र 2076 साल चैत्र 24 गते लगायत विभिन्न मितिमा नेपाल राजपत्र मार्फत केही वस्तुको निकासी तथा पैठारीमा प्रतिबन्ध तथा नियन्त्रण सम्बन्धी व्यवस्था गरेको थियो। विभागले प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी भण्डारण तथा बिक्री वितरण गर्ने कार्य कानून बमोजिम दण्डनीय हुने उल्लेख गर्दै सबै पैठारीकर्ता संचयकर्ता तथा विक्रेतालाई कानूनले तोकेका दायित्व शर्त तथा बन्देजको पूर्ण पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइमा निकासी पैठारी नियन्त्रण ऐन 2013 उपभोक्ता संरक्षण ऐन 2075 तथा अन्य प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गरिने बताउनु भएको छ। सोमबार सुरुङ मार्गको उद्घाटनपछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लम्सालले आफूहरूले इतिहासलाई सम्मान गर्ने बताउनु भएको हो। सुरुङ मार्गको शिलान्यासबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाएको विषयमा संचारकर्मीले सोधेको प्रश्नको उत्तरमा मन्त्री लम्सालले पुनर्स्थापना गरिने बताउनु भएको हो। जेएनजी आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा शिलान्यासको शिलालेख पनि हराएको जानकारी पाएको उहाँले बताउनु भएको थियो। सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड़ हानेको र पैसा चोरी गरेको आरोप लगाएको भिडियो सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन्। गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ। केही सेकेण्डको भिडियो हिजो राति अभियन्ता विनयजङ कुवर र पूजा कुवरले शेयर गरेका थिए। भिडियोको स्रोतबारे उनीहरूले बताएका छैनन्। अशोक खबर खराब संगतमा परेको उनीहरूको भनाइरहेको छ। सार्वजनिक भएको भिडियोमा केही व्यक्तिहरूले अशोकलाई घेरेर कुटपिट गरेको र पैसाको लेनदेनका विषयमा आरोप लगाएको देखिन्छ। अशोक दर्जीले उक्त घटना करिब एक महिना अगाडिको एउटा योजनाबद्ध ट्र्याप भएको बताएका छन्। अशोकले दिएको निवेदन अनुसार उनी करिब एक महिना अघि वीरतामोड़ स्थित आफ्नो मावली घर गएका थिए। सोही क्रममा वीरतामोड़को महानन्द चोक नजिकै साथीहरूसँग खाजा खाइरहेका बेला अंकित नामको साथीले काजी दाईसँग 1000 रूपियाँ लिएर भित्री गल्लीमा गएको निवेदनमा उल्लेख गरिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंज नयाँ हटिया क्षेत्रमा बोलबम यात्राका क्रममा झण्डा राख्नेर डीजे बजाउने विषयमा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै गएको छ। झडपपछि खटिएको प्रहरीले गोली चलाउँदा 24 वर्षीय युवक ओम प्रकाश मेहताको गैराती नै मृत्यु भइसकेको छ। अन्य नौजना भन्दा धेरै स्थानीयलाई गोली लागेको छ। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर मेहताको मृत्यु भएपछि त्यहाँ अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। घटनामा 13 जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। देवानगंज घटनापछि सदरमुकाम इन्द्रुवास सहितका हिंसात्मक प्रदर्शन फर्किएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यूपछि पनि प्रदर्शन नरोकिँदा नेपाली सेनाको टोली भक्तबन्द गाडी सहित सड़कमा निस्किएको छ। सुनचारीको भाउ आज सामान्य बढ़ेको छ। सुनको भाउ आज 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 2,87,100 रूपियाँ रहेको थियो। यस्तै आज चाँदी 35 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,445 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको 4,410 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोलाको 17 प्रकोप तीव्र बन्दै गएको छ। अधिकारीहरूका अनुसार संक्रमितको संख्या 3,000 नागेको छ भने मृत्यु हुनेको संख्या 1,354 पुगेको छ। पछिल्लो 10 दिनमै थप 1,000 नयाँ संक्रमण पुष्टि भएपछि स्वास्थ्य निकायको चिन्ता बढेको छ। गत मे 15 घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको स्ट्रेनका कारण फैलिएको हो। हस्त दिउँसो 2 बजेको ठोबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मेडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9848064145।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
13: सधैँ पसल बाटो बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
14: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
13: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9850621692।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
15: उपचार सेवाहरू:
16: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
15: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
16: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
15: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
16: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
15: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
16: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615877779582780।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856-57731, 9806-57731।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
9: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556-11445 र 9556-20445।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू: वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी नानीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
10: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240।
11: मम्मी भोक लाग्यो, खाजा खाम न।
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
11: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
1: बीजी मोमो हाउस, दुलीगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
14: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनबेच्र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0 65 414 142, 98 560 23 128, 98 462 14 726।
14: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
1: छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
16: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
15: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
15: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
16: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
16: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
17: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0 65 414 129 र 98 560 31 053।
10: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 59 1022, 98058 28008 र 98460 69 246।
18: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
4: रन बहादुर गुरुङ दुलेगौडा, रु 12,610,
3: किम बहादुर श्रेष्ठ दुलेगौडा, रु 10,500,
4: पूर्ण बहादुर भण्डारी दुलेगौडा, रु 50,115,
3: काजी रिमाल लाइफ जिम दुलेगौडा, रु 11,000,
4: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा, रु 11,111,
3: पार्वती रिमाल दुलेगौडा, रु 10,100,
4: कृष्णराज पण्डित दुलेगौडा, रु 25,000,
3: किरण कुमार श्रेष्ठ दुलेगौडा, रु 1,02,174,
4: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल, रु 55,555,
3: कवासी खाने पानी तथा सरसफाई उपभोक्ता समिति, रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल, रु 10,120,
4: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल, रु 10,005,
3: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल, रु 50,000,
4: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल, रु 11,111,
3: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल, रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
0: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
0: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856285543 र 9847000787।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
6: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602068।
12: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
13: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
12: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
14: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
12: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
14: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
12: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
13: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
15: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98 4 61 99 9 छ
16: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
18: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
19: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
16: ए हो र हस् दाई म आजै जान्छु
13: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
12: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98 5 60 62 891
20: 103.8 अन्तर्मनको आवाज
21: स्टुडियो लाइट
22: अहिले दिउँसोको 3 बज्यो
23: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98 165 95 301

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 3 PM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको देवानगंजमा स्थिति नियन्त्रणमा लिन सेना परिचालन। सुरक्षा अवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो।
0: त्रिवेदीद्वारा परीक्षालाई मर्यादित बनाउन नयाँ आचार संहिता जारी। उल्लंघन गरे परीक्षा नै रद्द हुने।
1: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध कारण देखाउ आदेश। काठमाडौँमा सहकारी पीड़ितको प्रदर्शन।
0: अमेरिकी हतियार सकिँदै गएको समाचार सत्य नभएको ट्रम्पको भनाई। आफूहरूसँग आवश्यकता भन्दा निकै बढ़ी गोला बारूद रहेको दावी।
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार पाँचौं हार। लीग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग सोझो सेटमा पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कर्फ्यू लगाउँदा समेत अवस्था नियन्त्रणमा नआएपछि सुनसरीको देवानगंजमा सेना परिचालन गरिएको छ। स्थानीय
2: आकर्षक पेट होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724

0: प्रदर्शन चर्काएपछि देवानगंज गाउँपालिका तीन कप्तानगंज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको हो। हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगंजको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। अवस्था सामान्य बनाउने प्रयास भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। कप्तानगंजमा हिजो राति दुई समूह बीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगंज तीनका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर 9 जना सर्वसाधारण सहित 22 जना घाइते भएका छन्, जसमध्ये 1 जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आज बिहानदेखि 5 स्थानमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो। कर्फ्यू उल्लंघन गर्दै आज बिहानैदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।
1: सुनसरी घटनापछिको सुरक्षा अवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। गृहमन्त्री सुदन गुरूङले साँझ 5 बजे बस्ने गरी बैठक बोलाउनु भएको गृह मन्त्रालयकी सूचना अधिकारी रमाचार्य सुवेदीले जानकारी दिनुभयो। गृहमन्त्रीको अध्यक्षतामा हुने केन्द्रीय सुरक्षा समिति बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन्। यसअघि आज बिहान गृहमन्त्रीकी अध्यक्षतामा बसेको बैठकले सुरक्षा अधिकारीहरूलाई समेत सामेल गराएर सहसचिवको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई 7 दिनभित्रमा घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन भनिएको छ।
0: त्रिभुवन विश्वविद्यालय त्रिवी व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातक, स्नाकोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नयाँ आचार संहिता जारी गरेको छ। साउन 8 गते एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि कार्यालयले परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन कड़ा परीक्षा आचार संहिता जारी गरेको हो। डिनको कार्यालयले आज सार्वजनिक गरेको सूचनामा नियम उल्लंघन गर्ने परीक्षार्थीहरूलाई विश्वविद्यालयको परीक्षा नियमावली अनुसार कार्यवाही गरिने चेतावनी पनि दिएको छ। नयाँ आचार संहिता अनुसार अब प्रत्येक परीक्षार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक प्रवेश पत्र हरेक दिन परीक्षा केन्द्रमा अनिवार्य रूपमा साथमै ल्याउनु पर्नेछ। साथै परीक्षा केन्द्रले निर्धारण गरेको रोल नम्बर अनुसारको सीटमा बसेर मात्र परीक्षा दिन पाइनेछ। परीक्षा शुरू भएको पहिलो 1 घण्टा भित्र कुनै पनि परीक्षार्थीले परीक्षा भवनबाट बाहिर निस्कन पाउने छैनन्। महाशाखाले मोबाइल फोन, स्मार्ट वाच लगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक वा अन्य निषेधित सामग्री परीक्षा भवनभित्र लैजान पूर्ण प्रतिबन्ध लगाएको छ। यस्ता सामग्री फेला परेमा नियम अनुसार कार्यवाही हुने समेत उल्लेख गरिएको छ। परीक्षा नियम तथा आचार संहिताको उल्लंघन गरेको पाइएमा परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने तथा आवश्यक परे कानूनी कार्यवाही समेत गरिने स्पष्ट उल्लेख गरिएको छ।
1: संघीय संसदका सदस्यहरूलाई निजी स्वकीय सचिव पीए राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखावादेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सो निर्णयका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै आदेश जारी गरेको हो। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गरेको रिटमा सरकारको उक्त निर्णयले राज्य कोषको चरम दुरूपयोग हुने र संविधानको मर्म प्रतिकूल हुने दावी गरिएको छ। रिटमा सरकारको निर्णय र सो सम्बन्धी राजपत्रको सूचना उत्प्रेषणको आदेशले खारेज गर्न माग गरिएको छ। सरकारले एकातिर मितव्ययिता अपनाएर 20 अर्ब रूपियाँ बचत गर्ने लक्ष्य राख्ने र अर्कोतिर कार्यकर्ता पोस्ने गरी स्वकीय सचिवको व्यवस्था गर्नु कपटपूर्ण र स्वेच्छाचारी भएको रिटमा उल्लेख छ। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूलाई स्वकीय सचिवको सुविधा दिने गरी हालै अनुसूची हेरफेर गरेको थियो।
0: सहकारी पीड़ितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले काठमाडौँको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले पीड़ितलाई न्याय दिइयोस्, सहकारी पीड़ितका समूहलाई फुटाउने षड्यन्त्र नगरियोस्, छिटो न्याय दे लगायत लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए। साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असूल उपर गरेर भए पनि रकम उपलब्ध गराइनुपर्ने उनीहरूको माग छ। साथै उनीहरूले आफूहरूको आन्दोलन विशुद्ध पीड़ितहरूको साझा मंच भएकाले कुनै राजनैतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र

0: विपरीतकै नेतृत्वमा आन्दोलन अघि बढाउने जनाएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्बल।
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी जगेडा नराख्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। उहाँका अनुसार उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उहाँले उपभोक्ताले अतिरिक्त ग्यास मौजदात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताउनुभयो।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी हतियार सकिँदै गएको समाचार सत्य नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। उहाँले इरान विरूद्धको युद्धका क्रममा अमेरिकाको गोला बारूद र हतियारको भण्डार सकिँदै गएको भन्ने समाचारको खण्डन गर्नुभएको हो। ट्रम्पले अमेरिकासँग विश्वका जुनसुकै देशभन्दा धेरै र आवश्यकताभन्दा निकै बढ़ी गोला बारूद रहेको दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसअघि द वाल स्ट्रीट जर्नलले ज्वाइन्ट चीफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले व्हाइट हाउसलाई अमेरिकी वायु रक्षा प्रणालीका इन्टरसेप्टर मिसाइलहरूको भण्डार घट्दै गएको जानकारी गराएको जनाएको थियो। यसैबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा इरानको ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणको संकेत दिने एआईबाट सिर्जित धेरै तस्विरहरू सार्वजनिक गर्नुभएको छ।
0: अब खेल समाचार। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार 5 हार बेहोरेको छ। पाकिस्तानको इस्लामाबादमा आज लीग चरणको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको हो। आजको खेल 26-24, 25-20 र 25-22 गुमाएसँगै लीग चरणको 5 खेलमा 3 अंक जोडेको नेपाल पुछारमा रह्यो। अब नेपालले वरियता निर्धारणका लागि प्ले अफमा प्रतिस्पर्धा गर्नेछ। यसअघि नेपालले कजाकिस्तान, श्रीलंका, पाकिस्तान र बंगलादेशसँग हार बेहोरेको थियो। यता जीतसँगै 5 खेलमा 9 अंक जोडेको उज्बेकिस्तानले सेमी फाइनलमा स्थान पक्का गरेको छ। यसअघि पाकिस्तान र बंगलादेशसँग हार बेहोरेको उज्बेकिस्तानले श्रीलंका र कजाकिस्तानलाई पनि हराएको थियो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुनसरीको देवानगंजमा स्थिति नियन्त्रणमा लिन सेना परिचालन, सुरक्षा अवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो।
0: त्रिवेणीद्वारा परीक्षालाई मर्यादित बनाउन नयाँ आचार संहिता जारी, उल्लंघन गरे परीक्षा नै रद्द हुने।
4: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध कारण देखाउ आदेश, काठमाडौँमा सहकारी पीड़ितको प्रदर्शन।
0: अमेरिकी हतियार सकिँदै गएको समाचार सत्य नभएको ट्रम्पको भनाई, आफूहरूसँग आवश्यकता भन्दा निकै बढ़ी गोला बारूद रहेको दावी।
4: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार 5 हार, लीग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग सोझो सेटमा पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ, नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
6: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
8: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। फोटो
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
13: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
16: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
18: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलैगौँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यहीँ जाने हो।
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौँडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौँडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
22: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
23: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
22: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
24: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
25: मोबाइल 9008535537 र 9086615809।
26: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
22: तपाईँको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुनसँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
24: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौँडा 4 भित्री बजार, मोबाइल 9008535537।
25: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसुशीलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरू माझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज सम्मको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। यहाँहरूले भने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ सुनाभूषण सुनचाँदी पसल पसल धेरैगोडाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई केही कारोबारहरू पनि गर्नु परेमा त्यसपछिबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। पसलमा चाहिँ यहाँलाई केही गरगनाहरू खरिद बिक्री गर्नु परेमा नयाँ नयाँ डिजाइनको गरगनाहरू लिनु परेमा त्यसपछिबाट पनि नयाँ नयाँ तरिकाको गरगनाहरू यहाँले प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरी हामी आउने गर्दछौ हप्ताको सातै दिन बारको साथमा कार्यक्रममा यहाँहरू आज हामी हरेक दिन उपस्थित हुने गर्दछौ भने श्रोता साथी आजको श्रृंखलामा रहेर हामीहरू नयाँ नयाँ लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिनेछौ भने श्रोता साथी कार्यक्रमको पहिलो साथीको सिरिज रुमिहरूको लागि सुमधुर रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। बोल्ने नाच भो गीतको बोल रहेको छ जसमा आवाज रहेको छ सेन्चुरी अनि चन्द्र कार्कीको। त्यसै गरी लयर सङ्गीत सजिएको छ शिव हमालकोमा भने स्वीकार्नु होला निकै नै रमाइलो भाकालाई हाई त

हजुर सधैँ साथी बोल्ने लाज भयो यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र बगे पनि सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला भन्ने श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा आकाश किन गजरियो सुमधुर भाकालाई राखिरहेको छु स्वीकार्नु होला है त

हजुर श्रोता साथी, आकाश किन गर्जियो हिनिगिने सुमधुभाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। र श्रोता साथी, अहिलेको लागि भने मेरी फूलबारी सुमधुभाका रहेको छ, यो सुमधुभाका राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथीहरूले किन सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने लठ्ठे भए म गीतको बोल राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी रेगी नै सुमधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। लट्ठै भएमा गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने चाहिँ श्रोता साथी लन्डनको सहरैमा गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ रामजी खाड अनि देवी घरती मगरको, भने लय रहेको छ कृष्ण लामिछानेको र संगीत सजिएको छ रामजी खानकोमा। स्वीकार्नु होला यहाँ निकै सुमधुभाकालाई है त।

हजुर श्रोता साथी, लन्डनको सहरैमा यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने चाहिँ अन्त्यन्ततर्फ पनि आइसकेका छौँ र जाँदा जाँदै कार्यक्रममा बहिनी रेशम गीतको बोललाई राख्दैछु। यो सुमधुर भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: कति राम्रो देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
3: अफिसबाट अमितसरको फोन
4: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
5: मंगल दीप अगरबत्ती स्वर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
6: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850602779
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
7: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठीक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर राजन पौडेल मोबाइल 9850602629
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
13: स्टुडियो
14: अहिले दिउँसोको 4 बज्यो
15: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: हार्ट जोर्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
5: हो त है सामान लिन टाढा किन जानु पर्यो र
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
0: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620।
8: कहाँ जाने?
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
8: अनि बीचमा नझर्ने?
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
4: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7778
6: सुवर्ण अवसर
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
7: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
7: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
7: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
7: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
6: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
7: हुने स्थान महर्षि आयुर्वेद आयुर्वेद फर्मा दुलेगौंडा
1: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
11: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ। टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
4: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। कालोपत्री गरेको एक वर्ष पनि नपुग्दै सड़क भत्किएपछि कन्टकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री गोविन्द नेपाली सोमबार स्थलगत अनुगमनमा पुग्नु भएको छ। तनहुँको सुक्लागंजकी नगरपालिका दुवे स्थितले एकले खेत राङदी छुपराङ मनकौरी मोटरमार्गमा कालोपत्रे गरिएको सड़कमा केही दिन अघि टिप्पर सञ्चालन हुँदा कालोपत्रे सहित सड़क भत्किएको थियो। घटनापछि सड़क निर्माणको गुणस्तरमाथि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत पञ्चमल निर्माण सेवा प्रणालीले निर्माण गरेको उक्त सड़क गुणस्तरहीन भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानकर्षण गराउँदै आएका छन्। सम्बन्धित निर्माण कम्पनीबाटै अनुगमनका क्रममा मन्त्री नेपालीले निर्माण कम्पनीलाई तत्काल छलफलका लागि बोलाइने र भत्किएको सड़क सम्बन्धित निर्माण कम्पनी बाजे मर्मत गराइने बताउनु भएको छ। साथै सड़कका अन्य क्षतिग्रस्त स्थानको मर्मतका लागि मन्त्रालयबाट आवश्यक बजेट व्यवस्थापन गरी सड़कको अवस्था सुधार गरिने वहाँको भनाइरहेको छ। शुक्लागन्धकी नगरपालिकाकी कार्यपालिका सदस्य रीता नेपालीका अनुसार सड़क भत्किएपछि स्थानीयले गुणस्तरीय निर्माण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका राष्ट्रिय राजमार्ग 45 अन्तर्गत पर्ने रिङ स्विङ मार्गको अत्यन्त जोखिमपूर्ण शेर्का भन्ज्याङ खण्डमा मर्मत कार्य शुरू गरिएको छ। लामो समयदेखिको वर्षाका कारण सड़क जीर्ण बन्दै गएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको थियो। यद्यपि मुद्दाका कारण सड़क स्तरण नदीको काम रोकिएको अवस्थामा पनि विवाद नगरपालिकाले विपद व्यवस्थापन कोषबाट रकम विनियोजन गरी सड़क मर्मत अघि बढ़ाएको हो। विवाद नगरपालिका प्रमुख दधी राज सुवेदीको संयोजकतामा गरिएको स्थलगत निरीक्षणपछि विपद व्यवस्थापन कोषबाट ₹5,00,000 विनियोजन गरी तत्काल मर्मत कार्य सञ्चालन गर्ने निर्णय गरिएको थियो। मर्मत कार्यका क्रममा भीमा नगरपालिकाले 5 टिप्पर सड़क डिभिजन कार्यालय तनहुले 1 जीसीबी तथा रिसिङ गाउँपालिका 8 ले 1 जीसीबी परिचालन गरेका छन्। सड़कमा ग्राभेल बिछाएर हाललाई सवारी आवागमन सहज बनाएको नगरपालिकाले जनाएको छ। लसुने गैरा क्षेत्रमा पनि घेरेङ गाउँपालिका र सड़क डिभिजन कार्यालय दमोलीको समन्वयमा मर्मत कार्य अघि बढ़ाएको छ। गाउँपालिका अध्यक्ष हेमबहादुर थापाको उपस्थितिमा शुरू भएको उक्त कार्यका लागि घेरेङ गाउँपालिकाले एक जेसीबी र दुई टिप्पर तथा सड़क डिभिजन कार्यालय दमोलीले एक जेसीबी र एक टिप्पर उपलब्ध गराएको छ। प्रदेश र संघ सरकारबाट अपेक्षित ध्यान नपाएको अवस्थामा स्थानीय तहहरूको पहल र समन्वयमा सड़क मर्मत कार्य शुरू भएको भन्दै स्थानीयवासीले भीमात नगरपालिका घेरिङ गाउँपालिका र सड़क डिभिजन कार्यालय दमोलीप्रति आभार व्यक्त गरेका छन्। हालको मर्मतले जोखिमपूर्ण सड़क खण्डमा सवारी सञ्चालन सहज हुने विश्वास गरिएको छ। महालेखा परीक्षकको कार्यालय आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदनले शुक्ला गण्डकी नगरपालिकाको आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदन समन्वयमा सड़क मर्मत कार्य शुरू भएको भन्दै स्थानीयवासीले भीमात नगरपालिका घेरिङ गाउँपालिका र सड़क डिभिजन कार्यालय दमोलीप्रति आभार व्यक्त गरेका छन्। हालको मर्मतले जोखिमपूर्ण

लाख अन्ठाउन्न हजार रूपियाँ पुगेको छ, जसले वर्षेनी बेरोजू बढ़दै गएको देखिएको छ। मालेकाका अनुसार नगरपालिकाको आय व्ययतर्फ 2,37,23,56,000 रूपियाँको लेखा परीक्षक गर्दा 4,75,41,000 रूपियाँ बेरोजू देखिएको थियो। प्रतिवेदनमाथिको प्रतिक्रियापछि 9,000 रूपियाँ सम्पर्यवेक्षण भए पनि 4,75,32,000 रूपियाँ बेरुजू कायम रहेको छ। कायम बेरुजू मध्ये 1,93,19,000 रूपियाँ असुल उपर गर्नुपर्ने, 1,97,68,000 रूपियाँ नियमित गर्नुपर्ने, 70,73,000 रूपियाँको प्रमाण कागजात पेश गर्नुपर्ने तथा 13,72,000 रूपियाँ पेश कि फर्स्युट हुन बाँकी रहेको महालेखाले उल्लेख गरेको छ। आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशका 11,232 किसानले रू 5,58,00,000 रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रूपमा प्रदान गरेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दूध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभएको हो। वहाँले दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताउनु भएको हो। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन्। एउटा सहकारीलाई बढ़ीमा रू 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरिएको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले बताउनु भएको हो। अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले पश्चिम बागलुङको बडीकाट गाउँपालिकामा एक घर पुरिएको छ। पहिरोले बडीकाट 4 जलजला नैतुल छाप पहिलेका दुर्गा बहादुर दर्लामीको गोर्साले घर घरकोट एकै ठाउँ भएको घरमा क्षति पुगेको छ। आइतबार राति खसेको पहिरोले मानवीय क्षति नभए पनि घरमा बस्नै नमिल्ने गरी पूर्ण रूपमा क्षतिग्रस्त बनेको बडीकाट 4 जलजलाका वडाध्यक्ष मिलन रेशमीले बताउनु भएको हो। वर्षाले पहिरोको जोखिम बढ़ेपछि आइतबार राति नै दर्लामी परिवार आफ्नै पुरानो घरमा सर्दा मानवीय क्षति हुन नपाएको रेशमीले बताउनु भएको छ। स्थानीयवासीको सक्रियतामा पहिरोमा पुरिएका सामग्री खोज्ने काम भइरहेको वडाध्यक्ष रेशमीले जानकारी दिनुभएको हो। लायन्स क्लब बागलुङ बडीकाटले तत्कालको लागि खाद्यान्न भाँडाकुँडा र लतकपडा सहितको सहयोग लिएर पहिरो प्रभावित क्षेत्रमा जाँदै गरेको वडाध्यक्ष रेशमीले बताउनु भएको हो। प्राकृतिक विपत्तिको पूर्वानुमान गर्दा ठूलो मानवीय क्षति टरेको प्रहरी चौकी खारका प्रमुख प्रहरी सहायक निरीक्षक श्याम सुन्दर शाहले बताउनु भएको हो। पहिरोले खरपुरिदा भएको क्षतिबारे तथ्याङ्क संकलनपछि यकिन हुने शाहको भनाइ रहेको छ। गोर्खाको बारपाक सुलीकोट गाउँपालिका साथको गैरी छाप क्षेत्रमा गएको पहिरोले विद्युत प्रसारण लाइनमा ठूलो क्षति पुगेपछि झण्डै 600 भन्दा बढ़ी घरधुरी 5 दिनदेखि विद्युत सेवा विहीन बनेको छ। बारपाक सुलीकोट गाउँपालिकाका विभिन्न वडामा निरन्तर परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत सेवाबाट वञ्चित हुनु परेको छ। बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनु भएको छ, विशेष गरी विद्युत सञ्चालन नहुँदा विद्यार्थीको अध्ययन व्यवसाय तथा घरायसी कामकाजमा समेत असर परेको छ। नेपाल विद्युत प्राधिकरण गोर्खाको प्राविधिक टोलीले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः निर्माणको काम शुरू गर्ने तयारी गरिसकेको छ। पहिरो प्रभावित क्षेत्रमा जोखिम कायम रहेकाले मर्मत कार्य अपेक्षा अनुसार तीव्र गतिमा अघि बढ़न नसकेको जनाएको छ। गाउँपालिका साथका स्थानीयवासीले विद्युत सेवा यथाशीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। प्राधिकरणले मौसम अनुकूल हुनसाथ क्षतिग्रस्त पोल र तार मर्मत गरी विद्युत आपूर्ति सञ्चालन गर्ने तयारी भइरहेको विद्युत प्राधिकरण गोर्खा शाखाले जनाएको छ। विगत 5 दिनदेखि विद्युत सेवा बन्द भएपछि स्थानीयवासीको दैनिक जीवन प्रभावित बनेको छ। मोबाइल चार्ज गर्न नपाउँदा सबै विदेशमा रहेको आफन्त सन्तानसँग समेत गफ कुराकानी गर्न नपाएको स्थानीय 65 वर्षीय निर्माया गुरूङको गुनासो रहेको छ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 18 सेतीमा

0: सोमबार बेहोस बनिएका एक अमेरिकी पर्यटकको मृत्यु भएको छ। 48 वर्षीय मेथ्यु एलेक्स जोन्सको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार बिहान 11 बजेतिर हिँड्दा हिँड्दै बेहोस बनी लड्नुभएका जोन्सलाई स्थानीय इन्द्र थापाले उद्धार गरी अस्पताल पठाउनु भएको थियो। 11:30 बजेतिर उपचारका लागि अस्पताल ल्याइएकोमा 12:30 बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको हो। जोन्स गएको एक महिनादेखि सेदीका एक स्थानीयको घरमा बस्दै आउनु भएको थियो। जोन्सको शव पश्चिम क्षेत्रीय अस्पतालमा राखिएको छ। त्रिभुवन विश्वविद्यालयको भूगोलपति भोला थापालाई स्वतन्त्र विद्यार्थी युनियन सोभियत पृथ्वी नारायण क्याम्पसले 21 बुधे ध्यानकर्षण पत्र बुझाएको छ। क्याम्पसको वस्तुस्थिति बुझ्न पोखरा आएका बेला सोभियो अध्यक्ष विष्णु पोखरेलले आइतबार शोक मागपत्र बुझाउनु भएको हो। सोभियोले पोखरामा नै दीक्षान्त समारोह सञ्चालन गर्नुपर्ने र क्याम्पसमा एमफिल तथा बीएचडी तहको अध्ययन शुरू गर्नुपर्ने माग राखेको छ। 2082 मंगिर 10 गतेको त्रिवी सिनेटको निर्णय कार्यान्वयन गरी गण्डकी प्रदेशका विद्यार्थीका लागि पोखरामा दीक्षान्त समारोह गर्नुपर्ने मागपत्रमा उल्लेख गरिएको छ। विद्यार्थीको अध्ययनलाई नियमित र गुणस्तरयुक्त बनाउन सोभियोले उपकुलपतिको ध्यानकर्षण गराएको छ। लमजुङमा 1 वर्षको अवधिमा 3,000 भन्दा बढ़ी पशुमा कृत्रिम गर्भधान भएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 2082-83 3,273 गाई भैँसीमा कृत्रिम गर्भधान गरिएको हो। पशु सेवा कार्यालय र जिल्लाका विभिन्न स्थानीय तह तथा निजी पशु क्लिनिकबाट पशुमा कृत्रिम गर्भधान सेवा प्रदान भएको हो। कार्यालयका अनुसार 1 वर्षको अवधिमा 1,826 भैँसी र 1,447 गाईमा कृत्रिम गर्भधान भएको छ। जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट 35 गाई र 48 भैँसी गरी कुल 83 पशुमा कृत्रिम गर्भधान सेवा प्रदान गरिएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो समुदायलाई राजनैतिक आरक्षणको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले त्यसको लागि वर्तमान निर्वाचन कानूनलाई संशोधन गर्न माग गरेका हुन्। समुदायकी सलिना चौधरीले आफ्नो समुदाय अहिलेसम्म राजनैतिक आरक्षण नपाएकोले निर्वाचन कानून संशोधन गरेर समुदायलाई समेट्न माग गर्नुभएको छ। युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सन एड संघको सहकार्यमा मायाको पहिचान नेपाल, लिड नेपाल र समावेशी मंच नेपालले आयोजना गरेको ब्रेकिङ ब्यारियर्स राजनैतिक बन्धन तोड्ने अभियान अन्तर्गतको प्रशिक्षण कार्यक्रममा वहाँले निर्वाचन कानूनलाई संशोधन गरी समुदायलाई आरक्षण कोटाको व्यवस्था गर्न माग गर्नुभएको हो। दृष्टिविहीन तथा समलिङ्गी महिला प्रतिरक्षा चापागाई समुदायको ठोस तथ्याङ्कको अभावमा समस्या झेल्न परेको अनुभव सुनाउनु भएको हो। बागलुङमा डेंगूको संक्रमण तीव्र गतिमा फैलिएको छ। साउन महिनाको 9 दिनमा 43 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। डेंगू संक्रमण सबैभन्दा बढ़ी गाउँपालिका बागलुङ नगरपालिका क्षेत्रमा फैलिएको छ। खनावस्ती रहेको नगरपालिकाका 40 जनामा डेंगू पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देव प्रकाश खिमिरेले जानकारी दिनुभएको हो। 9 दिनमै 43 जनामा डेंगू संक्रमण देखिनु जनस्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिने घिमिरेको भनाइरहेको छ। बागलुङ नगरपालिका 3 गुठीमा डेंगू तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियान समेत सञ्चालन गर्नु परेको छ। घिमिरेका अनुसार गलकोटमा 2 र ढोरपाटन नगरपालिकाका 1 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयले डेंगू संक्रमण रोकथाम गर्न जिल्लाव्यापी रूपमा सचेतना फैलाउने र सरसफाई अभियान सञ्चालन गर्ने तयारी गरेको छ। हप्ताको पहिलो दिन कारोबार शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 33.28 अंकले घटेर 2,701.3932 बिन्दुमा छरेको छ। आज बैंक र म्यूचल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन र व्यापार समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 234 वटा कम्पनीको शेयर बढेकोमा 36 वटाको घटेको छ। यस्तै 5 वटा कम्पनीको शेयर भने खटपट भएको छैन। आज आत्मनिर्भर लघुवित्तको शेयर 13% भन्दा धेरैले घटेको छ। सम्रकममा बजार खटेको दिन एभरेस्ट कलरको शेयर 15% बढेको छ। आज नेप्सोसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 6.26 अर्ब करोड़को कारोबार भएकोमा आज 360 वटा कम्पनीका 1.39 करोड़ कृत शेयर 6.08 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साँझ 5 बजेको ढोरबोर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।
4: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गन्दगी मेडिकल हल।
6: हो, गन्दगी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
6: र चौथो शनिबार गन्दगी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903069, मोबाइल 98402869926।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला तर
3: हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
10: This is Radio Dhor Barahi, 103.8 MHz.
11: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhor Barahi 103.8 MHz.

हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी। आज हामी चाहिँ तपाईँहरूको माझमा सदाभारका गीतहरूलाई नै कार्यक्रम स्थान लिएर उपस्थित भइसकेको छ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भने अहिलेको लागि कार्यक्रमको ओपनिङ स्वरूप यो सँगलाई स्थान दिँदैछु। स्वीकार्नुहोस् है त।

हजुर यो संकल्पारी कार्यक्रम सुनिसक्यो भने आज त हामी तपाईँहरूको माझमा चाहिँ मन्डेको एपिसोडमा रहिरहे नै सदाबहारका गीतहरू नै कार्यक्रममा सुनिरहेको छ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्गलाई स्थान दिने नै छु। झम्की गुलौली बोलको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदै हामी चाहिँ छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामीसँगै रहनुहोला है त।

0: 103.8 अन्तर्मन को आवाज।
1: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24th years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
3: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा, आफ्नै निवासमा।
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
7: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141-35622।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
12: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
13: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
11: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
13: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
11: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
12: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
14: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
15: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
16: हजुर केही चिनको विश्रम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा ढिला नगरिकन संघलाई स्थान दिने नै छौ भने चोली राम्रो पालपाली ढाकाको बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छौ जुन चाहिँ कुन्ती मुक्तानको आवाजमा रहेको छ र अहिलेको लागि भने चाहिँ यो गीत छाड्दैछु सुई गर्नुहोस्

0: I made this animation in about...
1: हजुरले संग्रहणी कार्यक्रम सन्धिसके भने अहिलेको लागि पनि हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्छ। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबारको केतुलाई कार्यक्रम सन्धिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङ्घलाई कार्यक्रम सन्धिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लिटरी सङ्घलाई भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक सङ्घलाई, त्यसै गरी थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्घलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली कौशिक अनप्लग म्यासअप र कभर सङ्घलाई कार्यक्रम स्थान दिने गर्दछौँ। यसरी हामी हप्ताको छ दिन फरक वा फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ भने हामी त ठिक 5:20 गएपछि हामी 6 बजीसम्मको समयसम्मको समयको लागि चाहिँ हामी उपस्थित हुने गर्दछौँ। र अहिलेको लागि चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ सङ्घलाई स्थान दिने नै छु। आकाश चाहिँ म चिलुडे फनाना बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु। गीत सँगसँगै हामी चाहिँ छोटो विश्रममा जाने नै छौँ। त्यति बेलाको समय अवधिभरको लागि चाहिँ हामीसँगै रहनुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर, फेरि पनि केही दिनको विश्राम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुनिराख्नु भएको छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी आज चाहिँ हामी तपाईँको माझमा यिनै सदाबहारका गीतहरू लगाउने कार्यक्रम स्थान दिने नै छौँ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा चाहिँ सङ्गलाई स्थान दिने नै छौँ भने हाम्रै आमा साह्रै नै बाठी छान बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु, सुई गर्नुहोस् है त।

हजुर यो सँगै कार्यक्रम सन्धिसक्यो भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी बिदा लिने बेला पनि भइसकेको छ भने जाँदा जाँदै चाहिँ तपाईँहरूको माझमा विदेश जाने मायाहरू तिमीलाई बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु भने अहिलेको लागि भने चाहिँ यो गीत सार्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि भोलि आउने बाचाको साथ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: सुनसरीमा सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ। देमागंज नगरपालिका तीनमा हिजो दुई समूहको झडपपछि आज तनाव झन बढ़दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको हो। सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्लाधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। बैठकमा राजनैतिक दल र जनप्रतिनिधिहरूले अपवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न अनुरोध गरेका छन्। गैराती बोलबम यात्राका क्रममा डीजे बजाउने विषयमा हिंसात्मक झडप भएको थियो। सो क्रममा प्रहरीको गोली लागेर देमानगंज चारका 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। झडपमा 13 जना सुरक्षाकर्मी र 9 जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले निश्चित ठाउँ तोकेर बिहानैदेखि कर्फ्यू लगाएको छ भने सैनिक खटिएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सचिव भूपेन्द्र थापाको समेत जगतोमा सरकारले 5 सदस्य समिति गठन गरिसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ।
1: गृह मन्त्रालयले सुनसरीमा भएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अरियाललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसवी केशव थेबेलाई भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेबेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय भएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपालका एसपी श्याम कुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लव कुमार सापकोटालाई पठाउने निर्णय भएको छ। साथै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्द किशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको ठाउँमा सशस्त्र अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेबेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय भएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपालका एसपी श्याम कुमार कार्कीलाई

0: डीएसपी मदननाथलाई पठाइएको छ।
1: राष्ट्रिय मानवाधिकार आयोगले सुनसरी घटनाको अनुसन्धान गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले घटना पश्चात सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबूत बनाउन पनि निर्देशन दिएको छ। आयोगका अनुसार सुनसरीको देवानगंजमा दुई समूह बीच भएको झडप र झडपपछि प्रहरीको गोली लागेर ओम प्रकाश मेहतको मृत्यु भएको घटनामा राष्ट्रिय मानवाधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ। पोलमा झण्डा राख्ने विषयमा दुई समुदाय बीच विवाद भएको, डीजे बजाउने क्रममा विवाद उत्कर्षसम्म पुगेको, विवाद बढ़दै जाँदा दुई पक्ष बीच तोड़फोड़ र झडप शुरू भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओम प्रकाशको मृत्यु हुनुका साथै नौजना घाइते भएका र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको छ। घाइते मध्ये चारजनाको न्यूरो अस्पताल, चारजनाको विराट नर्सिङ होम र एकजनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मानवाधिकार आयोगलाई जानकारी प्राप्त भएको उल्लेख छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदम्बेले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भएको छ। वहाँले शान्ति सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताउनुभयो। आज सामाजिक सञ्जाल मार्फत वहाँले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग समेत गर्नुभएको छ। आङदम्बेले सरकारले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप समेत लगाउनुभयो। शान्ति सुरक्षा कायम गर्न नसक्नु र गृह मन्त्रालयको कमजोरी भएको उहाँको भनाई छ। आङदम्बेले हिंसा, आगजनी, तोड़फोड़ र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ। आङदम्बेले पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तोष बढ़दै गएको पनि उल्लेख गर्नुभयो।
1: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयलाई मुख्य मागमा समेटेर धनगढ़ीमै पुगेर प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन शुरू गरेपछि चालू आर्थिक वर्षमै अध्ययन अध्यापन हुन्छ हुँदैन भन्ने शंका उत्पन्न भएको छ। अनशन डाक्टर गोविन्द केसी र सरकार पक्षबीच वार्ता भइरहँदा धनगढ़ीका मेयर गोपाल हमालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन अध्यापन यही शैक्षिक सत्रमै शुरू नभए आफू पनि अनशनमा बस्ने घोषणा गर्नुभएको छ। आज डोटीको जोराल गाउँपालिका बुडरबाट फेसबुक मार्फत भिडियो सन्देश जारी गरी मेयर हमालले सुदूरपश्चिमका नागरिकले वर्षौंदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको भन्दै सरकारले अब कुनै पनि बहानामा पढ़ाई शुरू गर्न ढिलो गर्न नहुने बताउनुभयो। उहाँले यदि ढिलो भए आफू पनि अनशन बस्ने बताउनु भएको हो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगंज स्थित नारायणी अस्पताल सुचारू गर्न आग्रह गरेको छ। हिजोदेखि आकस्मिक सेवा सहित सबै सेवा बन्द भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेवा सुचारू गर्न भनेको हो। शनिबार एकजना मुटु रोगी बिरामीको उपचारकै क्रममा आकस्मिक कक्षमा मृत्यु भएको थियो। बिरामीका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेका थिए, जसबाट अस्पतालका डाक्टर प्रमोद राम गम्भीर घाइते हुनुभएको छ। अस्पतालले उहाँ सहित उपचारमा संलग्न पाँचजना चिकित्सकलाई निलम्बन समेत गरेको छ। चिकित्सकलाई नै निलम्बन गरिएपछि अस्पतालको सेवा ठप्प पारिएको हो। आकस्मिक कक्षको बाहिर आम हड़तालमा छौं, हाललाई सेवा दिन असमर्थ छौं लेखिएको छ। अस्पतालको सेवा ठप्प भएपछि स्वास्थ्य मन्त्रालयले सेवा सुचारू गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन भनेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले जारी गरेको विज्ञप्तिमा अस्पतालमा भएको तोड़फोड़ तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बल का सीपीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरुभंदा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथ ही मार्बल का यूपीपीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
4: पानी जीवन को आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवन को आधार।

0: हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाह खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीले माइती घरमा प्रदर्शन जारी राखेका छन्। उनीहरूले साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेका निर्णयको बुदा नम्बर 11 खारेज गर्न माग राखेर प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी विद्यार्थीले उक्त निर्णयले लोकसेवा आयोग जस्तो संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको दावी गरेका छन्। लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरीत रहेको उनीहरूको तर्क छ। विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारी मध्ये कार्य सम्पादनका आधारमा 10% कायम राखी बाँकी पद खुल्ला प्रतिस्पर्धा मार्फत स्थायी रूपमा पूर्ति गर्नुपर्ने माग राखेका छन्। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको थियो।
1: साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक ओह्रालो लागेको छ। आज नेप्से 33 अंकले घटेर 2701 बिन्दुमा कायम भएको छ। नेप्सेसँगै आज कारोबार कम्पनी घट्यो। गत शुक्रबार 6 अर्ब 26 करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 6 अर्ब 8 करोड़ 8 लाख रूपियाँको मात्रै शेयर किनबेच भयो। आज 234 कम्पनीको शेयर मूल्य घटेको छ भने 36 कम्पनीको शेयर मूल्य बढ़ेको छ। 5 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिका प्रस्थान गर्नुभएको छ। इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले भोलि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भेटवार्ताका क्रममा इजरायल र अमेरिका बीचका साझा चासोका विषय, क्षेत्रीय सुरक्षाको अवस्था तथा द्विपक्षीय सहकार्यबारे छलफल हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। त्यही दिन उहाँ दिवंगत अमेरिकी सिनेटर लेन्डेसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ। नेतन्याहू र ट्रम्प बीच फेब्रुअरी यता पहिलो पटक प्रत्यक्ष भेट हुन लागेको हो। दुवै नेता बीचको पछिल्लो भेट इरानसँगको युद्ध शुरू हुन अघि भएको थियो। अमेरिका र इरान बीच फेरि तनाव बढ़िरहेको बेला हुन लागेको यस भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। तेहरानले आफ्ना आक्रमणको दायरा विस्तार गर्दै प्रत्यक्ष रूपमा इजरायललाई पनि निशाना बनाउन सक्ने आशंका रहेकाले दुई देशबीच उच्च सतर्कता अपनाइएको बताइएको छ।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबिया विरूद्ध पहिले बलिङ गरिएको छ। आज नेदरल्याण्ड्सको स्पोर्ट पार्क मार्स चालकर विड मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जित्दै नामिबियालाई ब्याटिङको निम्ति दिएका छन्। ताजा अवस्थामा नामिबियाले 43.5 बल खेलिरहँदा 4 विकेटको क्षतिमा 176 रन बनाएको छ। नेपाल आज पहिलो जितको खोजीमा छ। यसअघि नेपाली नामिबिया र नेदरल्याण्डसँग हार बेहोरेको थियो। यता नामिबिया पनि दोस्रो जित निकाल्ने दाउमा छ। यसअघि नेपाललाई हराएको नामिबियाले नेदरल्याण्डस विरूद्धको खेल गुमाएको थियो। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: सुनसरीमा सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति। गृह मन्त्रालयले सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलायो।
1: सुनसरी घटनाका दोषीलाई कार्यवाहीको दायरामा ल्याउन मानवाधिकार आयोगको निर्देशन। प्रमुख विपक्षी दलले माग्यो गोली चलाएको बारे गृहमन्त्रीको जवाब।
2: अनसनरत डाक्टर गोविन्द केसी र सरकार पक्षबीच वार्ता। एमबीबीएस यही शैक्षिक सत्रमै शुरू नभए अनसनमा बस्ने धनगढ़ीका मेयरको घोषणा।
1: इजरायली प्रधानमन्त्री नेतान्याहु अमेरिका प्रस्थान, भोलि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने।
2: र विश्वकप लीग दुई क्रिकेटमा नामिबिया विरूद्ध नेपाल टस जितेर बलिङ गर्दै।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ, नमस्कार।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
5: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू:
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
5: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062065 र 9848064145।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
6: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
2: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
2: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी लाई मासिक शिक्षण शुल्क में 50% छात्रवृत्ति को व्यवस्था।
1: पहिला भर्ना होना आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्क में रु 4,000 छूट को व्यवस्था।
2: साथ ही UGC प्रदेश सरकार नगर र कैंपस को छात्रवृत्ति को व्यवस्था
1: र बिहानी सत्र में कक्षा संचालन होने।
2: विस्तृत जानकारी का लागि भानुभक्त बहुमुखी कैंपस शुक्ला गंडकी 5 बेल चौतारा तनहू फोन 0 65 571 240।
7: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
7: ए हो र ल त ल
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0654142 र 98562192।
10: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
10: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925।
12: This is Radio Dhor Barahi 103.8 MHz.

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9805028 र 9460769246।
7: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9808288810, 9808288811 र 9808288816।
10: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए, त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453305।
14: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
14: हस् मम्मी।
16: मैले सुने छोरी, ल जाम हिँड।
15: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
17: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
15: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
17: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
19: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
15: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
20: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
18: ए हो र, हस् दाई म आजै जान्छु।
17: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
21: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
22: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
21: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507।
15: फ्युइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: अन्तर्मनको आवाज
4: स्टुडियो
5: अहिले साँझको 7 बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98165 95301।
7: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
2: ढोरबाराही हाइलाइट्स को साथमा
8: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461 4304।

0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँग अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
1: सांसदलाई सोके सचिव दिने निर्णय विरूद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार। देशमा व्याप्त व्यतिथि हटाउने यो वर्षलाई कानून सुधार वर्षका रूपमा अघि बढ़ाइएको मन्त्री गौतमको भनाई।
0: आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर जगेडा नगर्न उपभोक्तालाई आग्रह। आफूहरूको बचत फिर्ताको माग गर्दै आज माइती घरमा सहकारी पीड़ितहरूको प्रदर्शन।
1: गण्डकी प्रदेश सरकारद्वारा 11,000 बढ़ी दुग्ध किसानलाई ₹5,58,00,000 प्रोत्साहन रकम वितरण। शुक्ला गण्डकी 2 को मनकौरी मोटरमार्गको भौतिक पूर्वाधार मन्त्रीद्वारा निरीक्षण। निर्माण कम्पनीलाई मर्मत गर्न निर्देशन।
0: इरानसँगको युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक। 624 जना सैनिक घाइते।
1: र पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसनलाई टोलीमा समेट्ने।
0: अब पूरा समाचार सुन्नुहोस्। सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न स्वीकार गरेको छ। गएको असारको 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बद्दलको मागसहित अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। गएको शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ।
1: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले देशमा व्याप्त व्यतिथि र विकासका वादाहरू हटाउन चालू वर्षलाई कानून सुधार वर्षका रूपमा अघि बढ़ाइएको बताउनु भएको छ। नेतृत्वको सोच र उद्देश्यलाई सार्थक तुल्याउन पर्याप्त कानूनी वातावरण आवश्यक हुने भन्दै उहाँले उक्त कुरा बताउनु भएको हो। सोमबार भरतपुर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले केवल नेतृत्वको इच्छा शक्तिले मात्र परिवर्तन सम्भव नहुने र त्यसका लागि बाधक बनेका कानूनहरू परिमार्जन गर्नुपर्ने जोड़ दिनुभएको छ। विगतका नेतृत्व र कार्यशैलीप्रति सम्मान व्यक्त गर्दै मन्त्री गौतमले समयको माग अनुसार विकासको गति बढ़ाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दबाव दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज भेट गरेर उहाँले पार्टी एकता सहमति उन्मुख दिशामा रहेको बताउनु भएको हो। सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभएको दबाव अभियानका संयोजक ढुंगानाले जानकारी दिनुभयो। सभापति थापाले पार्टी एकताका लागि दबाव अभियानले यही साउनको 26 आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभएको थियो। उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउन 2 जना सदस्यको नाम मागिएको र 4 सदस्यीय कार्यदल 1-2 दिनभित्र बन्ने जानकारी समेत गराउनु भएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो।
1: नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन, उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उहाँको भनाइ छ। संघका सदस्य विमल कालाखेतीले आफूहरूले छिटै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनु भन्दा धेरै ग्यास सिलिण्डर जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो।

0: भनाई छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग रहेका छन्।
1: सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै आज काठमाण्डको माइती घरमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको रयाली बुद्धनगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पुगेको छ। प्रदर्शनकारीहरूले यसअगाडि सरकारसँग भएको सम्झौता पनि बोकेका थिए। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना छुला भनेर भेदभाव गरेको उनीहरूले गुनासो गरेका छन्।
0: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,232 दुग्ध किसानलाई रू 5,58,00,000 प्रोत्साहन रकम वितरण गरेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार मापदण्ड पूरा गरेका दुग्ध सहकारी मार्फत किसानलाई प्रति लिटर दूधमा रू 5 दरले प्रोत्साहन सहयोग उपलब्ध गराइएको हो। यस योजना अन्तर्गत वार्षिक कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसान लाभान्वित भएका छन्। मन्त्रालयले प्रोत्साहन रकम मध्ये 96% किसानलाई वितरण गरिएको तथा बाँकी 4% रकम सहकारीको कार्यक्रम सञ्चालन र व्यवस्थापनमा खर्च गरिएको जनाएको छ।
1: नेपालको सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिज्नेखोला सुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको हो। काठमाण्डुलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाण्डु प्रवेश तथा बाहिरिने यात्रालाई सहज सुरक्षित र छिटो बनाउने अपेक्षा छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुने भएको छ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायको गाड़ी र अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइने भएको छ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुल्ला गरिने सड़क विभागले जनाएको छ।
0: राष्ट्रिय राजमार्ग 45 अन्तर्गत पर्ने श्रृंग मार्गको अत्यन्त जोखिमपूर्ण शेर्का भन्ज्याङ खण्डमा मरमत कार्य शुरू गरिएको छ। लामो समयदेखिको वर्षाका कारण सड़क जीर्ण बन्दै गएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको थियो। यद्यपि मुद्दाका कारण सड़क स्तरोन्नतिको काम रोकिएको अवस्थामा पनि भीमाद नगरपालिकाले विपद व्यवस्थापन कोषबाट रकम विनियोजन गरी सड़क मरमत अघि बढ़ाएको हो। भीमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीको संयोजकत्वमा गरिएको स्थलगत निरीक्षणपछि विपद व्यवस्थापन कोषबाट रू 5,00,000 विनियोजन गरी तत्काल मरमत कार्य धारण गर्ने निर्णय गरिएको थियो। मरमत कार्यका क्रममा भीमाद नगरपालिकाले 5 टिप्पर सड़क डिभिजन कार्यालय तनहुले 1 जेसीबी तथा रिसिङ गाउँपालिका 8 1 जेसीबी परिचालन गरेका छन्। सड़कमा ग्रावेल बिछ्याएर हाललाई सवारी आवागमन सहज बनाइएको नगरपालिकाले जनाएको छ। यस्तै लसुने गैरा क्षेत्रमा पनि घिरिङ गाउँपालिका र सड़क डिभिजन कार्यालय दमौलीको समन्वयमा मरमत कार्य अघि बढ़ाइएको छ। गाउँपालिका अध्यक्ष होम बहादुर थापाको उपस्थितिमा शुरू भएको उक्त कार्यका लागि घिरिङ गाउँपालिकाले 1 जेसीबी र 2 टिप्पर तथा सड़क डिभिजन कार्यालय दमौलीले 1 जेसीबी र 1 टिप्पर उपलब्ध गराएको छ। प्रदेश र संघ सरकारबाट अपेक्षित ध्यान नपाएको अवस्थामा स्थानीय तहहरूको पहल र समन्वयमा सड़क मरमत कार्य शुरू भएको भन्दै स्थानीयवासीले भीमाद नगरपालिका, घिरिङ गाउँपालिका र सड़क डिभिजन कार्यालय दमौलीप्रति आभार व्यक्त गरेका छन्। हालको मरमतले जोखिमपूर्ण सड़क खण्डमा सवारी सञ्चालन सहज हुने विश्वास गरिएको छ।
1: सुनसरीको देवनगंज घटनाको विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवनगंजमा गैराती 2 समूहबीच भएको झडप र त्यस क्रममा 1 जनाको ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो। भेलामा राजनीतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिहरूको सहभागिता थियो। घटनापछि देवानगंज र हरिनगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू जारी भएको छ। सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। सुनसरी घटनाको स्वतन्त्र छानबिन

0: लागि रासुपा सचेतक प्रकाश चन्द्र परियार सहितको टोलीले गृहमन्त्री सुधन गुरूङको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले पनि संयमता अपनाउन अपील गरेका छन्। यसैबीच देवानगंजमा प्रदर्शनकारीहरूले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। गैराती बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीको पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ।
1: यसैबीच केन्द्रीय सुरक्षा समितिको बैठक शुरू भएको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा केही बेरदेखि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो। सुनसरीमा गैराती घटेको घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो। घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन भइसकेको छ। गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृह सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि सहभागी छन्।
0: कालोपत्री गरेको एक वर्ष पनि नपुग्दै सड़क भत्किए पछाडि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री गोविन्द नेपाली सोमबार स्थलगत अनुगमनमा पुग्नु भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका दुई स्थित एकले खेत राङदी झुप्राङ मनकौरी मोटर मार्गमा कालोपत्री गरिएको सड़कमा केही दिन अगाडि टिप्पर सञ्चालन हुँदा कालोपत्री सहित सड़क भत्किएको थियो। घटना पछाडि सड़क निर्माणको गुणस्तरमाथि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत पञ्चमूल निर्माण सेवा प्रणालीले निर्माण गरेको उक्त सड़क गुणस्तरहीन भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदै आएका थिए। अनुगमनका क्रममा मन्त्री नेपालीले निर्माण कम्पनीलाई तत्काल छलफलका लागि बोलाउने र भत्किएको सड़क सम्बन्धित निर्माण कम्पनीबाटै मरम्मत गराउने बताउनु भएको छ। साथै सड़कका अन्य क्षतिग्रस्त स्थानको मरम्मतका लागि मन्त्रालयबाट आवश्यक बजेट व्यवस्थापन गरेर सड़कको अवस्था सुधार गरिने पनि मन्त्री नेपालीले बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य रीता नेपालीका अनुसार सड़क भत्किएपछि स्थानीयले गुणस्तरीय निर्माण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
1: तपाईं यति बेला साँझ 7 बजेको ढोरबारलाई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
0: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
2: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9850-57731, 9806-57731।
11: अफिसबाट अमित सरको फोन,
12: आफ्नो सबै अरमान भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
14: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9850-20279। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
15: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9810-88461 र सिजन गुरुङ 9705-40900।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ,
16: अहिले हतार छ, पछि आउँदै गरौँला है।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9460-61268 र 9560-60268।
1: विश्रामपछि पुनः स्वागत छ ढोलबराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर भ्याट साउन 1 गतेबाट कार्यान्वयन हुने आन्तरिक राजस्व विभागले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले असार महिनाको बिजुलीको बिलमा भ्याट समेत जोडेको थियो। त्यसलाई लिएर उपभोक्ताले गुनासो गरेपछि आन्तरिक राजस्व विभागले सोमबार प्रष्टीकरण दिएको हो। राजस्व विभागले जारी गरेको सूचनामा असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा आएपछि त्यसमा भ्याट नलाग्ने जनाइएको छ। साउन महिनापछि खपत हुने बिजुलीमा मात्रै भ्याट लाग्ने विभागले जनाएको छ। कुनै उपभोक्ताको सम्बत 2022 2083 असार 32 गते सम्मको विद्युत उपभोग खपत बापतको बिलिङ 2083 साउन वा सुभन्दा पछि भए पनि 2083 साउन 1 गते भन्दा अगाडि उपभोग खपत भएको विद्युत शक्ति मूल्य वृद्धि कर ऐन 2052 अनुसूची एक समूह दुई आधारभूत आवश्यकताका वस्तुहरूमा विद्युत शक्ति समावेश भएको हुँदा सो अवधिको त्यस्तो सेवा खपतमा मूल्य अभिवृद्धि कर छूट हुने भएकाले मूल्य अभिवृद्धि करण आकर्षित हुने देखिँदैन विभागले बताएको छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले विदा सकिए पछाडि आफ्नो पदाधिकारी रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाएको हो। मन्त्रालयले उनीहरूलाई विगतमा सफाई पेश गर्न 15 दिनको म्याद दिएको थियो। उक्त अवधिभित्र उनीहरूले पेश गरेको सफाई सन्तोषजनक नदेखिएकाले दोस्रो पटकका लागि 30 दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको थियो। मन्त्रालयले कार्यालयमा अनुपस्थित भएर विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।
1: अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच भएको वार्ताबाट आठ बुधे सहमतिको मसौदा तयार पारिएको छ। आइतबार सहमति हुन नसकेपछि आज फेरि भएको वार्ताबाट दुवै पक्षले आठ बुधे सहमतिको मसौदा तयार पारेको हो। मसौदा अनुमोदनको लागि प्रधानमन्त्री वालेन्द्र शाह र शिक्षा मन्त्री सस्मित पोखरेललाई पठाइएको छ। वार्ता टोलीले सरकारको जवाफ पर्खिरहेको डाक्टर केसीका सहयोगी एवं वार्ता टोलीका सदस्य डाक्टर अमृत जैशीले जानकारी दिनुभएको छ। मोटामोटी सहमति भए पनि त्यसमा हस्ताक्षर हुन बाँकी रहेको भन्दै उहाँले आठ बुधे मध्ये केही थपघट हुन पनि सक्ने बताउनु भएको छ। सरकारी टोली र डाक्टर केसीबीच शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालू आर्थिक वर्षमै 300 संख्याको अस्पताल सञ्चालन गर्ने, चालू आर्थिक वर्षमै एमबीबीएस पठन पाठन सञ्चालन गर्ने सहमति भएको मस्यौदा तयार पारिएको छ।
0: नारायणगढ़ मोगलिन सड़क खण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्सावेटर, लोडर र ट्रिपर लगायतका उपकरण व्यवस्थापन गरिएको छ। बर्खामा हिलो सहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरेर उपकरण राखिएको डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मोगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्सावेटर, ब्याकहो लोडर, ट्रिपर, ट्रेलर र मिनी एक्सावेटर राखिएको छ। हालै मात्र ठेक्का लागे तोइन खोलामा निर्माण कम्पनीले एक्सावेटर र लोडरको व्यवस्थापन गरेको छ। त्यस क्षेत्रमा पहिरो खस्न साथ नजिकमा रहेको उपकरण पन्छाउन प्रयोग गरिनेछ। तोइन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्रै परिचालन गरिने जनाइएको छ। छोलो क्षेत्रमा पहिरो आएमा हेभी इक्विपमेन्ट कार्यालय एटौडा र पोखराबाट समेत उपकरण झिकाइने इन्जिनियर घिमिरेले बताउनुभयो। उहाँले त्यस क्षेत्रमा पहिरो खस्न साथ पन्छाउन सक्ने गरेर उपकरण र जनशक्ति तयारी अवस्थामा व्यवस्थापन गरिएको जानकारी दिनुभयो।
1: म्याग्दे गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादनका आधारमा तीन कर्मचारीलाई सम्मान गरेको छ। नीति तथा बजेट सार्वजनिक कार्यक्रममा उद्योग पर्यटन सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदीप चापागाई, शिक्षा अधिकृत विष्णु छेत्री र लेखा अधिकृत शिवजी थापालाई गाउँपालिकाको विकास सेवा प्रवाह र जिम्मेवारीपूर्ण कार्य सम्पादनमा पुर्याइएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। उनीहरूलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली सहित गाउँपालिका नेतृत्वले दोसल्ला सम्मान पत्र र प्रमाणपत्र प्रदान गरेको गाउँपालिकाले जनाएको छ।
0: कास्कीको पोखरा महानगरपालिका 18 सिन्धीमा आज बिहान हिँडिरहेका बेला अचानक बेहोस भएर लड्नुभएका अमेरिकी नागरिक 48 वर्षका म्याथ्यू एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरेर मेट्रो सिटी अस्पतालमा पुर्याइएकोमा केही बेर पछाडि चिकित्सकले उहाँलाई मृत घोषणा गरेको हो। शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवान जानकारी दिनुभयो। मृत्युको कारण पोस्टमार्टम पछाडि खुल्ने उहाँको भनाइ छ। मृतक अमेरिकी नागरिक एक महिनादेखि सिन्धी स्थित दामोदर पहाड़ीको घरमा बस्दै आएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
1: स्याङ्जामा गत आर्थिक वर्ष सुन्तला बिक्रीबाट 1,32,00,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका अनुसार आर्थिक वर्ष 2082-83 जिल्लाबाट 20,882 मेट्रिक टन सुन्तला निकासी गरियो। गत वर्ष जिल्लामा 23,238 मेट्रिक टन सुन्तला उत्पादन भएकोमा बाँकी उत्पादन स्थानीय उपभोगमा खपत भएको कार्यालयले जनाएको छ। स्याङ्जाको सुन्तला रसिलो र स्वादिलो भएकाले देशका विभिन्न बजारमा यसको उच्च माग रहेको जनाइएको छ। यद्यपि सिस्ट्रस ग्रिनिङ रोग, पर्याप्त कोल्ड स्टोरको अभाव र प्राविधिक जनशक्तिको कमीले सुन्तला उत्पादन तथा बजारीकरणमा चुनौती थपिएको कार्यालयले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। गएको फेब्रुअरी 28 शुरू भएको इरानसँगको युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक भएको छ। यस्तै आफ्ना 624 जना सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागोनलाई उद्धृत गर्दै चीनी समाचार संस्था सिन्हुआले जनाएको छ। डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टमका अनुसार जुलाईको 25 इरान विरूद्ध सञ्चालन भएको सैन्य अभियान एपिक फ्यूरीका क्रममा 14 सैनिकको ज्यान गएको र 417 जना घाइते भएका थिए। यस्तै गरेर गएको जुलाईमा इरान विरूद्ध पुनः शुरू भएको ओभरसिज अपरेशन सैन्य अभियानमा आफ्ना 4 सैनिकको ज्यान गएको र 207 जना घाइते भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

0: अब अन्तिममा खेल समाचार। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसनलाई टोलीमा भित्र्याउने भएको छ। फ्रेन्चाइजले सोमबार सामाजिक सञ्जाल मार्फत एक भिडियो सार्वजनिक गर्दै सकिबलाई अनुबन्ध गरेको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने 39 वर्षीय सकिबसँग विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज टोलीबाट खेलिसकेको अनुभव छ। एनपीएल सिजन 3 लागि पोखरा एभेन्जर्सले मार्की खेलाड़ी खुशल भुर्तेल सहित सागर ढकाल, अर्जुन कुमार, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको थियो भने विवेक राणा मगर, सुदीप अर्याल, सन्नी विके, विपिन आचार्य तथा प्रतीक पोखरेललाई अक्सन मार्फत टोलीमा भित्राइसकेको छ।
1: पाकिस्तानमा चलिरहेको काहाभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणमा 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जितेको थियो। नेपाल पहिलो खेलमा काजिकिस्तानसँग 3-2, दोस्रो सेटमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 को सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अंकसहित तालिकाको पुच्छारमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोली सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेल पछाडि सेमी फाइनल समीकरण पूरा हुनेछ। काभा पुरूष भलिबल च्याम्पियनशीप को फाइनल खेल पर्सि बुधबार 13 हुने भएको छ।
0: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
1: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार। देशमा व्याप्त व्यतिथि हटाउन यो वर्षलाई कानून सुधार वर्षका रूपमा अगाडि बढ़ाएको मन्त्री गौतमको भनाई।
0: आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर जगेडा नगर्न उपभोक्तालाई आग्रह। आफूहरूको बचत फिर्ताको माग गर्दै आज माइती घरमा सहकारी पीड़ितको प्रदर्शन।
1: गण्डकी प्रदेश सरकारद्वारा 11,000 बढ़ी दुग्ध किसानलाई 5,58,00,000 प्रोत्साहन रकम वितरण। शुक्ला गण्डकी 2 स्थित मनकौरी मोटर मार्गको भौतिक पूर्वाधार मन्त्रीद्वारा निरीक्षण। निर्माण कम्पनीलाई मरमत गर्न निर्देशन।
0: इरानसँगको युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक। 624 जना सैनिक घाइते।
1: पोखरा एभेन्जर्सले एमपीएलको तेस्रो संस्करणका लागि बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसनलाई टोलीमा समेट्ने।
0: अवस्था नै खबरहरूसँगै साँझ 7 ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: इस्तुलेगौड़ा पोलिक्लिनिकमा यही साउन 16 तेस्रो शनिबार
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: हार्ट जोड्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: साथै यही साउन 13 बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा, समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
6: हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-590-369।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-0141-54674 र 98-460-23420।
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
9: नरिसौ न त, डबर हिँड कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 065414055 र 98-466-18817।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
7: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950।
16: यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
17: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
7: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
16: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
7: र 98678187।

0: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रसर आभूषण सुन चाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9800 58 35 537 र 9800 66 15 899।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
7: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855-11445 र 9855-20445।
11: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन
13: 98 5 60 32 475 र 98 011 32 475।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98 5 60 28 543 र 98 4 17 00 787।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
17: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
18: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 2 34 र 98 1 71 56 600।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
17: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
18: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98 1 41 35 622।
20: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खाइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
20: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
21: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्पिसौनीको ठिक पारिपट्टि,
22: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
23: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर राजन पौडेल, मोबाइल 98 5 60 62 029।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0 65 571 479 मोबाइल 98 560 62 65 र 98 468 64 145
3: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
3: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
3: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98 560 62 891
7: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
3: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
7: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
8: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
2: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
16: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 98466 18817।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
20: म्याडम, धूम्रपान भनेको के हो?
19: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
19: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
23: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
22: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
23: सेवा लिने क्रममा चाहिने जानकारी:
22: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
23: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
22: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
23: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
24: कहाँ जाने?
25: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
24: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
25: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
24: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
21: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
26: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98066-13-195 र 98467-15368।
0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
3: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
17: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। छापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
21: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
21: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।

0: बोलाई भन्दा पनि तत्कालको सहकारी हो।
1: नेकपाका नेता वर्षमान पुन तन्त्र
2: नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्नपत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरू मध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेजले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिनाप्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन् र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अधिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राति दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाडौँ बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा शङ्खुवा सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
3: यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा सिडिओ स्टाफमा भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ भने त्यसको अनुसन्धान गर्नुपर्ने देखेको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउनु छ।
1: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनुभयो?
3: फाइन्डिङ नै सकेको स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोडबल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर लिएका छौँ।
1: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने 9 जना सर्वसाधारण, नेपाल प्रहरीका 10 र सशस्त्र प्रहरीका 5 गरी 24 जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न स्थानमा हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वर्षमान पुललाई सोधेका छन्।
0: अब यस बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं। कंग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो डेडलकलाई फुकाएको हो। खासमा
4: तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौं भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
0: हो, हामी सत्ताको खेलमै थिएनौ। दुई वर्षदेखि प्रमुख प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौं, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सूर्यपश्चिममा त बजेट पनि शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको। त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ। त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
4: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
0: होइन, खेल खेलेकै होइन। यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौँ, हामी सपोर्ट गरौँ, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ। त्यो सम्भव नभएपछि कंग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौ भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन। अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
4: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
0: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गर्यो यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
4: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नुभएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थाइरहेका छन्। त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
0: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउनु हो भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, र अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
4: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको
0: हो? होइन होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनैतिक रूपले पनि त कुरा गरी देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त वामपन्थीहरू मिले, सैद्धान्तिकहरू निकट भएकाहरू मिले भने आकाशै त खस्दैन नि त, यसलाई अन्यता पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
4: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
0: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्दा पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतार हुन्छ।
1: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसाय तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेक अहिले रातिको 9 बज्यो साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 93 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ, म आजै जान्छु।
3: हजुर।

0: विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856 2420, 9840154674 र 9840203420।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयु, एनआईसीयु, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811-32475।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
10: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055,
9: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
10: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
9: जमुना पौडेल पराजुली, ढोरफिर्दी, हाल अमेरिका, रु 10,050,
10: शिव अधिकारी, ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
9: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
10: रसमाया गुरुङ दिलेगौडा, रु 55,555,
9: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
10: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी हिमाली टोल, रु 30,111,
9: कृष्ण बहादुर बसियल, ढोरफिर्दी गणेश टोल, रु 21,000,
10: बाराही बचत तथा ऋण सहकारी संस्था, ढोरफिर्दी उत्तम टोल, रु 15,005,
9: कलावती वाग्ले, ढोरफिर्दी हिमाली टोल, रु 10,125,
10: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
11: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51111
10: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15055
11: कृष्णराज घिमिरे दुलीगौड़ा रु 55555
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
15: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
5: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेलचौतारा तनहुँ, फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू,
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062265 र 9846064145।
7: ए सबिना, यसको हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 98460588528 र 98028 16142।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
11: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
11: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
13: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461556996 छ।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
14: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603373310 र 98261553507।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
15: मोबाइल 98058535537 र 98066158900।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: दाइ, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाइ?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि।
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602265 र 9848064145।
12: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
14: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
15: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बीपी चोक।
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
16: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
17: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
16: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
18: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
19: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
18: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
2: मोबाइल 9800585537 र 9800615899।
21: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
16: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98171656606।
22: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
23: 103.8 अन्तर्मनको आवाज।
24: स्टुडियो टाइम अहिले रातिको 10 बज्यो।
25: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
26: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
27: धोरबाराही हाइलाइट्सको साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
29: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,232 दुगत किसानलाई रू 5,58,00,000 र सहन रकम वितरण गरेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार मापदण्ड पूरा गरेका दुगत सहकारी मार्फत किसानलाई प्रति लिटर दूधमा रू 5 दरले प्रोत्साहन सहित उपलब्ध गराइएको हो। यस योजना अन्तर्गत वार्षिक कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसान लाभान्वित भएका छन्। मन्त्रालयले प्रोत्साहन रकम मध्ये 96% किसानलाई वितरण गरिएको तथा बाँकी 4% रकम सहकारीको कार्यक्रम सञ्चालन र व्यवस्थापन खर्च गरिएको जनाएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा प्रज्ञा सदस्यहरूको नियुक्ति रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतले नियुक्त प्रक्रियामाथि तत्काल रोक लगाउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विवादित विषयको अन्तिम सुनवाईका कार्यक्रममा कानूनी तथा संवैधानिक प्रश्नहरूको विस्तृत विवेचना गरिने जनाएको छ। उच्च अदालत पोखराका न्यायाधीश तेज नारायण सिंह राई र ध्रुव कुमार पियाको संयुक्त इजलासले दलित अधिकारी कर्मी उमेश सिकेले दायर गरेको उत्प्रेषणयुक्त परमादेशको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कानून व्यवस्था प्रक्रिया अघि बढ़ाउन सोमबार भनिएको हो। पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासीको अन्तिम नामावली आगामी साउन 18 गते सार्वजनिक गर्ने भएको छ। वडा नम्बर 9 स्थित बस पार्क क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरूको निवेदन र कागज तथा छानबिनपछि महानगरले अन्तिम सूचना प्रकाशन गर्न लागेको हो। महानगरले सोमबार सूचना जारी गर्दै यसअघि प्रकाशित प्रारम्भिक नियमावलीमाथि परेका दावी विरोध बारे छलफल भइरहेको जनाएको छ। महानगरले साउन 2 गते 574 परिवार समेटिएको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। उक्त नामावलीमा चित्त नबुझेका वा विवरण सच्याउन चाहनेका लागि 7 दिनको समय दिइएको थियो। सो अवधिमा महानगरमा 146 निवेदन फरेका छन्। अहिले भूमिहीन तथा अव्यवस्थित बसोबासी सरकार सहजीकरण समिति र अन्य सरकारवालासँग यी निवेदनबारे थप छलफल भइरहेको महानगरले उल्लेख गरेको छ। यसअघि साउन दुई गते सार्वजनिक गरिएको सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेका छन्। 233 परिवारलाई भनी अव्यवस्थित बसोबासीको रूपमा वर्गीकरण गरिएको छ। 55 परिवारको विवरण भनी दोहोरो परेको वा मेल नखाएको मेयर धनराज आचार्यले बताउनु भएको छ। उहाँले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा सम्पर्क गर्न निवेदकलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय राजमार्गमा 45 अन्तर्गत पर्ने श्रृंग मार्गको अन्त्य जोखिमपूर्ण शेरका भन्ज्याङ खण्डमा मर्मत कार्य शुरू गरिएको छ। लामो समयदेखिको वर्षाका कारण सड़क जीर्ण बन्दै गएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको थियो। यद्यपि मुद्दाका कारण सड़क स्तर उन्नतिको काम रोकिएको अवस्थामा पनि भीमद नगरपालिकाले विपद जो व्यवस्थापन कोषबाट रकम विनियोजन गरी सड़क मर्मत अघि बढ़ाएको हो। भीमद नगरपालिकाका प्रमुख दजिराज सुवेदीको संयोजकत्वमा गरिएको स्थलगत निरीक्षणपछि विपद व्यवस्थापन कोषबाट ₹5 लाख विनियोजन गरी तत्काल मर्मत कार्य सञ्चालन गर्ने निर्णय गरिएको थियो। मर्मत कार्यका क्रममा भीमत नगरपालिकाले 5 टिप्पर सड़क डिभिजन कार्यालय तनहुँले 1 जेसीबी तथा रिसिङ गाउँपालिका 8 1 जेसीबी परिचालन गरेका छन्। सड़कमा ग्राभेल बिछ्याएर हाललाई सवारी आवागमन सहज बनाइएको नगरपालिकाले जनाएको छ। यसै लसुनी गौरा क्षेत्रमा पनि घिरिङ गाउँपालिका र सड़क डिभिजन कार्यालय दमौलीको समन्वयमा मर्मत कार्य अघि बढ़ाएको छ। गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाको उपस्थितिमा शुरू भएको उग्र कार्यका लागि घिरिङ गाउँपालिकाले 1 जेसीबी र 2 टिप्पर तथा सड़क डिभिजन कार्यालय दमौलीले 1 जेसीबी र 1 टिप्पर उपलब्ध गराएको छ। प्रदेश र संघ सरकारबाट अपेक्षित ध्यान नपाएको अवस्थामा स्थानीय तहहरूको पहल र समन्वयमा सड़क मर्मत कार्य शुरू भएको भन्दै स्थानीयवासीले भीमद नगरपालिका घिरिङ गाउँपालिका र सड़क डिभिजन कार्यालय दमौलीप्रति आभार व्यक्त गरेका छन्। हालको मर्मतले जोखिमपूर्ण सड़क खण्डमा सवारी सञ्चालन सहज हुने विश्वास गरिएको छ। कालोपत्री गरेको 1 वर्ष पनि नपुग्दै सड़क भत्किएपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री गोविन्द नेपाली सोमबार स्थलगत अनुगमनमा पुग्नु भएको छ। तनहुँको सुकर गण्डकी नगरपालिका 2 स्थित एकले खेत राङ्दी झुप्राङ मनकौरी मोटरमार्गमा कालोपत्री गरिएको सड़कमा केही दिन अघि टिप्पर सञ्चालन हुँदा कालोपत्री सहित सड़क भत्किएको थियो। घटनापछि सड़क निर्माणको गुणस्तरमाथि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत पञ्चमल निर्माण सेवा प्रणालीले निर्माण गरेको उक्त सड़क गुणस्तरहीन भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदै आएका छन्। अनुगमनका क्रममा मन्त्री नेपालीले निर्माण कम्पनीलाई तत्काल छलफलका लागि बोलाइने र भत्किएको सड़क सम्बन्धित निर्माण कम्पनीबाट मर्मत गराइने बताउनु भएको छ। साथै सड़कका अन्य क्षतिग्रस्त स्थानको मर्मतका लागि मन्त्रालयबाट आवश्यक बजेट व्यवस्थापन गरी सड़कको अवस्था सुधार गरिने उहाँको भनाइ छ। शुक्लगण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य रीता रेपालीका अनुसार सड़क भत्किएपछि स्थानीयले गुणस्तरीय निर्माण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। म्याग्दी गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादनका आधारमा 3 कर्मचारीलाई सम्मान गरेको छ। नीति तथा बजेट सार्वजनिक कार्यक्रममा उद्योग पर्यटन सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदीप चोपागाई लागि मन्त्रालयबाट आवश्यक बजेट व्यवस्थापन गरी सड़कको अवस्था सुधार गरिने उहाँको भनाइ छ। शुक्लगण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य रीता रेपालीका अनुसार सड़क भत्किएपछि स्थानीयले गुणस्तरीय निर्माण

विकास सेवा प्रवाह र जिम्मेवारीपूर्ण कार्य सम्पादनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। उहाँहरूलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली सहित गाउँपालिकाका नेतृत्वले दोसल्ला सम्मान पत्र र प्रमाण पत्र प्रदान गरेको गाउँपालिकाले जनाएको छ। कास्कीको पोखरा महानगरपालिका 18 सेडीमा आज बिहान हिँडिरहेको बेलामा अचानक बेहोश भई लडेका अमेरिकी नागरिक 48 वर्षीय म्याथ्यू एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीय वासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रो सिटी अस्पतालमा पुर्याएकामा केही बेरपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन्। शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायक उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। मृत्युको कारण पोस्टमार्टमपछि खुल्ने उहाँको भनाइ छ। मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदी स्थित दमोदर पहाड़ीको घरमा बस्दै आउनुभएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

गलंग नगरपालिका वडा नम्बर 9 सिद्धाडाका 55 नम्बर श्री परशुराम खनालले शिक्षक पेसा छाडेर व्यवसायिक कागती खेती गर्नु भएको छ। जागिर खाने अवधि 10 वर्ष बाँकी रहँदै 30 वर्षीय प्राविधिकको स्थायी शैक्षिक सेवा छाडेर 5 वर्ष पहिलेदेखि कागती खेती गर्नुभएको हो। खनाल सहित 7 जना मिलेर 500 रोपनी बाजो जग्गा खरिद गरेर साउथ एसियन मल्टी एग्रो फार्म दर्ता गरेर सुन कागती एक खेती थाले पनि अहिले उहाँ एक्लै अगाडि बढ्नु भएको छ। उहाँले 220 रोपनी जमिनमा 5500 कागतीका बिरुवा लगाउनु भएको छ भने यस आर्थिक वर्षमा थप 300 रोपनीमा कागती बिरुवा रोप्ने तयारी गर्नुभएको छ। परम्परागत खेती गर्दा जंगली जनावरबाट जोगाउन निकै सकस हुन थालेपछि विकल्पको रूपमा अन्य खेतीको तुलनामा सजिलो छोटो समयमै उत्पादन दिने र बाँझो जमिनको समेत सदुपयोग हुने भएपछि कागती खेती रोजेको खनालको भनाइ छ। बाँझो जमिनमा कागती खेती गर्दा एकातिर आमदनी र अर्कोतिर बाँदर लगायतका जंगली जनावरको आतंकबाट पनि मुक्ति मिलेको उहाँले बताउनु भएको छ। उहाँले हालसम्म कागती खेतीमा 40 लाख खर्च भएको बताउँदै खनालले यो आर्थिक वर्षबाट आमदनी दिन थालेको बताउनु भएको छ। व्यस्त नगरपालिका एकका दीपक राज न्यौपानेले दाह संस्कार सेवन निशुल्क तथा सहुलियत पूर्ण बनाउन माग गर्दै व्यस्त नगरपालिकाका नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाउनु भएको छ। ज्ञापन पत्रमा स्थानीय सरकारले नागरिकबाट संकलन हुने भूमि कर, सम्पत्ति कर, सरसफाई कर, घरवाहाल कर तथा व्यवसाय करको सदुपयोग गर्दै नागरिकको जोखिम जन्मदेखि मृत्युसम्म अभिभावकको अनुभूति गराउनु पर्ने उल्लेख गर्नुभएको छ। नागरिकको निधनपछि घाट शुल्क, काठ तथा अन्य सामग्री र सवाहन खर्चका कारण विभिन्न तथा निम्न मध्यम वर्गका परिवार आर्थिक रूपमा थप पीड़ामा पर्ने भएकाले स्थानीय सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरिएको छ। ज्ञापन पत्रमा स्थानीय घटनामा दाह संस्कारका लागि लाग्ने सेवा शुल्क तथा काठको व्यवस्था पूर्ण रूपमा निशुल्क गर्न घर वा अस्पतालदेखि घाटसम्म 24 घण्टा निशुल्क सब वाहन सेवा सञ्चालन गर्न आर्थिक रूपमा असहाय परिवारका लागि दाह संस्कार सहयोगको स्थापना गर्न तथा स्थानीय करबाट निश्चित प्रतिशत बजेट छुट्याई दाह संस्कार तथा घाट व्यवस्थापन कोष गठन गर्न माग गरिएको छ। गोर्खाको बारपाको सुलीकोट गाउँपालिका 7 को गौरीछाप क्षेत्रमा गएको पहिरोले विद्युत प्रसारण लाइनमा ठूलो क्षति पुगेपछि झण्डै 600 भन्दा बढ़ी घरधुरी 5 दिनदेखि विद्युत सेवा विहीन बनेको छ। निरन्तर वर्षपछि गएको पहिरोले विद्युतका 6 वटा पोलमा क्षति पुगेको छ। वडा अध्यक्ष कृष्ण गुरूङले भन्नुभयो, पहिरोले केही पोल बगाएको छ भने कुनै पोल लत्तिएको अवस्थामा रहेकाले विद्युत पोल भएको स्थानमा ठूलो पहिरो गएपछि पोल गाड ठाउँको खोजी गर्नुपर्ने भएकाले गाउँभरि नै विद्युत आपूर्ति पूर्ण रूपमा बन्द हुन पुगेको उहाँले

बताउनु भएको छ। बारपाक सुलीकोट गाउँपालिकाका विभिन्न वडामा निरन्तर परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत सेवाबाट वञ्चित हुनु परेको छ। बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टाले भन्नुभयो, विशेष गरी विद्युत सञ्चालन नहुँदा विद्यार्थीको अध्ययन व्यवसाय तथा घरेलु कामकाजमा समेत असर परेको छ। नेपाल विद्युत प्राधिकरण गोर्खाको प्राविधिक टोलीले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः निर्माणको काम शुरू गर्ने गरी तयारी गरिसकेको छ। पहिलो प्रभावित क्षेत्रमा जोखिम कायम रहेकाले मर्मत कार्य अपेक्षा अनुसार तीव्र गतिमा अघि बढ़न नसकेको जनाइएको छ।

0: हस्तैनिक खबरसँगै राति 10 बजेको ढोरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको ढोर थप समाचारका साथ पुनः भेट हुनेछ। तबसम्मका लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0658414100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: ए दिशा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846161268 र 9560602
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
9: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
12: अनि बीचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
13: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अफ

0: सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625963।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्को जालेर पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
5: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
6: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
8: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगसँगै हाम्रो फेसबुक पेज, वेबसाइट, हाम्रो पात्रो र नेपाली पात्रोबाट एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल श्रावण महिनाको 12 गते मंगलबार, तदनुसार सन् 2026 गते जुलाई 28 तारीक असार शुक्ल पक्षको चतुर्दशी तिथि।

0: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार। देशमा व्याप्त व्यतिथि अचाउन यो वर्षलाई कानून सुधार वर्षका रूपमा अगाडि बढ़ाएको मन्त्री गौतमको भनाई। गोविन्द केसी र सरकार बीचमा सहमति, गेटामा एमबीबीएस कक्षा सञ्चालनको बाटो खुल्ला। विगतको सहमति कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता, केसीको अनशन स्थगित। आफूलाई सरकारले सुरक्षा नदिएकोमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको गुनासो। यदि देशभित्र सुरक्षा पाउने अवसर नपाएमा आफू विदेशी नसक्ने भनाई। नेकपा एमाले र नेकपा बीचमा प्रदेश सरकारबारे भएको तीन बुधे सहमतिले दुवै पार्टीमा हलचल। ओली र प्रचण्ड फेरि स्वर्ग र नर्कको यात्रा सँगै गर्न तयार भएको असन्तुष्ट नेताहरूको आरोप। सामुदायिक विद्रोहका कारणले सुनसरीमा दुई समूह बीच झडप, अशान्त अवस्था रोक्न प्रशासनद्वारा कर्फ्यू आदेश। सीडीओ र सुरक्षा प्रमुखहरू जिम्मेवारीबाट हटाइए। सामाजिक सद्भाव कायम राख्न र अफवाहको पछाडि नलाग्न कोशीका मुख्यमन्त्रीको अपील। कांग्रेसको संस्थापनेतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि सभापति गगन थापा कार्यदल बनाएर सहमति खोज्न अग्रसर। नेता शेखर कोइरालासँग हिजो भेटवार्ता, छलफल सकारात्मक भएको थापाको भनाई। रासोपाका सभापति रवि लामिछाने चीन जाने तयारीमा। प्रधानमन्त्री बालेनको भारत यात्रा अझै अनिश्चित। चीन भ्रमणका क्रममा दुई देशको आपसी सम्बन्ध र विवादका विषयमा कुराकानी हुने। वीरगंजमा डाक्टर कुटिएपछि देशैभरि आन्दोलन। कार्यवाही नहुने नभइन्जेलसम्म नारायणी अस्पताल नखुल्ने। सेवाग्राही मर्खामा अस्पताल तत्काल शुरू गर्न स्वास्थ्य तथा खाद्य स्वास्थ्यता मन्त्रालयको आग्रह। आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर जगेडा नगर्न उपभोक्तालाई आग्रह। आफूहरूको बचत फिर्ताको माग गर्दै हिजो माइती घरमा सहकारी पीड़ितहरूको प्रदर्शन। गण्डकी प्रदेशद्वारा 11,000 बढ़ी दुग्ध किसानलाई 5,58,00,000 प्रोत्साहन रकम वितरण। गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र प्राज्ञ सदस्यको नियुक्ति रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न उच्च अदालत पोखराको स्वीकार। शुक्ला गण्डकी दुईको मनकौरी मोटरमार्गको भौतिक पूर्वाधार मन्त्री गोविन्द नेपालीद्वारा निरीक्षण। निर्माण कम्पनीलाई मरमत गर्न निर्देशन। भीमाद र पाल्पालाई जोड्ने श्रृंग मार्गको अत्यन्तै जोखिमपूर्ण शेरका भन्ज्याङ खण्ड मरमत। सवारी सञ्चालन सहज हुने विश्वास। पीआर लिएका दुई कर्मचारीलाई स्पष्टीकरण सोध्ने सामान्य प्रशासन मन्त्रालयको निर्णय। अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन र खोजी कार्यलाई तीव्रता। नारायणगढ़ मुगलिन सड़क खण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा आवश्यक उपकरण व्यवस्थापन। दाह संस्कार सेवा निशुल्क र सहुलियतपूर्ण बनाउन व्यास नगरपालिका समक्ष दीपक राज जोशीको माग। इरानसँगको युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक। 624 जना सैनिक घाइते। अत्याधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलदै। पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसनलाई टोलीमा समेट्ने। विश्वकपबारे गलत अल्ला फैलाउनुको सट्टा ध्यान गर्न, फुटबल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनोको आग्रह। अवश्य नै खबरहरू सँगसँगै बिहानको ध्वरबारा ही हाइलाइट सकिएका छन्। 7 बजे हामी विस्तृत समाचारहरू सहित फेरि उपस्थित हुने नै छौ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: फुटै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन्या पक्कै।
7: यी यो हो बोनस चाउचाउ।

0: प्याकेटमा पेट भरिने बोनस चाउचाउ,
1: पोखरा नुडल्स प्रालीको उत्पादन, बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779।
2: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपत्री, फोन 0635903769।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Bottis Charsi, Tiranabe, Ro Antanabe Pansati, Otis Shunet Tirata.
2: आमा प्रकाश दाइको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बीबी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9855633878 प्रशान्त नेउपाने 9840626925
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
9: ग्राहकको चाहना नै हाम्रो संतुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
10: 103.8 अन्तर्मनको आवाज
11: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
11: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
12: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
13: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस
3: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा
14: प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855633587
3: कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
15: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
16: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
15: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
16: पाइन्छ नि दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
9: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468683522
17: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
12: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
13: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9111656
4: सधैँ झैं यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
18: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँसीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
9: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
4: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
9: र 9968168787
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोपाइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
10: 103.8 अन्तर्मनको आवाज
9: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईको बिहान शुभ रहोस्

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री र एउटा खुशीको खबर, यो कार्यक्रम जय शिव चुनसादी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षण गरगहना बनाउनु परेमा दुलेगौड़ा रेडियो ढोरबाराही रहेको भवनभन्दा केही घर तल रहेको यही पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। र आज मिति 2083 साल साउन 12 गते मंगलबार, असार शुक्ल पक्षको चतुर्दशी तिथि, सन् 2026 जुलाई 28 तारीख। आज मंगलबार भन्ने बित्तिकै चाहिँ मंगलबार गणेशको पूजा अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको शुरूआत गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन रहेको छ र आज मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख शान्ति र समृद्धिका लागि शुद्ध मनले आजको दिन भगवान श्री गणेशको पूजा गर्नु उत्तम मानिन्छ। आज मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। शास्त्रमा भगवान गणेशको पूजा विधि 16 भागमा उल्लेख गरिएको छ, जसमा आह्वान, आसन, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बुल, द्वय, दक्षिणा, आरती परिक्रमा पर्दछन्। यो पूजा विधिका लागि शुद्ध र एकाग्राम मनले संकल्प लिनुपर्छ। यसै गरी असार शुक्ल पक्षको चतुर्दशी तिथि भन्नाले चाहिँ हिन्दू धर्ममा अत्यन्त शुभ र पवित्र तिथिका रूपमा मानिन्छ। यो पूर्णिमा भन्दा अघिल्लो दिन पर्ने भएकाले आध्यात्मिक साधना, पूजा आराधना, जप तप, दान तथा व्रतका लागि विशेष फलदायी मानिन्छ। आजको दिन चाहिँ भगवान शिव, विष्णु तथा आफ्ना इष्टदेवको भक्ति भावले पूजा आराधना गर्ने चलन रहेको छ। यस तिथिमा गरिने सत्कर्म, दान पुण्य र धार्मिक कार्यले मनमा शान्ति, सुख, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ। अब चाहिँ तपाईको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि, तपाईको आजको दिन राम्रो रहनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राजनीतिमा प्रगति हुनेछ, मित्र बढ्नेछन्, परिवारमा मेलमिलाप हुने योग रहेको छ। वृष राशि, तपाईको आजको दिन सामान्य रहनेछ। आफन्त टाढा पुग्नेछन्, बोलीमा सतर्कता अप्नाउनु पर्नेछ। व्यापार व्यवसायमा घाटा हुनेछ, एक्लोपन महसुस हुनेछ, स्वास्थ्यमा समस्या हुन सक्नेछ, मनमा चिन्ता बढ्नेछ। मिथुन राशि, तपाईको पनि आजको दिन राम्रो रहनेछ। सोचेको काम बढ्नेछ। आज पश्चिमको द्वीपाङ्ग्र यात्रामा नजानुहोला, इष्टमित्रको साथ मिल्नेछ। कारोबारमा भने घाटा लाग्ने भएकाले सचेत बन्न उपयुक्त हुन्छ। कर्कट राशि, तपाईको आजको दिन सामान्य रहनेछ। आफ्नै बोलीका कारणले समस्यामा पर्ने जोखिम रहेकाले बोल्दा सचेत बन्नुहोला। परिवारमा मनमुटाव हुन सक्छ, बन्धुसँग गरेको सहकार्यले व्यापारमा फाइदा हुनेछ, राजनीतिमा हात नहाल्नु उपयुक्त हुनेछ। सिंह राशि, तपाईको आजको दिन सामान्य रहनेछ। अरूको काममा धेरै समय खर्चनु पर्नेछ, स्वास्थ्यमा समस्या देखिन सक्छ, शिक्षाको क्षेत्रमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ, प्रशंसा गर्ने बढ्नेछन्, सुदृष्टमय विकल्प देखिनेछ। कन्या राशि, तपाईको आजको दिन राम्रो रहनेछ। आज दीर्घकालीन योजना बन्नेछन्, ठूला व्यक्तिको सहयोगबाट गरेको काममा फाइदा हुनेछ। परिवारमा घुमघामको योजना बन्नेछ, तर स्वास्थ्यमा भने समस्या देखिने जोखिम छ।
तुला राशि तपाईँको आजको दिन राम्रो रहनेछ। बोली र व्यवहारमा एक रूपमा कायम गर्न सके काम बढ्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रमझममा मन जानेछ। परिवारमा समय दिनुपर्ने दिन रहेको छ। वृश्चिक राशि तपाईँको आजको दिन राम्रो रहनेछ। आमदानीको स्रोत बलियो बन्नेछ। शिक्षामा गरेको अथक प्रयासले सार्थकता पाउनेछ। आफ्ना र आफन्तसँग तर्क नगर्नु राम्रो हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। धनु राशि तपाईँको आजको दिन राम्रो रहनेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवनमा भने खटपटी आउन सक्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्साह थपिनेछ। धार्मिक कार्यमा मन जानेछ। मकर राशि तपाईँको आजको दिन सामान्य रहनेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। आलोचना गर्नेहरू बढ्नेछन्। परिवार र आफन्तको भने राम्रो साथ मिल्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा सचेत हुनुपर्नेछ। कुम्भ राशि तपाईँको आजको दिन राम्रो रहनेछ। आज यात्रामा समस्या देखिनेछ। शिक्षामा लाभ मिल्नेछ। परिवार भन्दा बाहिरबाट साथ